0: हरेक भ्रूणले जीवितै जन्म नपाउने, जन्मिसकेपछि अभिभावकबाट संरक्षण पाउने, आफ्नो सर्वाङ्गीण विकास गर्न पाउने र परिवारका हरेक कार्यमा सहभागी हुन पाउने बालबालिकाको नैसर्गिक अधिकार हो। हरेक बुबा आमा, अभिभावक, शिक्षक र वयस्कहरू यस बारेमा सचेत रहौं।
1: सामुदायिक रेडियो टिकापुर एफएम द्वारा जनहितमा जारी सन्देश।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
2: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
3: के गरु त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
2: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि?
3: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एकपटक।
4: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915605095, मोबाइल नम्बर 9844827359।
5: ओहो मेयर साहब नमस्कार। है
6: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
5: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
6: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
5: ए जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौं नि।
6: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
5: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
6: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
5: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
6: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
5: ए अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
6: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बारीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
5: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
6: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
5: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
7: विपद बारे चासो राखौ, चनाको बनौ। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
9: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
10: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
9: के गर्छ र सन मेडिकेयरले?
10: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
9: यति गरेपछि धेरै राहत हुने रहेछ त।
10: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
9: कुरा बुझ्यो होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
11: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 18 गते सोमबार, अगस्त 3 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको पञ्चमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: चार महिनामा सर्पको टोकाईबाट 54 जनाको मृत्यु, सावधानी अपनाउन विज्ञहरूको सुझाव। बागमती प्रदेशका अधिकांश स्थानमा पानी पर्दै पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ बढ़्यो।
1: 13 वर्षमा गण्डकीको 25% हिउँ पग्लियो, खानेपानीको मूल 70% घट्यो। कांग्रेस केन्द्रीय कार्य समिति बैठक आइतबार बस्ने, भारतीय एसएसबीको प्रवेशसँगै सुस्तामा फेरि तनाव।
0: अमेरिका जाने नेपालीलाई धरौटीको बोझ, कोशीमा कार्कीलाई मुख्यमन्त्रीबाट फिर्ता गर्ने कसरत। आन्तरिक उडानमा ढिलाइ भए, अब क्षतिपूर्ति पाउने कानून बनाइँदै।
1: उत्तर पश्चिम चीनमा आएको आकस्मिक बाढ़ीमा 25 जनाको मृत्यु, बढ़दो खडेरीका कारण हंगेरीले आणविक ऊर्जा केन्द्र बन्द गर्ने, इराक र टर्की बीच तेल आयात गर्ने सहमति।
0: र काभा महिला भलिबल च्याम्पियन्स लीग नेपालमा हुने, कार्तिक दोस्रो साताबाट प्रतियोगिता शुरू हुने, सीसीएल सिजन 3 भदौ तेस्रो साताबाट।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ गैरातीबाट लागू हुने गरी बढ़ाइएको प्रसंग।
1: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढ़ाएको छ। निगमले गए राति 12 बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रति लिटर 3 रूपियाँ, डिजेल र मट्टीतेलमा 5 रूपियाँ र हवाई इन्धनमा प्रति लिटर 20 रूपियाँका दरले मूल्य वृद्धि भएको हो। यो सँगै पेट्रोल र डिजेलको मूल्य काठमाडौँ, पोखरा र दिपायलमा 200 रूपियाँ सुखेत र दाङमा 199 रूपियाँ कायम हुने भएको छ। चार आली, ब्राडनगर, जनकपुर, अमलेखगंज, भलबारी, धनगढ़ी र वीरगंजमा 197.50 रूपियाँ पुगेको छ। एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ। भारतीय आयल कर्पोरेशनबाट साउन 15 गते प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रति लिटर 20.919 रूपियाँ र डिजेलमा 39.67 रूपियाँ बढ़ेर आएको भए पनि उपभोक्ताको हितलाई ध्यानमा राखेर न्यून दरमा मात्रै मूल्य बढ़ाएको निगमले दावी गरेको छ। यसरी मूल्य वृद्धि गर्दा समेत निगमलाई पाक्षिक रूपमा करिब 1.49 करोड़ रूपियाँ घाटा हुने गरेको निगमले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक र निरन्तरको मूल्य वृद्धिका कारण निगम चरम आर्थिक दबावमा परेको भन्दै सबै उपभोक्ता र सरकारवालालाई इन्धनको प्रयोगमा मितव्ययता अपनाउन समेत निगमले अनुरोध समेत गरेको छ।
0: यसैबीच ग्यास र इन्धन आयात हुने मुख्य भाग हर्मुज जलमार्ग ढुवानी अवरोध भएपछि करिब 1.5 महिना नेपाली उपभोक्ताले ग्यास अभाव बेहोरेका छन्। आयल निगमले आधा सिलिण्डर ग्यास दिने नीति ल्याएपछि बजारमा ग्यास सर्वसुलभ भएको थियो, तर गएको असार 31 भारी सिलिण्डर अर्थात 14.2 किलो ग्यास दिन थालेको निगमले 15 दिन नहुँदै बजारमा फेरि अभाव देखिएको हो। अहिले करिब एक सातादेखि काठमाडौँ लगायत देशका धेरै स्थानहरूमा ग्यासको अभाव देखिएको छ। देशका प्रमुख शहरहरूमा ग्यास छैन, तर आयल निगमले सीधै सम्पर्क गर्न अनुरोध गर्दै आएको छ। साना विक्रेताहरूले उद्योगबाट ग्यास नआएको भन्दै उपभोक्ताहरूलाई फर्काउने गरेका छन्। बजारमा ग्यास अभाव भएपछि निगमले राजधानीको टेको स्थित कार्यालयबाट विभिन्न कम्पनीका ग्यास बेच्न शुरू गरेको छ। यसअघि ग्यास अभाव हुँदा पनि निगमले टेकुबाट यसै गरी नै ग्यास दिने गरेको थियो। नेपाल ग्यासले बालाजुबाट उपभोक्तालाई लाइन लगाएर ग्यास दिइरहेको छ। चितौन, दाङ लगायतका जिल्लामा पनि ग्यास लिने उपभोक्ताको लामो लाइन देखिन थालेको छ। हर्मुज जलमार्ग पूर्ण रूपमा नखुले पनि अहिले संसारभर नै इन्धन अभाव भएका समाचारहरू आएको देखिएको छैन। इरान र अमेरिकाबीच द्वन्द बढ़दा र केही कम हुँदा इन्धनको मूल्यमा पनि थप घट भइरहेको छ, तर आपूर्तिको विषयलाई लिएर ठूलो समस्या देखिएको छैन। संसारभर इन्धन कारोबार र आपूर्तिमा ठूलो समस्या नदेखिएको बेला नेपालमा अचानक ग्यास अभाव हुनुलाई अनौठो रूपमा हेर्न थालेका छन् व्यवसायी र सरोकारवाला निकायले। केही समय अघि इन्धनको मूल्यमा भारी कटौती हुँदा निगमका अधिकारीहरूले सूचना चुहाएका कारण डिलरहरूले इन्धन खरिद नगरेको विषय बाहिरिएको थियो। यही विषयलाई लिएर प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग मन्त्री गौरी कुमारी यादवलाई हटाउन खोजेको समेत चर्चा चल्यो। अहिले पनि एकाएक ग्यास अभाव गराइनुमा कुनै स्वार्थ लुकेको हो कि भन्ने आशंका सरोकारवालामा देखिन थालेको छ। राजनीतिक सरगर्मीका बीच सरकारले महँगी र उपभोक्ताका मुद्दामा चासो दिन नसक्दा केही महिना यता बजार मूल्य निरन्तर बढ़िरहेकाले उपभोक्ता मारमा छन्। चामल, तेल, चिनी, तरकारी लगायतमा भइरहेको मूल्य वृद्धिले भान्सा महँगिएको छ। खाना पकाउने ग्यास बजारमा सहज उपलब्ध हुन छोडेको छ। आइतबार मात्रै सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य पनि बढ़ाइसकेको छ। बिजुली खपत र राइड सियरिङ मार्फत हुने ढुवानीमा समेत सरकारको भ्याट लागेको छ। ग्यास सहजै उपलब्ध हुन छोडेको छ। चामल, तेल, चिनी, तरकारी लगायतमा पनि भाउ बढ़ेको छ।
1: चार महिनामा देशभर सर्पदंशका 716 घटनाबाट 54 जनाको मृत्यु भएको छ। 668 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कमा चार महिनामा सबैभन्दा धेरै सर्पदंशका घटनाहरू भएका छन्। यो अवधिमा देशभरका विभिन्न स्थानमा भएका विपदका घटनाबाट 196 जनाको मृत्यु भएको छ भने 4 अझै बेपत्ता रहेको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनलाई बताउनुभयो।
3: अब मृत्यु समग्र त्यति सबै विपदबाट मृत्यु हुनेको कुरा हेर्दाखेरि डेटा हेर्दाखेरि 196 जनाको डेथ भएको देखिन्छ। त्यसमा सबैभन्दा बढी चाहिँ सर्पदंशबाट 54 जनाको मृत्यु भएको छ भने अब घाइतेकै कुरा गर्दाखेरि पनि 1500 घाइतेमा चाहिँ 600 भन्दा बढी चाहिँ सर्पदंशबाट घाइते हुनुभएको देखिया छ। यस किसिमले हेर्दाखेरि चाहिँ सर्पदंश चाहिँ अलिकति भयावह अवस्था नै देखिन्छ मृत्यु हुनेको केसमा र घाइतेको अवस्थामा। अब यसको मुख्य कारणहरूमा चाहिँ अब पहिला पनि सर्पदंशबाट मृत्यु त पहिला नै हुने थियो तर हामीले चाहिँ रेकर्डको हिसाबले चाहिँ अहिले चाहिँ अब बढी अभिलेखीकरणलाई जोड दिएका छौँ र एक्ज्याक्ट अहिले चाहिँ हाम्रो राष्ट्रिय प्रणालीमा चाहिँ त्यो रेकर्ड हुने गरे भएर पनि देखेको छ।
1: यस अवधिमा 4053 विपदका घटना दर्ता भएका छन् जसबाट 5188 परिवार प्रभावित भएका छन् भने 1218 जना घाइते भएका छन्। त्यस्तै चट्याङबाट 25 लिक लागेर 22, पहिरो र आगलागीबाट 20 जना, जनावरको आक्रमणबाट 18, बाढ़ीबाट 14 तथा हावाहुरीबाट 13 जनाको मृत्यु भएको छ। अत्यधिक वर्षा, डुंगा पल्टिएर वन डढेलो, हिउँ पहिरो र विस्फोट लगायतका घटनाबाट 9 जनाको मृत्यु भएको छ। त्यस्तै हिजो बिहान मात्रै पछिल्लो 24 घण्टामा देशका विभिन्न ठाउँमा 34 विपदका घटनाहरू भएको समेत प्राधिकरणले जनाएको हो।
0: मौसम पूर्वानुमान महाशाखाका कारण वर्खायामको शुरूआतसँगै देशभरमा सर्पदंशको घटना बढ़न सक्छन्। त्यसका लागि बच्नको लागि सरोकारवाला निकायले सावधानी अप्नाउनुपर्ने भनिरहेका छन्। रातिको समयमा नहिड्ने, झूल लगाएर सुत्ने, हिड्नै परेमा टर्च लगायतका उज्यालो बत्ती बालेर हिड्ने र माथि घोडासम्मै पुग्ने गरी जुत्ताको प्रयोग गर्न पनि विज्ञहरूको सुझाव रहनेछ। पछिल्लो एक घण्टाको विश्लेषण हेर्दा सबभन्दा धेरै बागमती प्रदेशमा पानी परिरहेको छ। बागमती प्रदेशका अधिकांश स्थानमा पानी परिरहेको देखिन्छ भने त्रिशुली काली खोला क्षेत्रमा सबैभन्दा धेरै 36.4 मिलिमिटर पानी परेको छ भने त्यसै गरी कोटगाउँ क्षेत्रमा पनि पानी परेको छ। 13.4 मिलिमिटर पानी पछिल्लो एक घण्टामा त्यहाँ परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: काठमाडौँ उपत्यकामा महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी लामो समयदेखि श्रृंखलाबद्ध रूपमा सुनका सिक्री, लुटपाट र मोटरसाइकल चोरी गर्दै आएको सांगठनिक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। गिरोहका नायकी आरोपितलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि खुकुरी प्रहारको प्रयास भएपछि बाध्य भएर गोली चलाउनु परेको प्रहरीले जनाएको हो। जिल्ला प्रहरी परिषद काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दिलीप घिमिरेका अनुसार विगत 5 महिनादेखि श्रृंखलाबद्ध रूपमा डाँका तथा लुटपाटमा संलग्न सिन्धुपाल्चोक लम्ची 4 घर भई हाल काठमाडौँको बौद्धमा बस्दै आएका 34 कर्मा तामाङलाई बुढा नीलकण्ठ 13 चुनीखेल स्थित पानी ट्याङ्की नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको हो।
0: अलग्गै पार्टी बनाउने तयारी स्वरूप इतर पक्षले राष्ट्रिय कार्यकर्ता भेला आह्वान गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संस्थापन पक्ष पनि सक्रिय देखिएको छ। इतर पक्षले 29 साउनमा भेला आह्वान गरेको 5 दिन अगावै संस्थापन पक्षले 24 साउनमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो। एक साताको बीचमा नेपाली कांग्रेसका दुई समूहले गर्न लागेका घटनाक्रम अर्थपूर्ण छन्। कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले 24 साउनमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो 1 बजे बस्ने गरी बैठक बोलाइएको र त्यसमा केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको बताउनुभयो।
4: यो नेपाली कंग्रेस केन्द्रीय कार्यालयमा श्रावण 24 गते 1 बजीदेखि बैठक प्रारम्भ हुनेछ। यो बैठकमा असमस्या विषय वस्तुहरू हुन्छ, हामीसँग नेपाली कंग्रेस सदस्यता स्थितिका कुरा छन्, अनि त्यसपछि हामीले चाहिँ अब 15 महाधिवेशनको लागि वडा अधिवेशन प्रारम्भ गर्नुपर्नेछ। नेपाली कंग्रेसको 15 महाधिवेशनलाई 83 सदस्यता सूचित गरेर निर्वाचित बुझाउनु छ, यिनै विषयहरूभित्र छलफल र निर्णय हुनुहुन्छ।
0: यसैबीच पार्टीको औपचारिक विभाजनको डीलमा पुगेपछि नेपाली कांग्रेसका युवा नेताहरूले देश र कांग्रेस जोड्ने अभियानको घोषणा गरेका छन्। आन्तरिक मतभेद अन्त्य गरी कांग्रेसलाई बलियो बनाउने उद्देश्यले राष्ट्रिय सभा सदस्य रंजित कर्ण, पूर्व केन्द्रीय सदस्य नयन सिंह महर, तनहुँको भानु नगरपालिकाका मेयर आनन्द त्रिपाठी लगायतले अभियानको घोषणा गर्नुभएको हो। उहाँहरूले हिजो काठमाण्डुमा पत्रकार सम्मेलन गरी 20 साउनमा राष्ट्रिय एकता भेला आयोजना गर्ने जानकारी दिनुभएको हो। पार्टी एकताका लागि कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले पनि दबाव बढ़ाएका छन्। श्रीबाबु महर्जन, भीमप्रसाद ढुंगाना, उपेन्द्र कार्की सहितका जनप्रतिनिधिले संयुक्त राष्ट्रिय दबाव अभियान संचालन गरिरहनु भएको छ। पार्टी विभाजन भए सामूहिक राजीनामा दिने चेतावनी पनि उहाँहरूको छ। 27 साउनमा उहाँहरूले नै स्थानीय जनप्रतिनिधिहरूको भेला बोलाउनु भएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सामाजिक सद्भाव र विश्वास जगाउन स्थानीय सरकारको भूमिका,
5: धार्मिक आस्थाको हिसाबले फरक हुनुहुन्छ तर उहाँले यत्रो ठूलो यहाँ भण्डारा लगाउनु भयो,
6: यति माया दिए समाजले आज सबै सँगै सबै त्यौहार सँगै मनाउने केही समस्या छैन। यहाँ
0: 13 वर्षमा गण्डकीको 25% हिउँ पग्लियो, खानेपानीको मूल 70% घट्यो, अमेरिका जाने नेपालीलाई धरौटीको बोझ, कोशीमा कार्कीलाई मुख्यमन्त्रीबाट फिर्ता गर्ने कसरत लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: टीकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
8: टीकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
7: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
8: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
7: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय, बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे।
8: शिक्षा शास्त्र संकाय बीएड, ऐच्छिक विषयहरू इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स,
7: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे,
8: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इङ्ग्लिस, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एन्ड इकोनोमिक्स,
7: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
8: क्याम्पसका विशेषताहरू, विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस,
7: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको,
8: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने,
7: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने,
8: आईसीटी, इंग्लिश ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने,
7: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाईफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खानेपानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको,
8: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने,
7: कक्षा 12 को पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
8: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
7: टीकापुर बहुमुखी क्याम्पस, टीकापुर कैलाली।
0: दोब्बर अर्थात वार्षिक 0.072 डिग्री सेल्सियसले बढ़ेको देखिएको छ। जल तथा मौसम विज्ञान विभाग अनुसार गण्डकी प्रदेशका 11 जिल्लामध्ये हिमाली जिल्लामा सबैभन्दा बढ़ी वार्षिक अधिकतम तापमान वृद्धि भएको छ। प्रदेशमै सबैभन्दा बढ़ी मनाङमा वार्षिक 0.092 डिग्री सेल्सियसका दरले अधिकतम तापक्रम वृद्धि भइरहेको छ। मुस्ताङमा वार्षिक 0.08 डिग्री सेल्सियसका दरले अधिकतम तापमापन वृद्धि भएको छ। उच्च हिमाली क्षेत्रको अध्ययनमा अर्को नौलो संकेत पनि देखिएको छ। यहाँ दिनको समयमा तापक्रममा बढ़दै गए पनि रातको समयमा भने चिसो झन बढ़ने क्रम थपिएको छ। मुस्ताङको जोमसोममा न्यून तापमान प्रतिशतका दरले 0.58 डिग्री सेल्सियसमा घटिरहेको छ भने मनाङको चामेमा न्यूनतम तापमापन वार्षिक 0.12 डिग्री सेल्सियसका दरले घटिरहेको विभागले उल्लेख गरेको तथ्याङ्कमा छ। पछिल्लो 9 वर्षमा गण्डकीको औसत तापक्रम 1.1 डिग्री सेल्सियस बढ़ेको छ र सन् 1971 देखि 2000 सम्मको अध्ययनमा तापमापन 17.2 डिग्री सेल्सियस रहेको विभागले जनाएको हो। अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाको खबर, नागरिक दैनिकको भित्री पन्नामा पहिला विश्वासको मत अनि सरकार विस्तार शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नुभएको खबर छ। सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको नेपाली कांग्रेस भने अब संसदमा प्रतिपक्षीय भूमिकामा रहनेछ, मुख्यमन्त्रीको विश्वासको विपक्षमा मत दिनेछ। लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै एमाले तथा नेकपा सहित सरकार निर्माण हुनेछ। यी दुई दलबीच भएका पछिल्ला छलफलमा मुख्यमन्त्रीले विश्वासको मत लिने र त्यसपछि मात्रै संयुक्त सरकार निर्माण गर्ने सहमति बनेको हो। वीरेन्द्रनगरबाट गोविन्द केसीले लेख्नु भएको खबर छ। कर्णाली प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएको 6 दिन पुग्दा समेत सत्ता साझेदार दलबीच भागवण्डा नमिल्दा मन्त्रीमण्डल विस्तार हुन सकेको छैन। मुख्यमन्त्री सहित 7 मन्त्रीमण्डलमा नेकपा र एमालेबीच मन्त्री र मन्त्रालयको कुरो नमिल्दा मन्त्रीमण्डल विस्तार हुन नसकेको उल्लेख गरिएको छ। मंगलबार कर्णाली प्रदेश प्रमुख एकराज जोशीले मुख्यमन्त्री मंगल बहादुर शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो। नयाँ सरकार गठनमा सकस शीर्षकमा विनोद सुवेदीले विराटनगरबाट लेख्नुभएको खबर पनि छापिएको छ। कोशी प्रदेशमा नेकपा एमाले भित्रको विवादका कारण सरकार परिवर्तनमा सकस देखिएको हो। केन्द्रमा नेकपा र एमाले बीच गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति भए पनि कोशी प्रदेशमा एमाले भित्रको विवादले सरकार परिवर्तनमा समस्या देखिएको हो। कोशी प्रदेशमा हाल एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकार छ। केन्द्रमा कांग्रेस र एमाले बीचको गठबन्धन टुटेर नेकपासँग गठबन्धनको सहमति भइसके पनि नयाँ सरकार गठनका लागि कोशी प्रदेशमा हालसम्म कुनै काम अगाडि बढ़ेको छैन। मुख्यमन्त्रीबाट हेकमत कुमार कार्कीलाई पछाडि सार्ने र एमाले नेतृत्वले हालका मुख्यमन्त्री हेकमत कार्कीलाई हटाएर नयाँ सरकारको मुख्यमन्त्रीमा एमाले कोशी प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेन्याङबोलाई मुख्यमन्त्री बनाउन चाहेको छ। तर कोशीका मुख्यमन्त्री कार्की राजीनामा दिन तयार नभएपछि कोशीमा नयाँ सरकार गठन अन्यलमा परेको उल्लेख गरिएको छ। अर्को खबर, मन्त्रीका 22 थरी सल्लाहकार शीर्षकमा भुवन शर्मा लेख्नुहुन्छ। पूर्वाधार विकास मन्त्रीका लागि 22 थरी सल्लाहकार राख्ने गरी प्रस्ताव तयार पारिएको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको प्रस्ताव मन्त्रीले एआईदेखि स्यानिटरीसम्मका सल्लाहकार राख्न पाउनेछन्। उक्त प्रस्ताव हाल मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयमा पुगेको छ। मन्त्री परिषदले पास गरेपछि प्रस्ताव कार्यान्वयनमा जानेछ। स्रोतका अनुसार पूर्वाधार मन्त्रीले 22 थरीका सल्लाहकार सहित आफ्नो सचिवालयमा 39 जनासम्म सदस्य राख्न सक्नेछन्। 22 थरी मध्ये विज्ञ सल्लाहकारमा सचिव सरहका एक र सहसचिव सरहका एक रहनेछन्। ती विज्ञ सल्लाहकार स्थानीय पूर्वाधार तथा झोलुङ्गे र खानेपानी तथा ढल व्यवस्थापन सम्बद्ध हुन सक्ने व्यवस्था पनि गरिएको छ। गोर्खा पत्र दैनिकको भित्री पन्नामा राष्ट्रिय सभा विधेयक दर्तासँगै बिजनेस अभाव टर्यो शीर्षकमा ईश्वर चन्द्र झाले लेख्नु भएको छ। नयाँ सरकार गठन भएपछि पहिलो पटक सरकारले राष्ट्रिय सभामा 2 नयाँ विधेयक दर्ता गरेको छ। संघीय संसद सचिवालयले साउन 14 गते राष्ट्रिय सभामा 2 विधेयक दर्ता भएको जनाएको छ। यससँगै लामो समयदेखि देखिएको बिजनेस अभावको समस्या केही समयका लागि टरेको देखिन्छ। व्यापारिक विवाद समाधानमा नयाँ प्रस्ताव शीर्षकमा नारायण काफ्लेले लेख्नु भएको छ। वाणिज्य क्षेत्रसँग सम्बन्धित विवादलाई मेलमिलापबाट टुंग्याउन सरकारले वाणिज्य क्षेत्र मेलमिलाप प्रवर्धन समिति गठनको प्रस्ताव गरेको हो। व्यापारिक तथा व्यावसायिक प्रकृतिका विवाद लामो समयदेखि अदालती प्रक्रियामा नै अल्झिने गरेको गुनासो सम्बोधन गर्न सरकारले मेलमिलाप प्रवर्धनको नीति लिएको हो।
1: त्यस्तै आजको कान्तिपुरको पहिलो पृष्ठमा सुस्तामा फेरि तनाव शीर्षकमा नवीन पौडेल र दिपेन्द्र बडुवालले खबर लेख्नु भएको छ। पश्चिम नवलपरासी स्थित सुस्तामा स्थानीय र भारतीय सुरक्षाकर्मी बीच तनाव बढ़ेको छ। नारायणीको कटान रोक्न स्थानीयले निर्माण गरेको माटोको तटबन्ध भारतीय पक्षले भत्काउन थालेपछि विवाद बल्झिएको हो। बस्ती जोगाउन भन्दै सुस्तावासीले माटोको अस्थायी तटबन्ध बनाएकोमा भारतीय पक्षले हिजो भत्काएको हो। स्थानीय र भारतीय पक्षबीच विवाद भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। त्यस्तै भिरकुटी मण्डपमा प्रदर्शनी केन्द्र निर्माणको विषय बजेटमा उठिरहन्छ, कार्यान्वयन हुँदैन शीर्षकमा विमल खतिवडाले खबर लेख्नु भएको छ। भिरकुटी मण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने विषय वर्षेनी सरकारको नीति तथा कार्यक्रम र बजेटमा आउन छुट्दैन, यसको कार्यान्वयन भनी अहिलेसम्म हुने सकिरहेको छैन। त्यस्तै अमेरिका जाने नेपालीलाई धरोटीको बोझ शीर्षकमा भित्रपृष्ठमा खबर छ। प्रति व्यक्ति वार्षिक आय $1500 आसपास रहेको नेपाल जस्ता मुलुकका यात्रुका लागि अमेरिकी भिजा लिन राख्नुपर्ने अधिकतम $20,000 धरोटी रकम ठूलो आर्थिक बोझ बन्ने देखिएको छ। त्यस्तै सुदूरपश्चिम बागमती र कोशीमा नयाँ सरकार कहिले शीर्षकमा पनि खबर प्रकाशित छ।
0: पत्रिका दैनिकमा नाबालिगको डिम्बको अवैध कारोबार, डाक्टर शर्मासहित आरोपी विरूद्ध अदालतले दिएन पक्राउ अनुमति शीर्षकमा ठिकराज थामीले लेख्नु भएको खबर छ। 16 वर्षीय नाबालिगको डिम्बको अवैध कारोबारमा संलग्न डाक्टर नूतन शर्मा लगायत आरोपी विरूद्ध अदालतले पक्राउ पूर्जी जारी गर्न आनाकानी गरेको भनेर खबरमा उल्लेख छ। उनीहरू विरूद्ध पक्राउ पूर्जी जारी नहुँदा प्रहरीले पक्राउ गरिसकेको बिचौलिया राधिका गोतामेलाई पनि 5 दिनको थुनापछि हाजिरी जमानीमा छाडिएको छ। अवैध रूपमा डिम्ब झिकिएकी नाबालिग भने असह्य पीड़ाका कारण डिप्रेशनमा पुगेको पनि उल्लेख गरिएको छ। अर्को खबर कोशीमा कार्कीलाई मुख्यमन्त्रीबाट ब्याग गराउने कसरत शीर्षकमा छ भने भित्री पन्नामा संघीय संसदमा पुगे 9 विधेयक, संवैधानिक पदाधिकारीको दोहोरो सुविधा हटाउनेदेखि न्यायाधीश नै मेलमिलाप गर्दा हुनेसम्मका व्यवस्था गरिएको छ। कमलराज भट्टले यो खबर लेख्नु भएको छ। 15 बुधे मागसहित 4 दिनदेखि अनसनमा नर्स ज्योति शीर्षकमा शिवहरी घिमिरेले लेख्नु भएको खबर छापिएको छ भने आन्तरिक उडानमा ढिलाइ भए यात्रुले क्षतिपूर्ति पाउने कानून बनाउँदै सरकार शीर्षकमा अर्को खबर छ। सरकारले आन्तरिक हवाई सेवामा निर्धारित समयमा उडान रद्द वा स्थगन भएमा वायु सेवा कम्पनीले यात्रुलाई सुविधा तथा क्षतिपूर्ति दिने कानूनी प्रबन्ध गर्दैछ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय सभामा दर्ता गरेको आन्तरिक वायु सेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083मा यस्तो व्यवस्था गरिएको हो। काभ्रेमा 28 करोड़ बराबरको 22 रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको बारेमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ।
1: ताजा खबरमा अब विदेशका खबर। उत्तर पश्चिम चीनमा आएको आकस्मिक बाढ़ीमा पनि मृत्यु हुनेको संख्या 25 पुगेको छ भने 23 जना घाइते भएका छन्। सरकारी संचार माध्यमले सार्वजनिक गरेको विवरण अनुसार घटना भएको एक सातापछि मृतकको संख्या 21 भएको हो। मृतक मध्ये अधिकांश पर्यटक रहेको चिनिया संचार माध्यमले उल्लेख गरेका छन्। हंगेरीले आणविक ऊर्जा केन्द्र बन्द गर्ने भएको छ। करिब 44 वर्षपछि पहिलो पटक यस्तो निर्णय सार्वजनिक गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। युरोपभर लामो समयदेखि जारी खडेरी र अत्यधिक गर्मीका कारण उत्पन्न ऊर्जा संकटको पछिल्लो प्रभावमा हंगेरी पनि परेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन् र इराकले टर्कीसँग इराक टर्की पाइपलाइन मार्फत कच्चा तेल टर्कीको सिहान बन्दरगाहसम्म ढुवानी गरी निर्यात गर्ने 1 वर्षे सम्झौता गरेको छ। इराकको तेल मन्त्रालयका अनुसार सम्झौता अनुसार इराकले उक्त पाइपलाइन मार्फत दैनिक कम्तीमा 7,50,000 ब्यारल कच्चा तेल निर्यात गर्ने भएको हो। सिहान मार्फत इराकी तेल निर्यात सम्बन्धी 10 वर्षको पुरानो सम्झौताको अवधि आज सकिएपछि नयाँ सम्झौता गरिएको हो।
0: साझा खबरमा अब खेल खबर। काबा च्याम्पियनशीप महिला लीग भलिबल नेपालले आयोजना गर्ने भएको छ। नेपाल भलिबल संघको 14 पूर्ण बैठकले कार्तिक 15 देखि 21 गतेसम्म च्याम्पियनशीप आयोजना गर्ने निर्णय गरेको हो। बैठकले संघको 2083-84 वार्षिक कार्यक्रम पारित गर्दै सार्वजनिक गर्ने, संघ स्थापनाको 50 वर्ष पुगेको अवसरमा गोल्डेन जुब्ली मनाउने लगायतका विभिन्न निर्णयहरू पनि गरेको छ। कमर्सियल क्रिकेट लीग सीसीएल सीजन 3 आगामी भदौ 18 देखि 21 गतेसम्म आयोजना हुने भएको छ। प्रतियोगिता बुढा नीलकण्ठमा रहेको रियल स्पोर्ट्स पार्क चुनी खेलमा सञ्चालन हुनेछ। प्रतियोगितामा विभिन्न संस्थागत क्षेत्रका 20 कार्पोरेट टोली सहभागी हुनेछन्। र राष्ट्रिय पुरूष फुटबल टोलीका खेलाड़ीहरूले सम्बन्धित निकायसँग फिफाको निलम्बन फुकुवा गर्न आग्रह गरेका छन्। दक्षिण एसियाली फुटबल महासंघ साफले निलम्बनका बावजूद पनि नेपालले आसन्न साफ च्याम्पियनशीप 2026 खेल्ने सम्भावना रहेको जनाएपछि आइतबार खेलाड़ीहरूले सामाजिक सञ्जालबाट यस्तो आग्रह गरे। उनीहरूले साफ च्याम्पियनशीप खेल्ने वातावरण बनाउन सरोकारवाला निकायले गम्भीरतापूर्वक कदम चाल्नुपर्ने पनि माग गरेका छन्।
1: शान्ति र सद्भावका लागि बाँकी जिल्लाले देखाउँदै आएको सकारात्मक नमूना अरू जिल्लाका लागि पनि अनुकरणीय रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
10: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रीकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
9: स्कूल अफ एग्रीकल्चरमा बीएससी किन पढ्ने?
10: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
9: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
10: सुदूरपश्चिमका 9 वटै जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको,
9: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने,
10: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन रोजगारी र उद्यममा संलग्न भइसकेको,
9: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
10: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
9: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रीकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रीकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
10: सम्पर्कका लागि 091-560-265, 98-491-10487, 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।
11: प्रतिनिधित्व गर्नुहुन्छ। पूर्वी तराईमा केही तनाव देखिएपछि धर्मका नाममा समाज विभाजित हुनुहुँदैन भन्ने उहाँको सन्देश छ।
12: नरेन्द्रपुरको इतिहास हेर्नुहोस् तपाईँ, 9 साल अगाडि मेरो चुनावको अगाडि जुन भए थियो, मैले यति माया दिए समाजले कि आज सबै सँगैसँगै हिर्छ, सबै त्यौहार सँगै मनाउने, केही समस्या छैन यहाँ।
11: सन्तानेश्वर क्षेत्रमा पुगेका करिब 200 बढी भक्तजनलाई गाउँपालिकाका अध्यक्ष इस्तियाकले स्वागत गर्नुभयो। अधिवक्ता बसन्त गौतम नरेनापुरको उदाहरण देशका अन्य स्थानले पनि सिक्नुपर्ने बताउनुहुन्छ।
13: यो चाहिँ सिको गर्नुपर्ने, अरूले पनि सरकार प्रमुखहरू हुनुहुन्छ, यो चाहिँ नमूनाको रूपमा लिएर चाहिँ अरूले पनि सिको गर्नुपर्ने कुरा भएको छ, एकदमै राम्रो छ, यसले चाहिँ सकारात्मक सन्देश जान्छ।
11: त्यसो त बाँकेमा मुस्लिम समुदाय र हिन्दू समुदायले मनाउने परम्परागत पर्व तथा सुख दुःखमा दुवै धर्मावलम्बीका व्यक्तिको सहभागिता हुने गरेको छ र यो क्रम बढ्दै गएको छ। लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्णा केसी नमुना।
14: जातको रूपले फरक होला तर हाम्रो उद्देश्य भनेको चाहिँ एउटै हो, त्यसकारणले यो साम्प्रदायिक सद्भाव चाहिँ भड्किन हुन्न। हामी सबै नेपाली हौ र हामी सबै चाहिँ ऊ भएर चाहिँ एउटै ठाउँमा चाहिँ एउटै माला भएर चाहिँ अगाडि बढ्नुपर्छ। केही तत्त्वहरूले जुन भड्काउन खोजेको छ यो असाध्यै चाहिँ विडम्बना हो।
11: बाँकेमा सद्भाव नबिथोलियोस् भन्नका लागि सरकारवालाहरूको बैठक बस्यो र सद्भाव र्याली पनि निकालिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ बताउनुहुन्छ।
15: जुन लटामा परेर मृत्यु शरण गर्नुभएका भाइहरूको प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन भई दोषी उप कारवाहीको माग राख्ने छानबिन समिति नेपाल सरकारले गठन गरिसकेको छ र घाइतेहरूको सरकारको तर्फबाट निशुल्क स्वास्थ्य उपचार र पूर्ण तथा शीघ्र स्वास्थ्य लाभको कामना गर्ने, यही नै हो आजको कार्यक्रम।
11: धार्मिक आस्था फरक हुन सक्छ तर सामाजिक एकता र मानवीय सम्बन्ध सबैभन्दा माथि हुने सन्देश बाँकेले दिँदै आएको छ। वर्तमान परिस्थितिमा पनि विगतदेखिका पहल र सकारात्मक प्रयासले शान्ति सद्भाव र सहिष्णुतालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। निशु जोशी, सीआईएन, कृष्ण सार एफएम, नेपालगंज, बाँके।
0: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: चार महिनामा सर्पको टोकाईबाट 54 जनाको मृत्यु। बागमती प्रदेशका अधिकांश स्थानमा पानी पर्दै पेट्रोल डिजेल र हवाई इन्धनको भाव बढ़्यो।
0: 13 वर्षमा गण्डकीको 25% हिउँ पग्लियो। खानेपानीको मूल 70% घट्यो। कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबार। भारतीय एसएसबीको प्रवेशसँगै सुस्तामा फेरि तनाव।
1: अमेरिका जाने नेपालीलाई धरोटीको बोझ कोशीमा कार्कीलाई मुख्यमन्त्रीबाट फिर्ता गर्ने कसरत। आन्तरिक उडानमा ढिलाइ भए क्षतिपूर्ति पाउने कानून बनाइँदै।
0: उत्तर पश्चिम चीनमा आएको आकस्मिक बाढ़ीमा 25 जनाको मृत्यु। बढ़दो खडेरीका कारण हंगेरीले आणविक ऊर्जा केन्द्र बन्द गर्ने। इराक र टर्की बीच तेल आयात गर्ने सहमति।
1: र काबा महिला भलिबल च्याम्पियन लीग नेपालमा हुने कार्तिक दोस्रो साताबाट प्रतियोगिता शुरू हुँदै सीसीएल सीजन 3 भदौ दोस्रो साताबाट।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माटसापले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ प्रधानमन्त्री र गृहमन्त्री जसको भूमिका पछिल्लो समयमा कतिपयले जसरी निभाउनु पर्ने थियो त्यसरी ननिभाएको भनेर आलोचना र टीका टिप्पणी पनि गरेका छन्। यहाँ एउटा हिलाम्मे कुनै त्यहाँ स्थान जस्तो देखिन्छ जहाँ प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधन गुरूङ जस्ता देखिने व्यक्ति अगाडिपट्टि बसेर त्यहाँ खेल्दै गर्दाखेरि हिलो चाहिँ मुखतर्फ आइराखेको जस्तो देखाइएको छ। पछाडिपट्टि भने राष्ट्रपा सभापति रवि लामिछाने त्यहाँ उभिएर केही भने जस्तो देखिन्छ। माथि यस्तो लेखिएको छ,
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
16: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएम को बिहान 6:30 बजे खोज खबर में यहां स्वागत छ। खोज खबर ईश्वर साउत को नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज का साथ ही अनलाइन में www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। आज केही प्रदेशमा भारी वर्षाको जोखिम, सतर्कता अपनाउन नागरिकलाई मौसमविदको आग्रह। पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत। टीकापुर वन संरक्षण समितिका उपभोक्ताहरू वनबाट पाएको सेवा सुविधाबाट खुशी, वनबाट राम्रो सेवा सुविधा पाइरहेको उनीहरूको भनाई। र सिद्धार्थ टोल विकास संस्था टीकापुरको साधारण सभा सम्पन्न। अब खोज खबर विस्तारमा। हाल देशभर मनसूनी वायुको प्रभाव रहेको छ। मनसूनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक सरिसकेको छ। यसकै कारण अहिले देशभर साधारणतया बदली भएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोर धेरै तथा केही स्थानहरूमा वर्षा भइरहेको छ। सुदूरपश्चिम प्रदेशमा पनि एक दुई स्थानमा हल्का वर्षा जारी रहेको छ। आज दिनभर देशभर साधारणतया बादल लाग्नेछ। यसको हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। पहाड़ी भूभागका धेरै स्थानमा भने मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने भएको छ। यसै गरी बागमती र गण्डकी प्रदेशका तराईका भूभागका धेरै स्थानमा पानी पर्नेछ। मध्य प्रदेशका साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षा हुन सक्छ। गण्डकी र बागमती प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना पनि छ। त्यसका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन पनि नागरिकलाई मौसमविदले आग्रह गरेका छन्। पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमले गए राति 12 बजेबाट लागू हुने गरी पेट्रोल, डिजल र इन्धनको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार पेट्रोल प्रति लिटर 3 रूपियाँ, डिजेल र मट्टीतेलमा 5 रूपियाँ तथा हवाई इन्धनमा प्रति लिटर 20 रूपियाँका दरले वृद्धि भएको छ। मूल्यवृद्धिसँगै पेट्रोल र डिजलको मूल्य काठमाडौँ, पोखरा र दिपायलमा 200 रूपियाँ, सुर्खेत र दाङमा 199 रूपियाँ कायम भएको छ। त्यस्तै चाराली, विराटनगर, जनकपुर, अमलेगंज, भलवारी, धनगढ़ी र वीरगंजमा 197.50 रूपियाँ पुगेको छ। एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ। टीकापुर नगरपालिका वडा नम्बर 1 शंकरपुर स्थित सिद्धार्थ टोल विकास संस्थाको पहिलो साधारण सभा भएको छ। संस्थाका अध्यक्ष भीमबहादुर भण्डारीको अध्यक्षतामा भएको साधारण सभामा जाजरकोटमा भूकम्प गएको बेला संस्थाको प्रतिनिधित्व गर्दै भूकम्प पीड़ितलाई श्रमदान गर्नुभएका संस्थाका सदस्य कृष्ण बहादुर घरती मगरलाई सम्मान गरिएको छ। साथै अल्प आयमै मृत्यु भएका संस्थाका सदस्य सुनिता चौधरीको परिवारलाई श्रद्धांजलि सहित टोलका सम्पूर्ण सदस्यले सक्दो नगद रकम उठाएर सहयोग हस्तान्तरण गरेको छ। टोल विकास संस्थाले स्थापना कालदेखि ₹200 दरले मासिक रकम उठाउने गरेकोमा हाल 1,50,426 रूपियाँको कोष स्थापना गरेको छ। जसमा 1,31,000 रूपियाँ ऋण लगानी गरेको, विविध खर्च 3,700 भएको, 15,726 रूपियाँ बचत रहेको संस्थाका सचिव जनक रावलले सभामा जानकारी गराउनुभयो।
1: 1,50,426 मा 1,31,000 लगानी र

0: यो संस्थालाई निर्माण गरेको भएका कारणले गर्दा यो टोल विकास संस्था र नगरपालिकाको वडा कार्यालयको सम्बन्ध अझ सुदृढ र नजिक छ। यसका क्रियाकलापहरू हाम्रो ठाउँको विकास, हाम्रो समाज परिवर्तन र टिकापुर नगरपालिकाले गर्ने विकास निर्माणका कामहरूसँग सम्बन्धित हुने भएका कारणले गर्दा यो अति महत्वपूर्ण छ।
1: अध्यक्ष विकले टोल विकास संस्थाको कोष परिचालन बारे कार्यविधि नबनेकाले यसले पछि टोल विकास संस्थाको लक्ष्य र उद्देश्यमाथि नै समस्या निम्त्याउने भएकाले कोषमा जम्मा भएको रूपियाँ छलफल गरी सदस्यहरूलाई फिर्ता गर्न सुझाव पनि दिनुभयो। सगरमाथा टोल विकास संस्थाका अध्यक्ष अमित चौधरीले टोल विकास संस्थाको संस्थामा हुने नियमित छलफलले क्षमता विकास भएको बताउनुभयो।
2: टोल विकास संस्थाको हाम्रो नियमित मासिकबाट हाम्रो अनुभव आदान प्रदान, असल अभ्यासहरू, विगतका कार्यहरू र अहिलेको अवस्था र भविष्यको हाम्रो योजनाहरू छलफल गरी जुन एउटा अवसर टोल विकास संस्थाको प्रत्येक बैठकमा भइरहेको छ त्यसले आगामी दिनमा पनि निरन्तर रहनेछ।
1: विकास संस्थाका सदस्य सुशीला शर्माले एक टोल विकास संस्थाले गरेका राम्रा अभ्यास अर्को टोल विकास संस्थाले सिक्ने अवसर प्रदान गरेको बताउनुभयो।
3: पहिला चाहिँ कस्तो लाग्थ्यो भनेपछि स्थानीय सरकार भनेको के हो, उसले के गर्छ, उसलाई हामीले कसरी भेट्ने भन्ने हुन्थ्यो कि हामीलाई एकदमै अप्ठ्यारो हुने। तर चाहिँ अहिले हाम्रो यो टोल गर्दाखेरि चाहिँ कस्तो भनेपछि हाम्रो समय समयमा टोलको बैठकहरू पनि बस्छ। त्यस्तो बेलामा हामीले एउटा ठाउँमा बस्दाखेरि हामी यो टोलका व्यक्ति छौँ भनेदेखि हामीले अर्को टोलका व्यक्तिहरूसँग बस्दाखेरि चाहिँ आफूसँग नजानेका कुराहरू उहाँबाट सिक्छौँ र उहाँले नजानेका कुराहरू हामीले उहाँलाई पनि सिकाइरहेका छौँ के प्राकृतिक प्रकोपदेखि लिएर अनि पछि चाहिँ समाजमा घटिरहेका राम्रा तथा नराम्रा घटनाहरूबाट कसरी हामीले अगाडि निकासिने, राम्रा कुराहरू कसरी गर्ने भन्ने कुराहरू एकदम सिकाइराखेको छ के।
1: संस्थाका सदस्य जमुना बमले स्वागत गर्नुभएको कार्यक्रम पद्मा कुमारी बम मल्लले सञ्चालन गर्नुभएको थियो। कैलालीमा सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्नका लागि सरकारवाला सबै पक्ष सहमत भएका छन्। जिल्ला प्रशासन कार्यालयमा हिजो भएको सर्वपक्षीय छलफलमा सरकारी तथा गैर सरकारी संस्था एवं निजी क्षेत्रका प्रतिनिधि, विभिन्न धर्मावलम्बी जनप्रतिनिधि तथा सरकारवाला सबै पक्षले शान्ति सुरक्षा एवं सामाजिक सद्भाव कायम राख्न सहमति जनाएका छन्। यस्तै नेपाल भारत सीमा नाकामा सुरक्षा व्यवस्था मजबूत बनाउँदै सीमा नाकामा परिचय पत्र खुल्ने कागजात देखाएर मात्र नेपाल प्रवेश गर्न दिनेमा एकमत भएका छन्। छलफलमा सामाजिक सञ्जाल दुरूपयोग गरी धार्मिक आस्थामा आँच आउने गरी हुने गतिविधिलाई निरुत्साहित गर्ने, गराउने तथा एकले अर्का पक्षको धार्मिकतामा अवरोध नगर्ने र कानून विपरीत कार्यमा सहभागी नहुने प्रतिबद्धता व्यक्त गरिएको छ। जिल्लामा शान्ति, सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्ने उद्देश्यले गठित अन्तर्धार्मिक तथा सामाजिक सद्भाव समन्वय समितिलाई सक्रिय बनाउँदै पालिका स्तरमा विस्तार गरेर लैजाने बताएको छ। जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, राजनीति दल, सरकारवाला पक्षको सहभागिता रहेको सर्वपक्षीय छलफलमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले शान्ति सद्भाव कायम राख्न सबैलाई आग्रह गर्नुभयो। टिकापुर स्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा सहकारी संस्था सञ्चालन सम्बन्धी नेतृत्व क्षमता विकास तालिम भएको छ। दुई दिनसम्म चलेको तालिममा राष्ट्रिय सहकारी बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख हिरा सुनारले सहजीकरण गर्नुभएको छ। तालिममा सहकारी सञ्चालन गर्ने तरिका, भ्रष्टाचार हुन सक्ने जोखिम, बचतकर्ता बढ़ाउने सिप, सामाजिक उत्तरदायित्वका क्षेत्रहरू, बचत तथा ऋणका बारेमा प्रशिक्षण दिएको छ। संस्थाका उपाध्यक्ष मनोज कुमार साउदको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा कोषाध्यक्ष धनञ्जय ढुंगाना, लेखा सुपरिवेक्षण समितिका संयोजक रजनी साई, सहभागी काशीराम ढुंगाना, संस्थाका निवर्तमान अध्यक्ष बद्रीप्रसाद भट्टाई लगायतले बोल्नु भएको छ। तालिममा संचालक समितिका सदस्यहरू, पूर्व पदाधिकारीहरू, लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरू, विभिन्न उपसमितिका पदाधिकारीहरू, शेयर सदस्यहरू तथा कर्मचारीहरू समेत 40 जनाको सहभागिता रहेको थियो। समापन सत्रमा तालिमका सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ। समापन सत्रको सञ्चालन व्यवस्थापक छविलाल जैसीले गर्नुभएको थियो। मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन्। उनलाई अपराध अनुसन्धान कार्यालय टेगु र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले भक्तपुरबाट पक्राउ गरेको हो। उनले हिजो दिउँसो पत्रकार सम्मेलन आयोजना गर्दै आन्दोलन घोषणा गरेका थिए। उनले हिजोको पत्रकार सम्मेलनमा हिन्दू राज्य र राजसंस्था पुनर्स्थापना गर्न आन्दोलनको घोषणा गरेका थिए। खोज खबरमा टिकापुर वन संरक्षण समितिका उपभोक्ताहरू वनबाट राम्रो सेवा सुविधा पाएकोमा खुशी लगायत

0: का खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: टीकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
2: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
4: होइन चाहिने जो माइलो के बरबर बरबर कराइरहेको छ, के भएको छ हौ तलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टीकापुर, कैलाली।

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। 2064 सालपछि टीकापुर नगरपालिका मातहतमा आएको टीकापुर वन संरक्षण समितिमा अहिले 16 टोलका 600 जति उपभोक्ताहरू रहेका छन्। सामुदायिक वनले गरेका कामबाट ती उपभोक्ताहरू खुशी छन्। थप खबर सहकर्मी रत्ना पुनमगरबाट।
2: टीकापुर वन संरक्षण समितिका उपभोक्ताहरू वनको कामबाट खुशी छन्। टीकापुर नगरपालिका वडा नम्बर 5 स्थित उक्त टीकापुर वन संरक्षण समितिका उपभोक्ताहरू वनले गरेका कामहरूबाट आफूहरूलाई फाइदा पुगेको भन्दै खुशी छन्। वन संरक्षण समितिका उपभोक्ता लक्ष्मी देवी तिमिल सिन्हा:
3: हामीलाई धेरै सुविधा छ। गाई भैंसी घाँस पातको लागि अन्त जानु पनि परेका छैन। अब आफ्नो वन भएर हामीलाई छोरा छोरीलाई भैंसी सैँसी पालेर दुध बिक्री गरेर अनि बाख्रा साख्रा पालेर बिक्री गरेर अनि छोरा छोरीलाई पढाएर आजभोलि कोही अस्ट्रेलिया छन्, कोही दुबई छन्, कोही कैता छन्। यो जंगल हुँदा एकदम सुविधा भएको छ।
2: लक्ष्मी तिमिल सेना जस्तै व्यवसाय क्षेत्रकी मनसरा साउत पनि सामुदायिक वनबाट पाएको सुविधाबाट निकै सुखी हुनुहुन्छ।
4: सामुदायिक वनबाट हामीलाई घाँस काट्न पाइएको छ, दौरो ठुँडो पाइएको छ, आफूलाई राम्रो अक्सिजन मिलेको छ, अनि नदी नजिकै छ, नदी बाढ आउँदाखेरि पनि फेक्ने भयो, त्यहीको लागि पनि सुविधा छ। गाई भैँसी पाल्नेलाई पनि सुविधा छ, सबैतिरको सुविधा छ हामीलाई, एकदम राम्रो। किनभने गुजेर नहुने मान्छेले पनि एउटा भैँसी पालेर पनि गुजेर गरेका छौँ, एउटा गाई पालेर पनि गुजेर गरेका छौँ। दौरो यहाँकै छ, घाँस यहाँकै छ, खालि पानी मात्रै हाम्रो वनको छ, किन गुजेर हाम्रो सबै यसैको छ।
2: सरस्वती लोहार पनि सामुदायिक वनबाट राम्रो सुविधा पाएको बताउनुहुन्छ।
5: समुदायबाटै घाँस दौरा सबतिरको सुविधा छ, सबतिर सुविधा छ हामीलाई।
2: अर्का उपभोक्ता बुद्धिराम थारू पनि यही सामुदायिक वनबाट घाँस दाउरा पाउँदा आफूहरू खुसी भएको भन्नुहुन्छ।
6: यहीबाट हामी दौरा ऊबाट हामी धेरै राम्रो गरेका छौँ, पाएकै छौँ भनौँ। हाम्रो उपभोक्ता साथीहरू पनि काठ दौराको लाग्दा धेरै राम्रो पाछन् सबैजना वनकर्मी।
2: स्थानीय उपभोक्ता देवेन्द्र शाह पनि सामुदायिक वनका कारण आफूले गाई भैँसी पाल्न पाएको, त्यहाँबाट काठ दाउरा पाउने गरेको भन्दै यसरी खुशी व्यक्त गर्नुहुन्छ।
7: हामीले सुविधा धेरै छ, गाई भैँसी अब घाँस काट्नु, दौरा हरेक चिज गर्नु सबै सुविस्ता छ हामीलाई, राम्रो भइरहेको छ। राम्रोसित अब हामीले सुविस्ता हुन्छ, गाई भैँसी पाल्नु, दौरो ठुलो हरेक चिज या चिजमा राम्रो हुन्छ, राम्रै छ, हेर्नुहोस्, खुसी छौँ एकदम।
2: मानिस जन्मेदेखि मर्दासम्म जंगलको आवश्यकता पर्छ। जंगल बिना मानव जीवन नै सम्भव हुँदैन, त्यसकारण जंगल जोगाउनु आजको आवश्यकता रहेको बताउनुहुन्छ उपभोक्ता मोती सिंह विश्वकर्मा:
8: मरे पनि चाहिँ जिउँदा पनि चाहियो, सबै कुरोमा जंगल नमरे हुँदैन। जस्तै हामी एउटा कुरो यसो गरौँ, जंगलको बाटोमा हिँड्छौँ, हामी बाइकमा हिँड्छौँ, जंगल आउने साथमा कस्तो शीतलता हुन्छ भनेपछि खालि सहरमा जाँदाखेरि हामीलाई कस्तो अनुभव हुन्छ, त्यो भएको हुँदाखेरि पनि जंगल नभएर जीवन छैन, सम्बन्धा जंगललाई हामीले जोगाएर राख्नु अति महत्वपूर्ण हुन्छ। हामी त हामी हाम्रो सन्ततिका लागि पनि हामीले जंगल जोगाउनु अनिवार्य हुन्छ।
2: 133 बिघा 18 कट्टा 4 धुरमा फैलिएको सुरक्षित वनमा सिसम, सिमल, खयर, भेलर, रोहिणी, अस्ना, जामुन लगायतका वन पैदावार रहेका छन्। उक्त वनमा चितुवा, बाघ, नीलगाई, बदेल लगायतका जनावरका साथै मयूर, वनकुखुरा लगायतका चराचुरुङ्गी र अजिंगरहरू पनि पाइने गर्छन्। 2064 सालपछि टीकापुर नगरपालिका मातहतमा आएको वनमा अहिले 16 टोलका 600 जति उपभोक्ताहरू रहेका छन्।
0: सहकर्मी रत्नापुन मगर। अब बाँकी खबर। ब्राह्मण समाज नेपाल टीकापुर नगर समितिको सल्लाहकार समिति चयन भएको छ। समाजका अध्यक्ष डम्बर प्रसाद धरिमालको अध्यक्षतामा आइतबार टीकापुरमा बसेको बैठकले गंगाराम आचार्यको संयोजकत्वमा 12 सदस्यीय सल्लाहकार समिति चयन भएको छ। सल्लाहकार समितिका सदस्यहरूमा श्यामराज पाण्डे, डाक्टर योगेन्द्र बजगाई, सिर्जना शर्मा पण्डित, हृदयराज रेग्मी, सुमन प्रसाद नेउपाने, टीकाराम आर्य, गौरीशंकर जोशी, चेतराज भट्टराई शर्मा, महानन्द वाग्ले, मोहन प्रसाद उपाध्याय र नन्दराज उपाध्याय चयन हुनुभएको ब्राह्मण समाज कैलालीका जिल्ला सचिव देवीलाल जोशीले जानकारी दिनुभयो। सल्लाहकार समिति चयन गर्न बसेको बैठकमा टीकापुर नगरपालिका वडा नम्बर 7 का वडा अध्यक्ष यज्ञ प्रसाद नेउपाली प्रमुख अतिथि रहनु भएको थियो। कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले शैक्षिक सत्र 2083-84 एमबीबीएस सहित चारवटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। विश्वविद्यालयले विद्यार्थी भर्नाका लागि आवश्यक पूर्वाधार, जनशक्ति, शिक्षण अस्पताल, उपकरण तथा प्रयोगशाला व्यवस्थापनको कामलाई तीव्रता दिएको छ। विश्वविद्यालयले एमबीबीएस, बीएससी नर्सिङ, बीएससी एमएलटी र बी अप्टोमेट्री कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगमा सेल्फ अप्रेजल फारम बुझाइसकेको छ। विश्वविद्यालयका रजिस्ट्रार डाक्टर भीमबहादुर चन्दका अनुसार एमबीबीएसमा 50, बीएससी नर्सिङमा 30, बीएससी एमएलटीमा 20 र अप्टोमेट्रिकमा 20 गरी कुल 120 सीटका लागि आयोगमा सेल्फ अप्रेजल फारम बुझाएको छ। चारवटै कार्यक्रम सञ्चालनका लागि विश्वविद्यालयले फ्याकल्टी व्यवस्थापनको काम समेत अघि बढ़ाएको छ। यस अन्तर्गत 77 प्राध्यापक, सह प्राध्यापक, उप प्राध्यापक र लेक्चर पदमा छनौट प्रक्रिया शुरू गरेको छ। छनौट प्रक्रिया अन्तर्गत 17 प्राध्यापक तथा सह प्राध्यापकको नतिजा सार्वजनिक भइसकेको छ। बाँकी उप प्राध्यापक तथा लेक्चर पदको अन्तिम नतिजा केही दिनभित्रै सार्वजनिक गरिने विश्वविद्यालयले जनाएको छ। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
2: टीकापुर नगरपालिका वडा नम्बर 5 का स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुवान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ। टीकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।

0: कबू कापी रही था, कबू पेंसिल रही था, कबू झोले फटाका आज था, का कना हो बाबा के ओष्ट बाटिन गटिलो ठाउँ से झोला आनला से तो लड़का सामान निहर
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बराई थी राहत
0: का हुई कबू लड़का कपी हेरा कई था, कबू पेंसिल हेरा कई था, कबू झोले फटा कई था, बढ़िया ठाउँ से झोला लाना नहीं छिटो।
1: अरे कहाँ से ना नाम था,
0: कहाँ से लनबो, वो तो कहाँ टीकापुर में रलक रट गई झोला उडोक में से वहाँ झिंगरान दीदी कटरा से गुर झोला आनला बाटी ना कबू लड़का कहाँ पी रही थी, ना कबू पेंसिल ले रही थी, ना झोला फाटल हुई थी, एक आनल झोला दस कटरस बाटिन ये बुढ़ोक ढंग कबू पसल छान कर झोला नहीं आना से आकर ठुई
1: लिया लिया मैं अब भी नहीं जाइबू रख गई झोला उद्योग में रख गई झोला उद्योग झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मर्म फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484-22373
3: पेट संबंधी संपूर्ण समस्या के उपचार तत्काल पॉलिक्लिनिक प्रणाली टीकापुर में
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू
4: महिनाको महिनावारी गडबडीको समस्या
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या
4: पेट सम्बन्धी सम्पूर्ण समस्या
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा
4: ईसीजी सेवा
3: डिजिटल एक्सरे सेवा
4: र प्रयोगशाला ल्याब सेवा
3: फोन नम्बर 98484-27359 र 98-48-72-59 सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मन्दिर नजिकै
5: ए भनेदेखि सबै कुरा पाउने रहेछ लु भन् त बाउ के पाउँछ त्यहाँ
6: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
7: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
8: त्यति मात्र होइन त्यहाँ त जस्मिन पेन्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
5: भनेदेखि सबै कुरा पाउने रहेछ
9: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एब्रिला ट्रेडर्स
10: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एब्रिला ट्रेडर्स
11: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
9: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-46673 र 98-14-68-02-04
12: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ अब बाँकी खबर रोल्पा जिल्लाको इरिवाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ आज बिहान 3:07 जाँदा 4.4 म्याग्नेच्युडको भूकम्प गएको हो राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का रोल्पा र आसपासका क्षेत्रमा महसुस गरिएको छ भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त नभएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ संघीय संसद राष्ट्रिय सभाको बैठक आज बस्दैछ आज दिउँसो 1:15 बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले मधेसी आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने कार्यसूची रहेको छ यस्तै बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले मधेस प्रदेशमा खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 सभा समक्ष पेश गर्नुहुनेछ यस्तै आजै 4 संसदीय समितिको बैठक पनि बस्दैछ संघीय संसद सचिवालयका अनुसार अर्थ समिति महिला तथा सामाजिक मामिला समिति शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति र लेखा समितिको बैठक पनि बस्दैछ खोज खबरमा अब पालो जनआवाजको
4: जनमतका साथमा सेफ्टी ट्याङ्की गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा सम्पर्क नम्बर 97-26-20-300 र 98-56-92-026
12: अहिले वर्षातको समय छ। यो वर्षातको समयमा विभिन्न किसिमका समस्याहरू हुने गर्छन्। आजको जनाजमा हामीले सड़कका कारण तपाईँहरूलाई आवाजात गर्न कतिको समस्या हुन्छ भनी केही नागरिकलाई सोधेका छौं।
13: नमस्ते, मेरो नाम निरद मलाव, म गुरुगलीबाट बोलेको। आजकल धेरै गर्मी र पानी परेको कारण हामीलाई स्कूल जान गाह्रो हुन्छ। आजकल बाटोघाटोमा हिँड्दा, साइकल चलाउँदा सवारी चालकहरू पनि राम्रोसँग चलाउँदैनन्, आफ्नो साइडमा चलाउँदैनन्। बाइकहरू पनि ओभर स्पिडमा चलाउँछन् र उहाँले पनि ध्यान दिनु पर्यो। धेरै दुर्घटना हुन्छ, पानी जमेको हुन्छ, भिडभाड भएको बेला आफ्नो साइडमा हिँड्नुपर्छ, बिस्तारै चलाउनुपर्छ, त्यसले गर्दा दुर्घटना हुँदैन। आजकल मौसम धेरै बदलिरहेको छ, हामीले आफूसँग रेनकोट, छाता वा अन्य सामानहरू बोकिराख्नुपर्छ। आजकलको पानीका कारणले धेरै रोग लाग्छ, धेरै टाढादेखि आउँछ, सवारी चालकले दायाँ बायाँ हेरेर बिस्तारै चलाउनुपर्छ। आजकलका बाटाघाटा नराम्रा छन्, कुन व्यवस्थापना गरिदिनुपर्छ र खाल्टाखुल्टी पुरिदिनुपर्छ। त्यसैले आफ्नो स्वास्थ्य र सवारी चालकले पनि हामीलाई ध्यान दिनुपर्छ।
14: मेरो नाम जीवन बुढा, म सुवर्णपुरबाट। म स्कुल जाँदाखेरि आजभोलि कहिले घाम पर्छ, कहिले पानी हुन्छ, अनि म स्कुल जाँदाखेरि धेरै गाह्रो हुन्छ, अनि बाटोघाटो पनि नराम्रो छ, त्यो बाटोबाट एक्सिडेन्ट हुन्छ धेरै जस्तो, बनाउनु पर्छ बाटो, अनि स्कुल आउन लास्टै गाह्रो हुन्छ हामीलाई। हामी टाढाबाट साइकलमा स्कुल आउँछ, अनि पछि बाटोघाटो पनि यस्तो नराम्रो छ। स्थानीय सरकारले बाटो बनाइदिनु भए राम्रो हुन्थ्यो। खड्डाहरू छन् धेरै जस्तो बाटोमा, अनि पानी परेपछि बाटोमा जमिहाल्छ पानी, त्यसरी राम्ररी पनि जान्न हामीलाई लास्टै गाह्रो हुन्छ, स्कुल जान पनि साइकलमा। आजकल पानी परेको कारण धेरै जहरू रोग पनि लाग्छन्, जस्तै टाइफाइड, ज्वरो, खोकी, विभिन्न रोगहरू लाग्छन्। त्यसैले हामीले आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्छ राम्ररी।
15: नमस्ते, मेरो नाम कृषा हो, म ब्लक नम्बर 26 टिकापुरमा। बाटोहरू बिग्रेको छ किनभने आजकल पानी घाम पर्ने हुनाले, त्यही भएर यहाँ बाटोहरू बिग्रेको छ र स्थानीय सरकारहरूले यहाँको बाटोहरू सब खाल्टाखुल्टीहरू बनाइदिनुपर्छ। आजकल धेरै दुर्घटनाहरू भइरहेको छ किनभने ट्रक, टिप्परहरू र अटोहरू आफ्नो लाइनहरूमा चल्दैनन्, त्यही भएर आजकल एक्सिडेन्ट हुने धेरै सम्भावना भइरहेको छ। र बाइक, अटोहरू चालकहरू आफ्नो स्पिडहरू इङ्ग्लिस बनाउनु, आफ्नो सवारी ठिक लेभलमा चलाउनुपर्छ। र आजकल पानी भएर रहेको छ, त्यही भएर आजकल बिरामी हुने धेरै सम्भावनाहरू छ, जस्तै कि डेङ्गु, मलेरियाहरू, टाइफाइड हुने र खुकी रुगा खुकी लाग्ने गर्छ, त्यही भएर आफसँग इस्तेमाल गर्नुहोला।
16: नमस्ते, मेरो नाम निशान बुढा, म सोगुनपुर कलेजदेखि हो। आजकल पानी परेको कारणले हामीलाई स्कुल आउन गाह्रो हुन्छ, छाता र रेनकोटको प्रयोग गर्नुपर्छ। टाढाबाट स्कुल आउँछ, आजकल पानी पर्नेको कारणले बाटाघाटाहरू नराम्रो छन्, सरकारले खाल्टाखुल्टी पुरिदिनुपर्छ, त्यस्तै मरम्मत गरिदिनुपर्छ। रोड चलाउन धेरै नै गाह्रो हुन्छ पानी परेको दिन, आजकल पानीमा भिजेपछि डेङ्गु जस्ता रोग लाग्ने गर्छन्। आफ्नो स्वास्थ्यको ध्यान धेरै राख्नुपर्छ।
12: यसै जनावासँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। आज केही प्रदेशमा भारी वर्षाको जोखिम, सतर्कता अपनाउन नागरिकलाई मौसमविदको आग्रह। पेट्रोलियम पदार्थको मूल्य बढ़्यो, खाना पकाउन एलपी ग्यासको मूल्य भने यथावत। टिकापुर वन संरक्षण समितिका उपभोक्ताहरू वनबाट पाएको सेवा सुविधाबाट खुशी, वनबाट राम्रो सेवा सुविधा पाइरहेको उनीहरूको भनाई। र सिद्धार्थ टोल विकास संस्था टिकापुरको साधारण सभा सम्पन्न। हवस्त, अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र छपिला चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टीका प्रथम सुन्दै गर्नुहोला। नमस्कार।

0: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
0: तपसिल
1: सम्पूर्ण लाभग्राहीहरूको सक्कल नेपाली नागरिकता र 1 प्रति फोटोकपी,
0: बैंकको सक्कल चेकबुक र 1 प्रति फोटोकपी,
1: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
0: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
1: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
0: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 091-560-122 सम्पर्क गर्नुहोला।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
2: ए रजनी, त्यो पहिला बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
3: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
2: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि, छिटो ल्याऊ न।
3: सर्पलाई चिद्याउनु चलाउनु हुँदैन नि, नत्र हामीलाई डस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
2: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
3: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिद्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला टाढै बस्नुहोस् है।
2: हो हुन त, के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले सर्प त आफै फर्किएर बारीतिरै गयो।
3: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अन्जानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
4: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
5: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: कस्तो गनाएको, इनका सन्तानले टोइलेट गनाएरै मार्ने भए,
8: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
9: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
7: कता छ त त्यो?
9: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
7: फोन नम्बर कति हो भाइ?
9: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97-620-20300 हो, अर्को पनि छ 98-65-69-26।
10: तपाईको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू। सम्पर्क नम्बर 97620203000 र 98656920026।
11: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

श्रोताबिन नमस्कार, सामुदायिक रेडियो टीकापुर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल साउन महिनाको 18 गते सोमबार, तदनुसार अगस्त 3 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौं। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मीप्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि मनभित्रको उत्साह फेरि जाग्नेछ। आफ्ना प्रिय व्यक्तिसँग बिताएका केही पलले दिनलाई अझ सुन्दर बनाउनेछन्। वृष राशि हुनेहरूको लागि मनमा राखेको योजना विस्तारै सही दिशातर्फ अघि बढ्नेछ। सानो अवसरलाई पनि हल्का रूपमा नलिनुहोला। मिथुन राशि हुनेहरूको लागि घरमा खुशी बाँड्ने कुनै कुरा हुन सक्छ। लामो समयदेखि मनमा राखेको इच्छा पूरा गर्ने बाटो खुल्न सक्छ। कर्कट राशि हुनेहरूको लागि नयाँ चिन्जानले राम्रो प्रभाव छोड्न सक्छ। सिकेको कुरा व्यवहारमा उतार्दा त्यसको लाभ चाँडै देखिन थाल्नेछ। सिंह राशि हुनेहरूको लागि आफूसँगको आत्मीय कुराकानीले मन हलुका बनाउनेछ। घरको सामान्य काम पनि सहज रूपमा पूरा हुनेछ। कन्या राशि हुनेहरूको लागि रोकिएको कामले फेरि गति समाउनेछ। कसैले गरेको विश्वासको कदर गर्नुभयो भने सम्बन्ध अझ बलियो बन्नेछ। तुला राशि हुनेहरूको लागि मन लागेको काममा ध्यान केन्द्रित गर्न सक्नुहुनेछ। वरिपरिको वातावरण मिलाउँदा मनमा पनि ताजापन आउनेछ। वृश्चिक राशि हुनेहरूको लागि मिठो बोलीले टाढिएका सम्बन्ध पनि नजिक ल्याउन सक्छ। नयाँ योजना बनाउने सोच बलियो हुनेछ। धनुराशि हुनेहरूको लागि धैर्यका साथ अघि बढ्दा अल्झिएका कुरा आफै मिल्न थाल्नेछन्। मनमा रहेको अन्यल हटेपछि निर्णय लिन सजिलो हुनेछ। मकर राशि हुनेहरूको लागि फरक अनुभवले नयाँ सोच जन्माउनेछ। मनले चाहेको काममा समय दिँदा आत्मसन्तुष्टि मिल्नेछ। कुम्भ राशि हुनेहरूको लागि आफ्नो लगनले राम्रो परिणाम दिन थाल्नेछ। लामो समयदेखि थन्किएको काम सकिँदा मन ढुक्क हुनेछ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि सृजनशील सोचले नयाँ बाटो देखाउनेछ। साधारण भेटघाट पनि मनमा बस्ने सम्झना बन्न सक्छ। आफूले थालेको काम पनि पूरा हुनेछ। हामीले तपाईलाई सुनायौं तपाईको आजको राशिफल। राशिफलमा जुन सुकै कुरा भने पनि तपाईले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईकै हातमा छ। राशिफलपछि सुनाउनेछौं तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाई स्टुडियोको फोन नम्बर 091-5-61-255 मा फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

0: स्वदेशनपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो जानकी, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे निशाना, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3 बजे हाम्रो जानकी पुनः प्रसारण, 3:30 बजे सुपरहिट थारू गीतहरू, 4:30 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे बदलिएको जीवनशैली, 6 बजे खोज खबर, 7 बजे देउडा भाका, 7:30 बजे साझा खबर, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त, आजलाई आजको दिन यति नै। भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ हो।
1: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ ईसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
2: टीकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
3: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
2: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
3: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौ।
2: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौ। सड़क छेउमा नबाधौ।
3: एक घर तीन बिरुवा अनिवार्य रोपौ। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
2: आफ्नो नगर सफा सुन्दर बनाउन आफ्ना ठाउँबाट लागौ।
3: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
2: 1 नम्बर वडा कार्यालय, टीकापुर नगरपालिका।
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि? ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
6: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584889213, इमेल ocmcticapur@gmail.com।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
4: शिविर सञ्चालन हुने स्थान
3: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म,
4: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
3: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
4: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
3: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
4: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
3: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
4: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
3: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
5: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
3: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
4: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।
6: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
7: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
6: संकायहरू, व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू,
7: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ,
6: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीएका लागि साउन 17 गते बिहान 8 बजे, बीबीएसका लागि साउन 17 गते बिहान 10 बजे।
7: शिक्षा शास्त्र संकाय बीएड, ऐच्छिक विषयहरू इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स,
6: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
7: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इङ्ग्लिस, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एन्ड इकोनोमिक्स,
6: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गते देखि।
7: क्याम्पसका विशेषताहरू, विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस,
6: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको,
7: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने,
6: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने,
7: आईसीटी, इङ्ग्लिस ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने,
6: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाइफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको।
7: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने।
6: कक्षा बाह्रको पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
7: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
6: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर कैलाली।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम हाम्रो जानकीमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म गीता चौधरीको नमस्कार। यो कार्यक्रम हरेक सोमबार बिहान 7:30 बजे यसै बेला प्रसारण हुन्छ। हाम्रो प्रसारण सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org, मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुन्न सकिन्छ। यो कार्यक्रम जानकी गाउँपालिकाका गतिविधिहरूबारे गाउँपालिकाका नागरिकलाई जानकारी दिने उद्देश्यले तयार गरिएको हो। कार्यक्रममा गाउँपालिकाका गतिविधि, गाउँपालिकाको प्रगति, अवस्था, विकास र जनचाहनाका विषयलाई समेट्नेछौ। आजको कार्यक्रममा जानकी गाउँपालिका ओडा नम्बर 9 मा सम्पन्न भएका योजना आयोजनाका बारेमा ओडा अध्यक्ष खकेन्द्र भण्डारीसँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौ। कार्यक्रममा स्वागत छ यहाँलाई।
1: धन्यवाद, नमस्कार।
0: तपाईँ चाहिँ निर्वाचित भएर आएको नि अहिले 9 वर्ष पूरा भएर 10औं वर्षको शुरूआतमा हुनुहुन्छ। यो 9 वर्षको अवधि यहाँको कस्तो रह्यो, कसरी बित्यो, थोरै जानकारी गराइदिनुहोस् न।
1: हामीले 74 को स्थानीय तहको निर्वाचनबाट जनताले हामीलाई अनुमोदन गरेर जनप्रतिनिधिको रूपमा हामीले काम गरिरहँदा, वडा अध्यक्षको रूपमा काम गरिरहँदा हामीले सुरुमा 9 नम्बरका सबै बाटोहरू, नक्सामा भएको बाटोहरूलाई रेखाङ्कन गर्दै ग्राभेल गर्यौं र हाम्रो वडाको गौरवको योजनाको रूपमा रहेको फारलेन सड़कको हामीले नक्सा अनुसार रेखाङ्कन गरेर हामीले ग्राभेल गर्यौं। त्यसको सँगसँगै हाम्रो आफ्नै वडा कार्यालय थिएन, हाम्रो स्वास्थ्य पनि थिएन र हामीले आधारभूत स्वास्थ्य सेवा केन्द्र अमरावती हामीले स्थापना गर्यौं र वडा कार्यालयको हाम्रो भवन थिएन, हामीले अरूण क्लबको भवनबाट हामीले सेवा प्रवाह गर्यौं। हाल आएर हामीले आफ्नै वडा कार्यालयको भवन छ, यो भवनबाट हामी जनतालाई सेवा प्रवाह गरिरहेका छौं। त्यसको सँगसँगै आधारभूत स्वास्थ्य सेवा केन्द्र अमरावतीमा हामीले स्थापना गर्यौं र हाल जनतालाई विशेष गरी आधारभूत स्वास्थ्य सेवा त्यो भवनबाट हामी प्रवाह गरिरहेका छौं र हामीले ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्यौं र त्यो भवन हामीले सम्पन्न गर्न सकेका थिएनौं अघिल्लो कार्यकालमा। अहिले त्यो ज्येष्ठ नागरिक मिलन केन्द्रको भवन पर्खाल सहित हामीले उद्घाटन गरेका छौं र त्यो हामी त्यसलाई सार्वजनिक कार्यक्रम, विशेष गरी ज्येष्ठ नागरिक सम्बन्धी कार्यक्रमहरू हामीले गरिरहेका छौं। त्यसको सँगसँगै हामीले भर्खरै बक्लोवामा सामुदायिक भवनको निर्माण कार्य सम्पन्न गरी हामीले उद्घाटन गरेका छौं र बक्लोवा बस्तीलाई नमुना बस्ती बनाउने हामीले जनताको बीचमा प्रतिबद्धता दायर गरेका थियौं र बक्लोवामा हामीले ढल निकास गरेका छौं र हामीले अझै ती योजनाहरूलाई निरन्तरता दिइरहेका छौं। सँगै गौरवको योजनाको रूपमा रहेको फारलेन सड़क हामीले लगभग निर्माण कार्य सम्पन्न गर्ने अवस्थामा हामी पुगेका छौं र त्यसै गरी हामीले जानकी 9 मा पिपल चौतारा, कटासे, त्यसै गरी मूर्तिया र अमरावती जनता आदर्श विद्यालय नजिकै हामीले हाट बजार र शौचालय महिला पुरूषको अलग अलग दुईकोठे हामीले शौचालय बनाएका छौं र पिपल चौतारी निर्माण गरेका छौं। यसरी हामी जनताको बीचमा जनपक्षीय कामहरू गर्दै अगाडि बढ़िरहेको जानकारी गराउन चाहन्छु।
0: यी त भए पूर्वाधारतर्फका योजनाहरू, यहाँले चाहिँ गौरवको योजना भन्नुभयो, यी भए पूर्वाधारतर्फका योजनाहरू। यस बाहेक पनि स्वास्थ्य, कृषि, अन्य अन्य क्षेत्रमा पनि के काम भयो?
1: जनतालाई आधारभूत स्वास्थ्य सेवा जनताकै पहुँचमा दिने उद्देश्यका साथ हामीले आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्यौं र हामीले 3 वटा भवन र हामीले अहिले त्यसको परिधि पर्खाल पनि निर्माण गरेका छौं र त्यसरी हामी स्वास्थ्य क्षेत्रमा सेवा प्रवाह गरिरहेका छौं। त्यसको सँगसँगै कुन्तीमा हामीले गाउँघर क्लिनिकको भवन निर्माण गरेका छौं। त्यस्तै हामीले पशु स्वास्थ्य पनि, पशुलाई पनि हामीले पशुलाई दिनुपर्ने सेवा पनि हामीले वडाईबाट प्रवाह गरिरहेका छौं र त्यसको सँगसँगै कृषि प्राविधिक पनि हाम्रो कृषि र पशु प्राविधिक हाम्रो वडामा रहेको जानकारी गराउन चाहन्छु। हामीले सकेसम्म जनतालाई नभई नहुने सेवाहरू जनताकै घर दैलोमा हामीले उपलब्ध गराएका छौं। यसको सँगसँगै हामीले वडाको विकास पनि फरक खालले हामीले गरेका छौं। जस्तै हामीले वडा कार्यालय खैरीफाटामा जनतालाई पाइप पर्ने गरी हामीले वडा कार्यालयको भवन हामीले निर्माण कार्य सम्पन्न गर्यौं र स्वास्थ्य हामीले अमरावतीमा स्थापना गरी भवन निर्माण गरी हामीले त्यहाँ सेवा प्रवाह गरिरहेका छौं। त्यसको सँगसँगै हामीले वृक्षारोपणलाई पनि अगाडि बढ़ायौं। हरित वडा बनाउने कार्यक्रम अन्तर्गत हामीले फारलाइन वडा कार्यालय अगाडि रहेको खरिफाँड चौरादेखि पूर्व खरिफाँडसम्म र वडा कार्यालयदेखि लिएर जबलपुरसम्म हामीले विभिन्न प्रजातिका हामीले बिरुवाहरू रोपेका छौं र कतिपय हामीले हुर्काउन सफल भएका छौं। कतिपय यो बिरुवाहरू

0: बाट पनि हामीले पाठ लिँदै अझै जनताको बीचमा अझै जनप्रिय काम गर्नुपर्छ भन्ने उद्देश्यका साथ हामी फेरि पनि हाम्रो जुन कार्यकाल बाँकी छ त्यो अवधिमा अझै यो वडालाई राम्रो बनाउने र यो वडाका जनताहरूलाई हामी अझै अधिकतम सेवा दिने प्रयत्न गरिरहेका छौं। यसको सँगसँगै हामीले यो वडालाई जुवातास निषेधित वडा पनि हामीले घोषणा गर्यौं र अहिले हामी जुन जानकी गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गरिरहँदा हामीले यो बालमैत्री अभियानलाई सफल बनाउनको लागि थुप्रै क्रियाकलापहरू हामी गरिरहेका छौं र हामीले मक्सिर महिनाभित्रै हाम्रो वडालाई बालमैत्री वडा घोषणा गर्ने हामीले त्यो प्रयत्न गरिरहेका छौं। त्यसको लागि थुप्रै क्रियाकलापहरू हामी अगाडि बढ़ाएका छौं र हामीले जानकी गाउँपालिका 9 नम्बर वडामा बालमैत्री अभियानलाई सफल बनाउनको लागि हामीले 11 समिति पनि बनाएका छौं, वडा स्तरीय बाल सञ्जाल पनि गठन गरेका छौं। यसरी हामी बालबालिका ज्येष्ठ नागरिक र यहाँको सम्पूर्ण जनसमुदायको अधिकतम हितको लागि हामी काम गरिरहेका छौं र आगामी दिनहरूमा त्यसलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गर्न चाहन्छु।
1: जस्तो अब यति धेरै काम गर्दा पनि प्रतिबद्धता अनुसार यहाँले काम गरेको कुरा पनि जानकारी गराउनुभयो, ओडाले यति धेरै आयोजना पनि सम्पन्न गरेको छ, अझ पनि यहाँहरूले बाचा गरेको र काम गरेर पनि अझ यो चाहिँ गर्न सकेनौ भन्ने त्यस्तो छ?
0: हामीले विशेष गरी प्रत्येक वर्ष हामीले नयाँ नवीनतम योजनाहरू जनताको बीचमा हामीले ल्याएका छौं र त्यो मध्ये हामीले खरिफा चौरामा सोलर बत्ती अथवा सोलर वैकल्पिक ऊर्जा सिस्टमबाट हामीले धारा सूर्य उदाउने बित्तिकै पानी जनतालाई पिउनुको लागि सहज हुने गरी हामीले त्यसको व्यवस्था गरेका छौं। यसको सँगसँगै हामीले भर्खरै विशेष गरी वैदेशिक रोजगार र कामको सिलसिलामा भारत लगायत अन्य देशहरूमा गएका आफन्त अथवा उहाँहरूका छोराछोरीहरू विदेशमा अहिले वैदेशिक रोजगारमा गइरहेको अवस्थामा कोही कालगति अथवा अप्रत्याशित रूपमा मृत्यु भइरहँदा सब्सिसियन मेसिनको आवश्यकतालाई महसुस गरी हामीले भर्खरै सब्सिसियन मेसिन पनि हामीले खरिद गरिएको जानकारी गराउन चाहन्छु र यसलाई सब्सिसियन मेसिनलाई अझै व्यवस्थित गर्नको लागि हामीले जनताको घर दैलोमै उपलब्ध गराउनको लागि हामी त्यो घर दैलोमा लिन सहज हुनको लागि जनतालाई सहज पहुँचसम्म पुगाउनको लागि हामी अझै त्यसलाई सजिलो ढंगबाट जनताको घर दैलोमा लिने गरी त्यसको व्यवस्थापन गर्ने जमर्को गरिरहेका छौं। यसको साथसाथै हामीले विद्यालय क्षेत्रमा पनि थुप्रै कामहरू गरेका छौं, जस्तै खरिफा अरुणोदय माध्यमिक विद्यालयमा हामीले विपदलाई मध्यनजर गरी बहुद्देश्य भवनको हामीले भर्खरै सीएसएसटी मार्फत हामीले बजेट प्राप्त गरी हामीले भवन पनि उद्घाटन गरिसकेका छौं र हामीले अहिलेको जुन प्रविधिको युग छ त्यो अनुसार पनि काम गर्नको लागि सहज हुनको लागि सुरक्षालाई पनि महत्वपूर्ण कडीको रूपमा हामीले जनताको बीचमा अथवा सुरक्षा व्यवस्था विद्यालय लगायत सड़क सुरक्षाको अवस्थालाई दृष्टि गरी हामीले अरुणोदय मामीको अगाडि सीसी क्यामेरा जडान गरेका छौं। त्यस्तै वडा कार्यालयको अगाडि पनि हामीले दोहोरो बाटोमा आवाजात गरिरहेको अथवा त्यस्तो अप्रत्याशित कुनै घटना घट्दा त्यसलाई अनुसन्धानको प्रक्रियामा पनि सहज हुने गरी हामीले सीसी क्यामेराको व्यवस्था गरेका छौं। त्यस्तै गरी आदर्श स्वास्थ्य सेवा केन्द्रमा पनि हामीले 24 घण्टा बर्थिङ अथवा प्रसूति सेवा हामीले शुरू गरेका छौं र प्रयोगशालाको पनि हामीले सेवा प्रवाह गरिरहेका छौं र यसरी हामी थुप्रै कामहरू गरेको जानकारी गराउन चाहन्छु।
1: जस्तो यो चाहिँ सोलरबाटै चाहिँ धारा जडान गरेको भन्ने कुरा छ, यो कति ठाउँमा भएको छ वडाको?
0: हाम्रो एउटै ठाउँमा खरिफा चौरामा हामीले गरेका छौं। यसको वैकल्पिक ऊर्जाबाट हामीले सोलर सिस्टम हामीले प्राप्त गरेका थियौं। हामीले वडाबाट पहिलो चरणमा हामीले विद्युतबाट हामीले त्यो धारा पानी के अरे जनतालाई स्वच्छ पानी हामीले पिउने गरी हामीले त्यो व्यवस्था गर्यौं र पछि हामीले यसको वैकल्पिक ऊर्जा मार्फत हामीले यो धारा सञ्चालन गरिरहेका छौं।
1: अब म चाहिँ थोरै महिला र बालबालिकाको कुरालाई पनि जोड्न चाहन्छु। यति धेरै योजनाहरू सम्पन्न गरिरहँदा चाहिँ महिला र बालबालिकाको लागि विशेष कस्तो खालको कार्यक्रम यो वडाले सम्पन्न गर्यो, आयोजना गर्यो त?
0: पहिलो चरणमा हामीले बालबालिकाहरूले यही समयमा खोप लगाउनको लागि हामीले बालबालिका लक्षित कार्यक्रमहरू हामीले गर्यौं र जानकी नौमा आदर्श स्वास्थ्य सेवा केन्द्र र त्यसै गरी कुन्ती गाउँघर क्लिनिक र सन्त निरंकारी मण्डलमा पनि हामीले गाउँघर क्लिनिक चलाएका छौं। त्यहाँ उपस्थित आमा र बच्चाहरूलाई हामीले पोषणयुक्त फलफूलहरू वितरण गर्ने पनि गर्यौं। हामीले विशेष गरी कोरोना अवधिमा कोविड-19 को बेला हामीले गर्भवती महिलाहरूलाई पोषणयुक्त

0: पौष्टिक आहारको रूपमा हामीले थुप्रै पटक पटक हामीले अण्डा वितरण पनि हामीले गर्यौं। त्यसको सँगसँगै हामीले विशेष गरी महिला लक्षित कार्यक्रमहरू अन्तर्गत हामीले हजार दिने आमाहरूलाई हामीले प्रत्येक टोलमा एक नेपाल मार्फत पोषण परियोजना मार्फत हामीले थुप्रै ठाउँमा हामीले कृषि करेसाबारी कार्यक्रम पनि हामीले गरेका छौं। त्यसको सँगसँगै हामीले महिला लक्षित कार्यक्रममा जस्तै महिला र बालबालिकासँग सम्बन्धित महिला स्वास्थ्य स्वयंसेवकहरूलाई शुरूको वर्ष हामीले संचार सेटहरू हामीले उपलब्ध गरायौं। त्यसपछि हामीले साइकिल, त्यसपछि हामीले प्रत्येक वर्ष हामीले कुनै न कुनै कार्यक्रमहरू महिला स्वयंसेविका मार्फत पनि हामी गरिरहेका छौं।
1: सो यहाँहरूले चाहिँ मोबाइल र साइकल वितरण गर्नुभयो स्वयंसेविकाहरूलाई, कुन उद्देश्यले गर्नु भएको
0: हो? यो जनताको घर दैलोमा विशेष गरी बालबालिकाहरू र गर्भवती महिलाहरूलाई र सामुदायिक महिला स्वास्थ्य स्वयंसेवकहरूलाई छिटो छरितो सेवा प्रभाव होस् र उहाँहरूलाई सूचना समयमा पुगोस् र स्वयंसेविकाहरूलाई हिँडुल गर्न अथवा यातायातको साधनको रूपमा हामीले साइकल वितरण गर्यौं र त्यसको सँगसँगै हामीले महिला स्वास्थ्य स्वयंसेविका मार्फत प्रत्येक टोलमा हामीले सरसफाई अभियान पनि चलायौं र त्यसलाई पनि सहज हुने गरी हामीले संचार सेट र साइकल वितरण गरेका थियौं। त्यो धेरै प्रभावकारी भएको हामीले महसुस गरेका छौं।
1: थोरै अब म कृषिको कार्यक्रमलाई जोड्न चाहन्छु। यहाँहरूले कृषि विशेष चाहिँ के कार्यक्रम गर्नुभयो, कस्तो खालको आयोजनाहरू सम्पन्न गर्नुभयो?
0: कृषि लक्षित कार्यक्रमहरू हामीले विशेष गरी यो बालीमा प्रत्येक पटक फरक फरक खालका रोगहरू देखा पर्छन्, त्यसलाई नियन्त्रण गर्नको लागि अथवा न्यूनीकरण गर्नको लागि त्यो बाली सुरक्षाको लागि पनि हामीले वडाबाट विषादीहरू हामीले वितरण गरेका थियौं। त्यसको साथसाथै हाम्रो कृषि प्राविधिक पनि भएको कारणले गर्दा पटक पटक किसानहरूले सूचना दिँदा उहाँहरूलाई उहाँहरूको बालीमा कुनै समस्या पर्दा हामीले वडाको तर्फबाट कृषि प्राविधिकलाई फिल्डमै गएर उहाँहरूको खेतमै गएर त्यसको समस्याहरू पहिचान गरी त्यसलाई पनि हामीले त्यो बालीलाई त्यसको सुरक्षाको लागि थुप्रै पटक हामीले सरसल्लाह दिने सुझावहरू दिने कृषि प्राविधिक मार्फत गरेका छौं। त्यसको सँगसँगै हामीले 2074 अहिलेसम्म योडामा आफैमा रानीजमरा कुलरिया सिँचाई योजनाका तीनटै कुलाहरू यतैबाट प्रभाव हुने हुँदाहुँदै पनि कतिपय ठाउँमा चाहिँ किसानहरूलाई सहज होस् भनेर हामीले लगभग हामीले 60 जति सिँचाई बोरिङहरू उपलब्ध गराएको जानकारी गराउन चाहन्छौं।
1: जस्तो यहाँहरूले बिउ बिजनहरू पनि वितरण गर्नुभयो कृषकहरूलाई?
0: बिउ बिजन पनि गर्यौं हामीले। कोरोनाको बेला हामीले धानको बिउ किसानहरूलाई ओडाइ कार्यालयबाट हामीले वितरण गर्यौं सबै किसानलाई पुग्ने गरी। त्यसपछि हामीले पोहोर साल प्रत्येक पटक हामीले किसानहरूसँग कहिले कसो हामीले सिँचाई बोरिङहरू अनुदानमा पनि दियौं 75% वडा कार्यालयको र 25% किसानहरूको। त्यसको सँगसँगै हामीले वडामा रहेका किसानहरूसँगै सम्बन्धित जुन हाम्रो पशु शाखा छ पशु शाखा मार्फत पशुहरूलाई लाग्ने विभिन्न खालका रोगहरू नियन्त्रण गर्नको लागि शिविर पनि सञ्चालन गर्यौं, जुन जानकी गाउँपालिकाबाट पनि त्यसको लागि पालिकाका प्राविधिकहरू पशु शाखाका प्राविधिकहरू आएर पनि हामीलाई सहयोग गर्नुभयो।
1: स्वास्थ्य सम्बन्धी पनि शिविरहरू सञ्चालन गर्नुभएको थियो यहाँहरूले?
0: स्वास्थ्य सम्बन्धी हामीले आँखा सम्बन्धी श्रीकृष्ण आँखा अस्पताल टिकापुरको सहयोगमा हामीले आँखा शिविर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा दुईपटक हामीले गर्यौं। यसको सँगसँगै हामीले बर्थिङ सेवा अथवा प्रसुति सेवा अझै सहज होस् भन्ने मनसाइका साथ जानकी गाउँपालिकाकै तर्फबाट प्रसुति हुन आउनुभएको महिलाहरूलाई टिकापुरसम्म निशुल्क एम्बुलेन्स सेवा पनि हामीले गरेका थियौं र अहिले त्यो कार्यक्रमलाई पालिकाले जानकी गाउँपालिकाभरि रेफर गर्नुपर्दा त्यो सेवा निरन्तरता दिएको जानकारी गराउन चाहन्छु।
1: थोरै मैले चाहिँ यहाँहरूले एउटा अभियान पनि सञ्चालन गर्नुभएको थियो, जस्तो छौबडी प्रथालाई चाहिँ वडाबाटै अन्त्य गर्नुपर्छ भनेर, त्यसको अवस्था के छ थोरै जानकारी गराइ?
0: हामीले कम्तीमा चाहिँ यो छाउपडी जुन प्रथा छ त्यसलाई न्यूनीकरण गर्नको लागि हामीले प्रयत्न गर्यौं। थुप्रै ठाउँमा हामीले 300 जति छाउगोठहरू पनि भत्कायौं। अहिले पछिल्लो चरणमा कतिपय ठाउँमा फेरि छाउगोठहरू बनाएको पनि हामीले देखेका छौं र त्यो छाउपडी प्रथा जुन अहिलेको जुन 21 शताब्दीमा अथवा महिला पुरूष एउटा रथको दुईटा पाङ्रा भनिरहेको बेला हामीले त्यसलाई चरितार्थ हुने गरी त्यसलाई अर्थपूर्ण हुने गरी हामीले धेरै पटक सचेतनामूलक कार्यक्रम पनि गर्यौं। तर हामीले जति त्योबाट विशेष गरी महिलाहरूले नै त्यसको फाइदा हुन्थ्यो अथवा उहाँहरूको नै सुरक्षासँग पनि सम्बन्धित भएको कारणले गर्दा जति सफल हुनुपर्थ्यो त्यति सफल नभएको हामीले पाएका छौं। तथापि यो कार्यक्रमलाई हामीले निरन्तर रूपमा अगाडि बढ़ाइरहेको जानकारी गराउन चाहन्छु।
1: थोरै मैले चाहिँ होम स्टे को कुरालाई पनि जोड्न चाहन्छु। जानकी वडा नम्बर 9 ले चाहिँ ओडामै होमस्टे सञ्चालन गर्नुपर्छ भनेर विभिन्न तालिमहरू कार्यक्रमहरू पनि सञ्चालन गरिएको थियो. त्यसको अवस्था के छ, के गर्नु भएको थियो यहाँहरूले?
0: हामीले होमस्टे सञ्चालनको लागि बकलुवामा प्रदेश सरकारको सहयोगमा 8 घरमा हामीले शौचालयहरू निर्माण गर्यौं. 8 घरमा हामीले होमस्टेको लागि घर पनि निर्माण कार्य सम्पन्न भयो र त्यहाँ आवश्यक सामग्रीहरू पनि हामीले विशेष गरी त्यहाँ बस्नको लागि होमस्टेमा बस्न आउनेहरूको लागि आवश्यक सामग्री पनि हामीले व्यवस्था गर्यौं. हामीले तालिमको पनि व्यवस्था गर्यौं. हाल आएर यसलाई सञ्चालन गर्नु अलि हामीले खोजेका थियौं तर हामीले सञ्चालनमा ल्याउन सकेका छैनौं र आगामी वर्ष हामीले जानकी 9 रहेको विशेष गरी बकलुवा बस्तीमा रहेका होमस्टेहरूलाई सञ्चालन गर्ने हामीले पहल गर्ने जानकारी गराउन चाहन्छु.
1: थोरै मैले अब फेरि बाल मैत्रीकै कुरालाई जोड्न चाहन्छु. यहाँले चाहिँ बाल मैत्री ओडा घोषणाको लागि पनि विभिन्न कार्यक्रमहरू गरिराख्नु भएको छ विभिन्न चरणमा. त्यसको अवस्था के छ, अब चाहिँ के गर्नुहुन्छ?
0: हामीले यो कार्यक्रम बाल मैत्री कार्यक्रमलाई सफल बनाउनको लागि थुप्रै क्रियाकलापहरू गर्यौं. हामीले बाल बालिकाहरूलाई अथवा बाल बालिकाहरूकै नेतृत्वमा हामीले ऱ्यालीहरू पनि निकाल्यौं सचेतनामूलक. यसको सँगसँगै हामीले थुप्रै ठाउँमा भित्ति लेखन गरेका छौं. प्रत्येक पसलहरूमा हामीले बाल बालिकालाई विशेष गरी यो धुम्रपान र लागू पदार्थबाट टाढा राख्नको लागि हामीले सचेतनामूलक अथवा सचेत पार्ने खालका हामीले प्रत्येक ठाउँमा बोर्डहरू पनि टाँसेका छौं सन्देशमूलक. त्यसको सँगसँगै हामीले सामुदायिक विद्यालयको 100 मिटरको दूरीमा रहेका थुप्रै पसल र जुन चाहिँ मद्यपान धुम्रपान लगायतकालाई बिक्री वितरण नगर्नको लागि पनि हामी अनुरोध गरिरहेका छौं. यसको सँगसँगै यो अभियान हेर्दा बालबालिकासँग जोडे जस्तो लाग्छ तर यसको प्रभाव बुढापाका लगायत अरू उमेर समूहलाई पनि यो कार्यक्रमले धेरै फाइदा गर्ने हामीले अपेक्षा गरेका छौं र यो बालबालिकासँग मात्रै सम्बन्धित नभएर यो महिलासँग विशेष गरी यो चाहिँ बाल विवाह छ, बाल विवाहलाई पनि न्यूनीकरण गर्नको लागि यसले ठूलो टेवा पुर्याउने हामीले आशा बोकेका छौं र यो अभियानलाई हामी अब केही समयपछि अझै अभियानको रूपमा यो बालमैत्री अभियानलाई बालमैत्री ओडा घोषणा गर्नको लागि हामी लाग्ने जानकारी गराउन चाहन्छु.
1: थोरै अब म ज्येष्ठ नागरिकको कार्यक्रमलाई जोड्न चाहन्छु. ओडाले चाहिँ विगतमा पनि ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने यस्तो केही सामग्रीहरू पनि वितरण गर्ने काम गरेको थियो. त्यसको अवस्था के छ, अब के हुँदैछ?
0: हामीले विगतमा अरू ओडा भन्दा फरक ढंगले हामीले ज्येष्ठ नागरिक मिलन केन्द्रको भवन पनि हामीले निर्माण कार्यको शुरूआत गर्यौं र हामीले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम पनि हामीले अगाडि बढ़ायौं र जुन उद्देश्यका साथ हामीले त्यो कार्यक्रमहरू ज्येष्ठ नागरिक मिलन केन्द्रको स्थापना गर्यौं त्यसलाई लक्ष्य उद्देश्य सहित हामीले अगाडि बढ़ाउने प्रयत्न गरिरहँदा हामीमा थुप्रै खालका बाधा व्यवधानहरू सिर्जना भए. त्यसलाई तिर्दै हामीले यस वर्ष हामीले ज्येष्ठ नागरिक मिलन केन्द्रको व्यवस्थापनको लागि हामीले त्यहाँ ओडाको तर्फबाट फर्निचरको पनि हामीले व्यवस्था गरेको छौं. विशेष गरी कुर्सीहरू टेबलहरू त्यस्तो खालको हामीले त्यहाँ कार्यक्रमहरू विशेष गरी ज्येष्ठ नागरिक मैत्री कार्यक्रममा हामी चलाउने हामीले पहल गर्नेछौ. जसरी हामीले विगतमा जुन अवधारणा अनुसार चाहिँ ज्येष्ठ नागरिक मिलन केन्द्रको हामीले भवन निर्माण गर्यौं त्यो अनुसार बजेट अभावका कारणले गर्दा हामीले गर्न सकेका छैनौं. त्यसलाई वृद्ध अथवा ज्येष्ठ नागरिक मैत्री हुने गरी अथवा त्यसलाई वृद्धहरूलाई कम्तीमा जुन उहाँहरूको जुन उमेरमा धेरै थकान महसुस हुन्छ र उहाँहरूको लगनशीलतामा पनि ह्रास भएको हुन्छ र उहाँहरूसँग थुप्रै खालका सिपहरू पनि छन् ती सिपहरूलाई पनि हामी आगामी दिनहरूमा पनि सम्पत्तिको रूपमा ग्रहण गर्नको लागि हामी त्यो सिपमूलक कार्यक्रमहरू पनि चलाउने सामुदायिक रेडियो टिकापुर मार्फत सबैलाई हामी अनुरोध गर्न चाहन्छौ.
1: अब चाहिँ म यो चालु अबको कार्यक्रमलाई जोड्न चाहन्छु. यहाँ चाहिँ निर्वाचित भएर आएको नि 9 पूरा भएर 10 वर्षको शुरूआतीमा हुनुहुन्छ. अब यो सायद लगभग यो पछिल्लो निर्वाचित भएको चाहिँ अब लास्ट वर्षमा हुनुहुन्छ. अब के छ यो चालु अबका योजना आयोजनाहरू?
0: हामीले यसपालि विशेष गरी 2 कार्यकाल जनप्रतिनिधिको रूपमा वडा अध्यक्षको रूपमा काम गरिरहँदा आफू जनप्रतिनिधि बन्दी भइरहँदा हामीले वडा कार्यालयको भवन निर्माण गर्यौं, आधारभूत स्वास्थ्य सेवा केन्द्र लगायत थुप्रै भौतिक पूर्वाधारहरू हामीले निर्माण कार्य सम्पन्न गर्यौं र यो पछिल्लो कार्यकालमा भवनहरूको मर्मसम्मार रंगरोगनको पनि आवश्यकता महसुस गरी हामीले जनताको जुन बीचमा जनताकै लागि सेवा प्रभाव गर्ने जुन कार्यालयहरू छन् तिनलाई पनि अझै कम्तीमा राम्रै रूपमा अथवा चाहिँ सुसज्जित बनाएर छोड्ने गरी हामीले रंगरोगन गर्नेछौ। यसको सँगसँगै हामीले फेरि जुन अधुरो वृक्षारोपण छ फारलेन सडकको बीच भागमा हामी त्यसलाई पनि सम्पन्न गर्नेछौ र जानकी नौमा रहेका सबै नक्साका बाटोहरू हामीले नक्साङ्कन गरी रेखाङ्कन गर्दै ग्राभिल गर्यौं। धेरै बाटोहरू पिचाउँदैछन्, निरन्तर रूपमा कालोपत्री भइरहेको छ र जानकी नौ अमरावती हिमालय राष्ट्रिय माविको नजिकै रहेको एउटा टोलमा हामीले बाटो रेखाङ्कन गर्न सकेका छैनौं, त्यो बाटोलाई पनि रेखाङ्कन गरी हामी ग्राभिल गर्नेछौं र थुप्रै अधुरा कामहरू छन्, हामी ती अधुरा कामहरूलाई सम्पन्न गर्नेछौं। यो वर्ष हामी सकेसम्म हामीले निरन्तर गर्दै आइरहेका जुन योजना तथा कार्यक्रमहरू छन् त्यसलाई हामी सम्पन्न गर्नेछौं र अमरावती सुकुम्बा छिटोलमा रहेको दलित भवन निर्माण कार्य सम्पन्न हुन सकेको छैन र त्यो दलित भवनलाई पनि हामी निर्माण कार्य यसै आर्थिक वर्षभित्र सम्पन्न गरेर त्यहाँका त्यो विशेष गरी अमरावती सुकुम्बा हिटोलमा रहेको जुन दलित बस्ती छ त्यो बस्तीमा छिपमूलक कार्यक्रमहरू लगायत उहाँहरूलाई आवश्यक हुने जुन आवश्यकीय उहाँहरूको कार्यक्रमहरू सञ्चालन गर्नको लागि जसरी हामीले बकुलवामा अस्ति भर्खरै जुन भवन बकुलवा सामुदायिक भवन हस्तान्तरण गर्यौं त्यसरी नै हामीले दलित भवन हस्तान्तरण गर्ने यहाँहरू मार्फत त्यो समुदायलाई म जानकारी गराउन चाहन्छु।
1: थोरै मैले चाहिँ अब जानकी नौ नम्बर ओडाले घरबार विहीनहरूलाई व्यवस्थापन गर्ने त्यसपछि चाहिँ ओडालाई नै खरको छाना रहित ओडा बनाउने हिसाबले यहाँहरूले काम पनि गर्नुभएको थियो, त्यो चाहिँ कसरी गर्नुभएको थियो, कतिजनालाई कुन उद्देश्यले गर्नुभएको थियो?
0: हामीले जसको घरबार छैन लामो समयसम्म सड़कमा बस्नुभयो, फारलाइन सड़कमा रहेका तीनटा घरलाई हामीले पूर्व खैरिमा कालिका आधारभूत विद्यालयले भोगचलनमा गरेको सरकारी जग्गामा हामीले व्यवस्थापन गर्यौं। त्यसको सँगसँगै कडासेमा बाटोमा रहेका घरहरूलाई हामीले बिन्ने बासानी आधारभूत विद्यालयको नजिकै विद्यालयले भोगचलन गर्दै आइरहेको जुन सरकारी जग्गा छ त्यसमा हामीले व्यवस्थापन गरेका छौं। यसको सँगसँगै हामीले आगोबाट विशेष गरी गर्मी याममा आगलागी हुने थुप्रै सम्भावना र प्रत्येक वर्ष आगलागीबाट धेरैजनाको धनधनको क्षति हुँदै आइरहेको हामीले देख्यौं र जानकी नौलाई खरका छाना रहित वडा घोषणा गर्नको लागि कैलाली क्षेत्र मध्येका पूर्व माननीय झपटबहादुर रावल ज्यूको पहलमा हामीले जानकी नौमा प्रति घर 50,000 दरले 65 घरलाई हामीले त्यो रकम उपलब्ध गरायौं र हामीले अहिले जानकी नौमा यो कार्यक्रम केही समयपछि रोकिएको छ र कतिपय घरहरू होला बाँकी रहेको खरको छाना रहित वडा घोषणा गर्नको लागि हामीले लगभग ठूलो मात्रामा हामीले खर रहित वडा घोषणा गर्नको लागि हामीले गरेको कार्यक्रम अन्ततिर पुगेको छ र हामी अझै पहल गर्नेछौ त्यो कार्यक्रमलाई अझै लागू गर्नको लागि यति भन्न चाहन्छु।
1: हामी चाहिँ कुराकानीको अन्तिमतिर आइपुगेका छौँ, अन्तिममा चाहिँ यहाँको केही छ मैले चाहिँ यहाँलाई सोध्न छुटाएको यहाँले चाहिँ भन्नै पर्ने त्यस्तो कुरा छ?
0: अन्तमा म एउटा वडा अध्यक्ष भएर यो वडालाई चलाइरहँदा थुप्रै हामीले विशेष गरी नौ नम्बरमा अब एउटा युगको हामीले अन्त गरेका छौँ, अब यो वडामा बाटो ग्राभिल गर्नुपर्ने अथवा नयाँ बाटाहरू निकास गर्नुपर्ने अथवा कतै कलभर्ट बनाउनु पर्ने त्यस्तो खालको ठाउँ हामीले कतै पनि बाँकी राखेका छैनौं। अर्को कुरा थुप्रै अहिले पनि स्थानीय तह गठन भए पश्चात थुप्रै वडाका वडा कार्यालयहरू अहिले पनि छैन, हामीले जनताको बीचमा आफ्नै वडा कार्यालय बनाएका छौं, आफ्नै भवनबाट आफ्नै भौतिक संरचना निर्माण कार्य सम्पन्न गरी आधारभूत स्वास्थ्य सेवा केन्द्रले स्वास्थ्य क्षेत्रमा सेवा प्रभाव गरिरहेको छ। यसको साथसाथै हामीले थुप्रै बस्तीहरूमा चाहिँ उज्यालो कार्यक्रम पनि चलाएका छौं। यसपालि हामीले पारी मुर्तियामा हामीले उज्यालो कार्यक्रम अन्तर्गत हामीले थुप्रै ठाउँमा हामी बत्ती जडान गर्ने कार्यक्रम पनि राखेका छौं र हामीले हाम्रो कार्यकालमा प्रत्येक विद्यालयमा आईसीटी हललाई त्यसमा आवश्यक हुने हामीले कार्पेटहरू र आवश्यकीय वस्तुहरू हामीले वितरण गरेका छौं र सबै विद्यालयमा आईसीटी हलहरू छन्, विशेष गरी अरुणोदय मावि खैरीफाटा, हिमालय राष्ट्रिय मावि अमरावती र जनता आधारभूत विद्यालयमा हामीले सञ्चालनमा ल्याएका छौं अथवा त्यो विद्यालयले आवश्यक हुँदा ती हलहरू प्रयोग गरिरहनु भएको छ। अझै यो बाँकी रहेको जुन अवधि छ यो अवधिमा अझै जनपक्षीय काम गर्ने हामीले सोच बनाएका छौं र विगतमा हामीले काम गर्ने क्रममा कहीँ कतै कमी कमजोरी छ भने त्यसलाई सच्याउँदै अझै परिष्कृत भएर अझै जनतासँग जोडिएर हामी काम गर्ने यो सामुदायिक रेडियो टिकापुर मार्फत सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छु। र अर्को कुरा हामीले जुन हामीले 2075 हामीले एउटालाई जुवातास निषेधित ओडा घोषणा गर्यौं, हामी अहिले पनि ती हामीले गर्दै आएको जुन कार्यक्रम छ जो जनताको हितमा छैन, जो युवाको हितमा छैन, यो जनताको हितमा नभएको युवाको हितमा नभएको जुन जुवातास छ अथवा लागू पदार्थ दुर्व्यसनी छ, यसलाई हामी निर्मम तरिकाबाट यसलाई रोक्नको लागि यसलाई न्यूनीकरण गर्नको लागि यस्ता कुलतमा र यो विकृतिमा युवाहरूलाई नफस्नको लागि हामी हार्दिक अनुरोध गर्दै यो जुन हामीले गर्दै आएको हाम्रो भविष्यका सन्ततिहरू हाम्रो सहारा हुनुपर्ने ठाउँमा चाहिँ आशा लाग्दा हाम्रा सन्तानहरू हुनुपर्ने ठाउँमा डर लाग्दा जुन हाम्रा सन्तानहरू भइरहेका छन् त्यो प्रति हामी चिन्तित भएर यी युवा लक्षित कार्यक्रमहरू अथवा विकृति विसंगतिबाट युवाहरूलाई टाढा राख्नको लागि हामी पहल प्रयत्न गर्ने जानकारी गराउन चाहन्छु। र यी थुप्रै गर्दै आएका जुन अधुरा कामहरू छन् जुन हामीले निरन्तर रूपमा अगाडि बढ़ाउँदै आयौं तर सफल भएनौं र कतिपय ठाउँमा हामी सफल पनि भएका छौं। जुवाता विगतका वर्षहरूमा हामीले यो दीपावली अथवा कुनै पनि चाड़ पर्व त्यस्तोमा पनि हामीले चौक चौराहरूमा सार्वजनिक स्थलहरूमा कसैको व्यक्तिगत घरहरूमा पनि सकेसम्म हामीले त्यो त्यस्ता खालका कार्यमा हामीले संलग्न हुन दिएका छैनौं। आगामी दिनहरूमा हामीले अर्को कुरा हामीले कला संस्कृतिको संरक्षण गर्नको लागि हाम्रो संस्कृतिको संरक्षण गर्नको लागि प्रत्येक वर्ष हामीले एउटा कार्यक्रम गर्दै आएका थियौं। हामीले 75 पनि गर्यौं, 76 पनि गर्यौं, त्यसपछि COVID-19 भन्दा पछि यो कार्यक्रम रोकिएको थियो। हामीले गत वर्षबाट हाट बजारको उद्घाटन गर्दै हामीले त्यो देउडा सांस्कृतिक कार्यक्रमलाई अझै परिवर्तन गर्नको लागि अझै संरक्षण गर्नको लागि हामीले देउडा कार्यक्रमहरू अगाडि बढ़ाएका छौं। हामीले प्रत्येक वर्ष खरिफमा चौरामा जुन होरी हुन्छ त्यो होरी देउडा कार्यक्रम त्यसलाई पनि हामीले सहयोग गर्दै आएका छौं। र हामीले कला संस्कृतिको संरक्षण गर्ने क्रममा सुदूरपश्चिम पञ्चे बाजालाई अझै त्यसलाई अझै मनोरम अथवा चाहिँ त्यो पञ्चे बाजालाई अझै सुसज्जित बनाउने गरी हामीले थुप्रै बाजाहरू वितरण गरेका छौं। अस्ति भर्खरै पनि हामीले एउटा कार्यालय मार्फत त्यो पञ्चे बाजा समूहलाई हामीले बाजा वितरण गरेका छौं। यति भन्न चाहन्छु र अझै हामी जुन उत्कट अभिलाषा अथवा इच्छासहित हामी जनताको बीचमा जनपक्षीय काम गर्छौं भनेर जनताको बीचमा मत माग्यौं त्योबाट कति पनि पछाडि नहटेर एकदम निर्भीक र निडर भएर अझै बाँकी कार्यकाल जनताको बीचमा जनप्रतिनिधिहरूले गर्नुपर्ने जुन जनताको आशा छ जुन अपेक्षा छ त्यसलाई मर्न नदिएर अझै आगामी कार्यकाल जनपक्षीय अथवा जनताको बीचमा जनप्रतिनिधिहरू कतिपय ठाउँमा हामीले देखेका छौं जनतालाई आवश्यक भएको बेला जनप्रतिनिधिहरू उपस्थिति हुँदैनन्। हामीले निरन्तर रूपमा जनताले खोजेको बेला जनप्रतिनिधिहरू भेटिने गरी हामी लागिरहेका छौं र अब जुन बाँकी कार्यकाल छ त्यो कार्यकाललाई पनि जनताकै पक्षमा रहने गरी हामी जनतालाई आवश्यक परेको बेला उपलब्ध हुने गरी काम गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु र सामुदायिक रेडियो टिकापुर परिवार लगायत सबैलाई यी हामीले गर्ने सेवा प्रभाव र विशेष गरी दुईटा कार्यकालमा मेरो नेतृत्वमा जानकी नौले जुन विकासमा खड्को मारेको छ यो कसै कसैले डाहा पनि गरेका छन्, कसैले हामीलाई माया पनि गरेका छन् र हामी ती कार्यक्रमहरू जनताको बीचमा सम्प्रेषण गर्ने जुन अवसर दिनुभयो त्यसको लागि सामुदायिक रेडियो टिकापुर परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। नमस्कार।
1: हुन्छ, समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ।
2: यसै कुराकानीसँगै कार्यक्रम हाम्रो जानकी सकियो। कार्यक्रम सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजको कार्यक्रम तपाईंलाई कस्तो लाग्यो, कुनै गुनासा सुझाव र प्रतिक्रिया भए जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गर्न सक्नुहुनेछ। अर्को साता नयाँ विषयवस्तुका साथ उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै कार्यक्रमबाट म गीता पनि विदा हुन्छु। नमस्कार।

0: दुर्गापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: घर त जेनटेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
2: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
1: ए हो त, कहाँ पाइरहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
2: कहाँ हुनु भाइ, टीकापुरमा जमरा पारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
1: अब त म ढुक्क।
3: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टीकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
2: मोबाइल नम्बर 9848513426। जमरापारी, टीकापुर, कैलाली।
0: सूचना सूचना सूचना।
4: कन्सल्टेन्ट इन्डोक्राइनोलोजिस्ट एमबीबीएस एमडी इन्डोक्राइनोलोजी एन्ड मेटाबोलिजम डाक्टर कृष्ण ऐरी इसान मेडिकल हल टीकापुरमा यही साउन 23 गते चौथो शनिबारका दिन बिरामी चेक जाँच गर्न आउँदै हुनुहुन्छ।
0: निम्न समस्याहरू:
4: सुगर रोग,
0: गर्भकालीन मधुमेह,
4: महिलाको शरीरमा अनावश्यक रौँ बढ्ने,
0: सुगर रोगका कारणले हुने समस्या जस्तै खुट्टा झमझमाउने, पोल्ने, दिन तथा रातमा पटक पटक पिसाब लाग्ने, मुख सुक्ने, तिर्खा लाग्ने,
4: थाइराइड कम जस्तै थकान लाग्ने, तौल बढ्ने, छाला सुक्खा हुने, कपाल झर्ने, अनुहार फुल्ने, चिसो बढी लाग्ने,
0: थाइराइड बढी जस्तै तौल घट्ने, धड्कन बढ्ने, पसिना धेरै आउने, निन्द्रा नलाग्ने, हात कामने, चिचिडापन, आँखा फुलेर बाहिर आउने,
4: कम उमेरमा पनि प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने,
0: उमेर अनुसार शरीरको उचाइ नबढ्ने वा धेरै अग्लो हुने, महिनावारीमा गडबडी र यौन इच्छामा कमी हुने। के तपाईँले निम्न मध्येका कुनै समस्या त छैन? छ भने इसान मेडिकल हलमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 9852431131 र 9860114000। डाक्टर आउने समय प्रत्येक महिनाको चौथो शनिबार बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क स्थान इसान मेडिकल हल, टीकापुर, कैलाली।
5: याद गर्नुहोस्, जाँच गर्नुपर्ने बिरामी खाली पेटमा आउनु पर्नेछ।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त। हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
2: बाबु, ए बाबु, काल मनीष मेडिकल में जाइस तो?
3: मैं नहीं जाऊँ, वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छु।
2: उहे मारे तो तुहिन वहाँ पठाई दो। यहाँ हेर, ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई था, तोर समस्या फेन अस्ते बा जइबे तो समाधान हुई जाए।
3: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तो मैं अब भी जाए।
4: याद करबी, मनीष मेडिकल हल टीकापुरमा प्रत्येक महीना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, भुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खटिरा ओ यौन दुर्बलता के उपचार होती रहल बा। संपर्क मनीष मेडिकल हल, अस्पताल रोड, टीकापुर। फोन नंबर 9860071024 ओ 9846774417।
5: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
0: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
5: तपसिल
0: सम्पूर्ण लाभग्राहीहरूको सकल नेपाली नागरिकता र एक प्रति फोटोकपी,
5: बैंकको सकल चेकबुक र एक प्रति फोटोकपी,
0: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
5: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
0: क्यान्सर रोगीहरूको हकमा 3-3 महिनाभित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
5: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 0915601122 सम्पर्क गर्नुहोला।
0: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, टिकापुर।

0: बुका पिएर इठ कबु पेन सिलेर इठ कबु झलै फटाका आज इठ काकना हो बाबा थियो ओस्ट पाटिन गतिलो ठाउँ से झोला आनला से त लड़का सामान निहरे
1: ओहो ई बुढा लिख में का हुई थी जरम भर भर भर आई रहत
0: का हुई कबु लड़का कपी हेरा कई ठ कबु पेंसिल हेरा कई ठ कबु झोलै फटा कई ठ बढ़िया ठाउँ से झोला लाना नहीं चिक ठो
1: अरे कहाँ से ना नाम
0: कहाँ से लन भो वो तो कहाँ टीकापुर में रलक रट गई झोला उडोक मसे वहाँ झिंगरान दीदी कटरा से गोर झोला आनला बाटी ना कबू लड़का कहाँ पिए रही थी ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कहिए का आनल झोला दस का टस बाटी ये बुरहक ढंग कबू पसल छान कर ना झोला नहीं आना से आकट हुई
1: लिया लिया मैं अब भी नहीं जाइबू रट गई झोला उद्योग में रट गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरम्मत करा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484-22373
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने बारम्बार मनमा एउटै कुरा खेलिरहने कुलटमा लाग्ने छटपटी हुने मुटु धेरै ढुकढुक हुने जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल टीकापुर कैलाली।
4: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध
5: आफूलाई आवश्यक औषधि खाद्यान्न पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति मूल्य सूची लेबल आदि हेरेर मात्र खरिद गरौं।
4: आफूले खरिद गर्न लागेको सामानको उत्पादन भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
5: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
4: वस्तु वा सेवा खरिद गर्दा दिल बिजक लिने बानी बसालौं।
5: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको प्याकिङ सामानको प्याकेट फुटेको ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
4: अखाद्य रङ वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
5: लेबल नभएको वा लेबलमा उत्पादकको नाम ठेगाना र वस्तुको ब्याज नम्बर तौल अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
4: साथै उत्पादन मिति उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
5: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
4: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
5: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
4: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय ओडा कार्यालय स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
5: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति टीकापुर नगरपालिका।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरी लाए।
1: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
2: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
1: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
1: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637272।

0: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरूको केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलरी म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्नु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सकिन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढिन्छ।
1: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
3: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
3: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
2: जनरल फिजिसियन विशेषज्ञ सेवा,
3: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
2: अन्तरोग सेवा,
3: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
2: मनोचिकित्सक विशेषज्ञ सेवा
4: हरेक महिनाको प्रत्येक शनिबार,
2: र सिटी स्क्यान सेवा,
3: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
2: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
3: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
2: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
3: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
2: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
3: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
2: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
3: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
5: ओहो मेयर साहब नमस्कार है।
6: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
5: हाम्रो त बिजोग छ मेयर साहब, म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन, के जादु गर्नुभयो?
6: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
5: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौं नि।
6: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
5: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
6: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
5: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
6: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
5: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
6: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
5: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागे के गर्नुहुन्छ त?
6: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
5: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
7: विपद बारे चासो राखौ, चनाको बनाऊ।
8: विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा

0: May I come in, sir?
1: आऊ तिमी टोयलेटबाट आउन त ढिला भयो नि सन्जु, कि समस्या भयो र?
0: केही भएको छैन सर, टोयलेटको छेउमा सर्प देखे डर लागेर फर्किन लागेकी थिए। एकछिनसम्म कुर्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आएकी।
1: मरेको सर्पलाई चलाउन त चलाएन नि?
0: चलाइन सर।
1: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यौ भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
2: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
1: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लठ्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
3: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: चर्पी भर्ल सेफे का चिन्ता, आदित्य सेफ्टी ट्याङ्की सरसफाईमा फोन गरी आ बाक सरसफाई कै दिहे। फोन नम्बर कटा हो त लि डायल करी 97 620 20 300।
7: हेलो, आदित्य सेफ्टी ट्याङ्की सरसफाई हो?
8: हजुर हो।
7: महिन राजापुर बजारमा ट्याङ्की सफाई गर्न बा?
6: अपनौकन्थे, टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा ओ लम्की मन सेफ्टी ट्याङ्की गोबर ग्यास ओ रिङवाला टोयलेट सरसफाई कर परिकल से आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाहना सम्झवे। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97 620 20 300 ओ 98 656 92 026।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637272।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वस्थ श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वस्थ श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmctikapur@gmail.com।
4: टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
5: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
4: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
5: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
4: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौ। सड़क छेउमा नबाधौ।
5: एक घर तीन बिरुवा अनिवार्य रोपौ। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
4: आफ्नो नगर सफा सुन्दर बनाउन आ आफ्ना ठाउँबाट लागौ।
5: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-0598 सम्पर्क गर्नुहोला।
4: 1 नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।

0: आई बुढल्ला सुन्ठो कि नै वानन्दी एक भोज आगी न अब समय एक ठो घर गहना नै हो बनैना उनेना पट्टा नि पैना त
1: अधि गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटस तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाएका आन्छे कि कत्रा सुघर बनाएकन ल बाटी
1: ए ले ले ठिक बा चल हाली भात वात खाई आऊ जाएका हौ सामुएल ज्वेलर्स में गर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर बिहारी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फे बना जाए मोबाइल नंबर 9864141208 ओ 9846239161
2: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभदायीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र नागरिकता राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
3: शिविर सञ्चालन हुने स्थान
2: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म
3: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म
2: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म
3: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म
2: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म
3: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म
2: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
3: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म
2: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म
4: याद गर्नुहोस् 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
2: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 9845018888 9845015 र 9846134434
4: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काका सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
1: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रिकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: स्कूल अफ एग्रिकल्चरमा बीएससी किन पढ्ने?
1: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
0: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
1: सुदूरपश्चिमका 9 जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको।
0: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने।
1: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन, रोजगारी र उद्यममा संलग्न भइसकेको।
0: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
1: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
0: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रिकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
1: सम्पर्कका लागि 091-560-265, 98-491-10487, 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।
2: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
6: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ छ नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला रस।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला रस।
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
6: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरा घटना हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: ए सन्त्यकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै छ?
1: आफ्ना कान्छा भाइको बिहा नगरिकन पनि भएन, जाउँ भने भयाको मङ्गलसूत्र पनि भाँचि गयो।
0: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइएला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, फोटो त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी
4: सूचना सूचना सूचना
5: कन्सल्टेन्ट इन्डोक्राइनोलोजिस्ट एमबीबीएस एमडी इन्डोक्राइनोलोजी एन्ड मेटाबोलिजम डाक्टर कृष्ण ऐरी इसान मेडिकल हल टिकापुरमा यही साउन 23 गते 4 शनिबारका दिन ग्रामीण

0: गर्न आउँदै हुनुहुन्छ।
1: निम्न समस्याहरू:
0: सुगर रोग,
1: गर्भकालीन मधुमेह,
0: महिलाको शरीरमा अनावश्यक रौँ बढ्ने,
1: सुगर रोगका कारणले हुने समस्या जस्तै खुट्टा झमझमाउने, पोल्ने, दिन तथा रातमा पटक पटक पिसाब लाग्ने, मुख सुक्ने, तिर्खा लाग्ने,
0: थाइराइड कम जस्तै थकान लाग्ने, तौल बढ्ने, छाला सुक्खा हुने, कपाल झर्ने, अनुहार फुल्ने, चिसो बढी लाग्ने,
1: थाइराइड बढी जस्तै तौल घट्ने, धड्कन बढ्ने, पसिना धेरै आउने, निन्द्रा नलाग्ने, हात काम्ने, चिचिडापन, आँखा फुलेर बाहिर आउने,
0: कम उमेरमा पनि प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने,
1: उमेर अनुसार शरीरको उचाइ नबढ्ने वा धेरै अग्लो हुने, महिनावारीमा गडबडी र यौन इच्छामा कमी हुने। के तपाईँलाई निम्न मध्येका कुनै समस्या त छैन? छ भने स्थान मेडिकल हलमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 9858 42 31 31 र 9860114000। डाक्टर आउने समय प्रत्येक महिनाको चौथो शनिबार बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क स्थान इशान मेडिकल हल, टिकापुर 1, कैलाली।
2: याद गर्नुहोस्, जाँच गर्नुपर्ने बिरामी खाली पेटमा आउनुपर्नेछ।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको।
2: यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन।
0: होइन, के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
2: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौं। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
3: विपद बारे चासो राखौ, चनाखो बनाऊ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: आमा, राति छ, कता जान लाग्नु भयो नि?
4: पिसाब लाग्यो, चर्पी जान लाग्यो नि।
3: ए, पक्नु त्यसो भए, म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
4: किन नि सानो लट्ठी र टर्च लाइट?
3: किन हुनु नि आमा, रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायमको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छ।
4: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
3: आमा, हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
5: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
6: मुसा, कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकला सुका हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनिजो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तँलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लाग्या हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमराफारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
5: तपाईँ एक्लो कहाँ छ श्रेया? त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
4: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ।
5: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त? जब म निस्केँ, काम गर्न थालेँ, अनि पो कमाइ छ त? यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
4: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस जस्तै यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
6: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: क्यारिङ ब्याग, फाइल ब्याग, लगेज ब्याग लगायत के ढेर डिजाइन के झोला अर्डर कर अनुसार से बना जाए। पुरान बिगड़ा झोला है मरमत करा जाए। एक चोट सेवा करना मौका जरूर देवी।
1: प्रोफ राइटर राम प्रसाद रतगैया, संपर्क मोबाइल नंबर 98484223373।
2: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
3: शिविर सञ्चालन हुने स्थान
2: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म,
3: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
2: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
3: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
2: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
3: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
2: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
3: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
2: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
4: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
2: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134.
3: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: टिकापुर नगरपालिका एक नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
1: जन्म दर्ता, विवाह दर्ता, बसाइ सराइ, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
0: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
1: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
0: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं। चौपायालाई छाडा नछोडौं। सड़क छेउमा नबाँधौं।
1: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
0: आफ्नो नगर सफा सुन्दर बनाउन आफ्ना ठाउँबाट लागौं।
1: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
0: एक नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।
2: आई बुढल्ला सुन्टो कि नै वानन्दी भोज आगिलि न अब समय एक ठो घर गहना नै हो बनैना उनैना पट्टा नि पैना त
3: अरे गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
2: तुहार बाट अस्तर तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बना कान्छे कि कतरा सुघर बना कन ल बाटी
3: ए ले ले ठीक है बा चल हाली भात वात खाई हो जाइका हूँ सामुएल ज्वेलर्स में घर गहना बनाई। सामुएल ज्वेलर्स बलभद्र चौक टीकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
2: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 98-684-41-208 ओ 98-486-39-261।
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
5: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
4: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
5: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
4: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल टिकापुर एक कैलाली सम्पर्क नम्बर 98-688-0008 र 98-25-67-72।

0: प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्र र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। आज केही प्रदेशमा भारी वर्षाको जोखिम, सतर्कता अपनाउन नागरिकलाई मौसमविदको आग्रह। शिवालयमा दर्शनार्थीको घुइचो, कैलालीबाट खैरो हिरोइन सहित एकै दिन 6 जना पक्राउ। र पेट्रोलियम पदार्थको मूल्य बढ़्यो, खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत। अब मध्याह्न खबर विस्तारमा। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक सरिसकेको छ। यसैका कारण अहिले देशभर साधारणतया बदली भएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। सुदूरपश्चिम प्रदेशका पनि 1-2 स्थानमा हल्का वर्षा जारी छ। आज दिनभर देशभर साधारणतया बादल लाग्ने देखिन्छ। देशको हिमाली भूभागका केही स्थानमा मध्यम समको वर्षा वा हिमपातको सम्भावना छ। पहाड़ी भूभागका धेरै स्थानमा भने मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुनेछ। यसै गरी बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा पानी पर्नेछ। मध्य प्रदेशका साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षा हुन सक्छ। गण्डकी र बागमती प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा भने धेरै भारी वर्षाको सम्भावना छ। देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क भएर काम गर्न नागरिकलाई मौसमविदले आग्रह गर्नुभएको छ। चन्द्रमास अनुसार आज श्रावणको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइचो लागेको छ। दर्शनार्थीको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। साथै बोलबम यात्रीका लागि विशेष व्यवस्था गरिएको छ। मन्दिर छिर्न 4 लामको व्यवस्था गरिएको छ। पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, बसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव लगायत राजधानीका ठूला साना सबै शिव मन्दिरमा पनि भक्तजनको लाम लागेको जनाइएको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमले गए राति 12 बजेबाट लागू हुने गरी पेट्रोल, डिजल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रति लिटर 3 रूपियाँ, डिजल र मटीतेलमा 5 रूपियाँ तथा हवाई इन्धनमा प्रति लिटर 20 रूपियाँका दरले मूल्य वृद्धि भएको हो। मूल्य वृद्धिसँगै पेट्रोल र डिजलको मूल्य काठमाण्डु, पोखरा र दिपायलमा 200 रूपियाँ, सुर्खेत र दाङमा 179 रूपियाँ कायम भएको छ। त्यस्तै चार आली, विराटनगर, जनकपुर, आमलेखगंज, भलवारी, धनगढ़ी र वीरगंजमा 197.50 रूपियाँ पुगेको छ। एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ। मध्याह खबरमा कैलालीबाट खैरो हिरोइन सहित एकै दिन 6 जना पक्राउ लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जीका अधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
2: टीकापुर नगरपालिका वडा नम्बर 1 कार्यालयद्वारा जनहितमा जारी सन्देश।
0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
3: शिविर सञ्चालन हुने स्थान
0: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म,
3: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
3: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
3: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
3: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
4: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
0: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
0: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
4: जनरल फिजिसियन विशेषज्ञ सेवा,
0: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
4: दन्तरोग सेवा,
0: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
4: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार,
4: र सिटी स्क्यान सेवा,
0: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयु, एसडीयु, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयु सेवा,
4: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउन्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
0: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
4: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
0: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
4: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
0: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
4: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
0: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091560488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97628435, उपेन्द्र शाह 98216024557 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98557853022 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला। अब बाँकी खबर। संघीय संसद राष्ट्रिय सभाको बैठक आज बस्दैछ। आज दिउँसो 1:15 बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले मधेसी आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने कार्यसूची छ। यस्तै बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले मध्य प्रदेशमा खानेपानी, सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 सभा समक्ष पेश गर्नुहुनेछ। यस्तै 4 संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र लेखा समितिको बैठक बस्दैछ। अपरान्ह 2 बजे बस्ने लेखा समितिको बैठकमा प्राप्त उजुरी उप छलफल गर्ने कार्यक्रम छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सम्बन्धमा छलफल हुनेछ। यस्तै अपरान्ह 1 बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रहनेछ। कैलालीको लेकमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका 8 स्थित लेकमा खोलामा सोही ठाउँ बस्ने 12 वर्षका सलिम धामीको मृत्यु भएको हो। पौडी खेल्ने क्रममा डुबेर बेहोश अवस्थामा पानीबाट बाहिर निकाली उपचारको लागि केबी सौगात पोली क्लिनिक बढ़ाईपुर लगिएकोमा चिकित्सकले चेक जाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ। कैलालीबाट खैरो हिरण सहित एकै दिन 6 जना पक्राउ परेका छन्। जिल्लाको जोशीपुर गाउँपालिका 1 पिपलकोटीबाट अवैध लागू औषध खैरो हिरोइन 6 ग्राम 630 मिलिग्राम सहित 4 जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा भजनी नगरपालिका 8 खैरा बस्ने 27 वर्षीय किरण चौधरी, सोही नगरपालिका 6 थापापुर बस्ने 18 वर्षीय किशोर, जानकी गाउँपालिका 4 कञ्चनपुर बस्ने 24 वर्षीय श्याम कठरिया र 22 वर्षीय रूपेश कठरिया रहेका छन्। गोप्य सूचनाको आधार इलाका प्रहरी कार्यालय भजनी कैलालीबाट खटिएको प्रहरीले चेक जाँच गर्दा उक्त पदार्थ फेला पारी उनीहरूले प्रयोग गरेको मोटरसाइकल 2 थान सहित 4 जनालाई पक्राउ गरेको जनाएको छ। यसै गरी कैलाली लम्कीचुहा नगरपालिका 7 बजारबाट अवैध लागू औषध खैरो हिरोइन 550 मिलिग्राम सहित 2 जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने 29 वर्षीय रेहान चौधरी र 27 वर्षीय अजय चौधरी रहेका छन्। यी दुवै जनालाई इलाका प्रहरी कार्यालय लम्की कैलालीबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको छ। मध्याह्न खबरमा अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
5: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
6: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको ब्यौरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
5: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
6: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ।
5: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे, बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे।
6: शिक्षा शास्त्र संकाय बीएड, ऐच्छिक विषयहरू इंग्लिश, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स।
5: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
6: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए, ऐच्छिक विषयहरू इंग्लिश, डेभलपमेन्ट स्टडीज, सोसियोलोजी एन्ड इकोनोमिक्स।
5: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
6: क्याम्पसका विशेषताहरू, विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस।
5: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको।
6: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने।
5: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने।
6: आईसीटी, इंग्लिस ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने।
5: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाइफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खानेपानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको।
6: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने।
5: कक्षा 12 पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
6: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 0191-560-088 र 561-088।
5: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर कैलाली।
0: के तपाईलाई थाहा छ,
7: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
7: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
7: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
7: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
7: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
7: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर कैलाली।
0: अब पुनः बाँकी खबर। कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विद्यालयले शैक्षिक सत्र 2083-84 एमबीबीएस सहित चारवटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी तीव्र पारेको छ। विश्वविद्यालयले विद्यार्थी भर्नाका लागि आवश्यक पूर्वाधार, जनशक्ति, शिक्षण अस्पताल, उपकरण तथा प्रयोगशाला व्यवस्थापनको कामलाई तीव्रता दिएको छ। विश्वविद्यालयले एमबीबीएस, बीएससी, बीएससी नर्सिङ, बीएससी एमएलटी र बी अटोमेट्री कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगमा सेल्फ अप्रेजल फारम भएर बुझाइसकेको छ। विश्वविद्यालयका रजिस्ट्रार डाक्टर भीमबहादुर चन्दका अनुसार एमबीबीएसमा 50, बीएससी नर्सिङमा 30, बीएससी एमएलटीमा 20 र बी अप्टोमेट्रीमा 20 गरी कुल 120 सीटका लागि आयोगमा सेल्फ अप्रेजल फारम बुझाएको छ। चारैवटा कार्यक्रम सञ्चालनका लागि विश्वविद्यालयले फ्याकल्टी व्यवस्थापनको काम समेत अघि बढ़ाएको छ। यस अन्तर्गत 77 जना प्राध्यापक, सह प्राध्यापक, उप प्राध्यापक र लेक्चर पदमा छनौट प्रक्रिया शुरू गरिएको छ। छनौट प्रक्रिया अन्तर्गत 17 जना प्राध्यापक तथा सह प्राध्यापकको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। बाँकी उप प्राध्यापक तथा लेक्चर पदको अन्तिम नतिजा केही दिनभित्रै सार्वजनिक गरिने विश्वविद्यालयले जनाएको छ। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। आज केही प्रदेशमा भारी वर्षाको जोखिम, सतर्कता अपनाउन नागरिकलाई मौसमविदको आग्रह। शिवालयमा दर्शनार्थीको घुइचो, कैलालीबाट खैरो हिरोइन सहित एकै दिन 6 जना पक्राउ। र पेट्रोलियम पदार्थको मूल्य बढ़्यो, खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत। हवस् त, अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नापुन मगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
8: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
9: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
10: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
9: के गर्छ र सन मेडिकेयरले?
10: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
9: यति गरेपछि धेरै राहत हुने रहेछ त।
10: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
9: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
11: छिच्छी, कस्तो गनाएको, इनका सन्तानले टोयलेट गनाएरै मार्ने भए, फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैन।
12: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
11: कता छ त त्यो?
12: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
11: फोन नम्बर कति हो भाइ?
12: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620-20300 हो। अर्को पनि छ 98-65-69-20-26।
13: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620-20300 र 98-56-92-026।
14: आई बुढल्ला, सुन्टो कि नै वहाँ नन्दे गोज आगिली न, अब समय एक ठो घर गहना नि हो, बनाइना उनेना पट्टा नि पैना त।
15: अनि गहना बनाइना त हो, दुकान खोस्ती खोस्ती परेशाना तु, कहाँ बनाऊ कहाँ बनाऊ।
14: तुहार बाट अस्तर, तुहार रामपुरान दिदी कहिले नै सामुएल ज्वेलर्स मसे गहना बनाएको आन्छे कि, कत्रा सुगर बनाएको अन्ल बाटी।
15: ए ले ले ठिक बा, चल हाली भातवट खाइ, जाइका हौ सामुएल ज्वेलर्स में गर गहना बनाइ।
16: सामुएल ज्वेलर्स बलभद्र चोक टीकापुर प्रोप्राइटर फेहरी सिंह सुनार
17: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 98684 41208 ओ 98486 39261
18: समुन्नत समाज का लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ट्ज

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868800008 र 9825677772।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार सत्कार पोलिक्लिनिक प्रणाली टिकापुरमा।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
2: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
3: महिनाको महिनावारी गडबडीको समस्या,
2: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
3: पेट सम्बन्धी सम्पूर्ण समस्या,
2: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
3: ईसीजी सेवा,
2: डिजिटल एक्सरे सेवा
3: र प्रयोगशाला ल्याब सेवा।
2: फोन नम्बर 9844273359 र 9848423359। सत्कार पोलिक्लिनिक प्रणाली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: नै पर्ने एकमात्र ठाउँ एभ्रिलाइटेड अस
1: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
2: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 9844448673 र 9814680204
3: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नसा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ समस्याहरू मिर्गी रोग मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु मुटुको ढड़कन कम वा ज्यादा हुनु लामो समयदेखि टाउको दुख्नु छटपटी लाग्नु जिउ झमझम हुनु जलन हुनु चिन्ता मान्नु जीवनसित निराश हुनु आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु धेरै शंका मान्नु कानमा बोले जस्तो लाग्नु कोठामा एक्लै बस्न मन लाग्नु काममा मन नलाग्नु झर्को मान्नु रिसाउनु बिना कारण हाँस्नु मुस्कुराउनु रुनु घर छोडेर भाग्नु यौन इच्छाको कमी हुनु जाँड गाँजा चरेस रक्सी ब्राउन सुगर नसाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-5835 र 98-650-40-777 समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार

0: तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बञ्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588008।
2: घर परिवारमा सबै बिरामी
3: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र?
2: कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो हो। कसो कालो छिटो नलाग्यो,
4: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ हो तलाई?
2: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लागे हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकरोला रोड, टिकापुर, कैलाली।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी कापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147199, 9824625232। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678225।
3: सूचना सूचना सूचना
4: कन्सल्टेन्ट इन्डोक्राइनोलोजिस्ट एमबीबीएस एमडी इन्डोक्राइनोलोजी एन्ड मेटाबोलिजम डाक्टर कृष्ण ऐरी इसान मेडिकल हल टिकापुरमा यही साउन 23 गते चौथो शनिबारका दिन बिरामी चेक जाँच गर्न आउँदै हुनुहुन्छ।
3: निम्न समस्याहरू:
4: सुगर रोग,
3: गर्भकालीन मधुमेह,
4: महिलाको शरीरमा अनावश्यक रौँ बढ्ने,
3: सुगर रोगका कारणले हुने समस्या जस्तै खुट्टा झमझमाउने, पोल्ने, दिन तथा रातमा पटक पटक पिसाब लाग्ने, मुख सुक्ने, तिर्खा लाग्ने,
4: थाइराइड कम जस्तै थकान लाग्ने, तौल बढ्ने, छाला सुक्खा हुने, कपाल झर्ने, अनुहार फुल्ने, चिसो बढी लाग्ने,
3: थाइराइड बढी जस्तै तौल घट्ने, धड्कन बढ्ने, पसिना धेरै आउने, निन्द्रा नलाग्ने, हात कामने, चिचिडापन, आँखा फुलेर बाहिर आउने,
4: कम उमेरमा पनि प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने,
3: उमेर अनुसार शरीरको उचाइ नबढ्ने वा धेरै अग्लो हुने, महिनावारीमा गडबडी र यौन इच्छामा कमी हुने। के तपाईँलाई निम्न मध्येका कुनै समस्या त छैन? छ भने इसान मेडिकल हलमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 9858431131 र 9860114000। डाक्टर आउने समय प्रत्येक महिनाको चौथो शनिबार बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क स्थान इसान मेडिकल हल, टिकापुर 1, कैलाली। याद गर्नुहोस्, जाँच गर्नुपर्ने बिरामी खाली पेटमा आउनु पर्नेछ।

हजुर, रमाइलो गीतकी बाजा भन्छ स्वागतमा कार्यक्रममा भर्खर रेडियो खरल विकास सुन्टी बाटी कार्यक्रम म निशाना और निशानामा बाटोमा मिसन अमित साले बाबु रत्नपुर और यो रेडियो टिकापुर एफएम 101 MHz जस्तै हाम्रो वेबसाइट www.tikapurfm.org मोबाइल एप टिकापुर एफएम एप्स हाम्रो पात्र नेपाली पात्र मार्फतले आफ्नो ग्यामा सुने सक ठिकानामा पुगन जानकारी कति बारो जे जहाँ विखतमे बारीमे दुकानमे मकानमे काममे धन्दामे बिजीमे विद्यालयमे यात्रामे जहाँ रहेछ पनि कार्यक्रममा सहभागी जनै कार्यक्रममा यति कवि अपने घर हाम्रो रमाइलो सहभागिता रही रमाइलो गफ रही कनामै चाहम और कार्यक्रममा चाहिँ आइबीकाल से अपने घर हाम्रो रमाइलो बातचित रही कनामै अपन जानकारी करथौं तो विशेष करके अपने हुकन के संगे हम रमाइना हो अपने हुकन के संगे रमाइलो गफ गर्ना हो तो फटाफट चाहिँ डायल गर्दै गर्बी 091-5561255 अर्थात 091-5612555 लाइन हाम्रो खुल्ला केलेबाटी कार्यक्रममा सहभागी जनाएको लागि तो कार्यक्रममा आइबीकाल से अपने घर हाम्रो एकदमै रमाइलो गपी तो फटाफट चाहिँ डायल गर्दै करिब करिब करिब 1:45 बजे सम्मका नाम जानकारी गर्दै फ्यान्स एन्जोय गरी एक ठाउँ रमाइलो गीत छ गीतका पाछ मैले बाटो डायल गर्दै करिब 091-5612555 लाइन खुल्लै भयो।

0: सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इङ्ग्लिस डेभलपमेन्ट स्टडिज सोसियोलोजी एन्ड इकोनोमिक्स
1: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गते देखि
0: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
1: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
0: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड दिइने
1: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
0: आईसीटी इङ्ग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
1: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
0: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
1: कक्षा 12 को पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
0: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 0195600088 र 561808
1: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली
2: यो खाने मन त कहाँ छ र तर के गर्नु जीवन एक्लो एक्लो लाग्छ फेरि खानै पर्छ
3: तपाईँ एक्लो कहाँ छ श्रेया त्यति माया गर्ने आमा छिन् दिदी छिन् भाइ छ बरु एक्लो त म छु म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ बाँच्नुपर्छ अनि को संसारको मजा लिन पाइन्छ
2: हो र तेरो त अहिले टन्न कमाइ छ र त्यसो भन्छ
3: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त यो कमाइ पनि मेरो लागि होइन हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो अब घरजम गर्नु छ श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म
2: ओहो तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस् जस्तै यार अब म पनि कुलत छोड्छु आमा दिदी भाइ सबै

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सूचना
3: कन्सल्टेन्ट इन्डोक्राइनोलोजिस्ट एमबीबीएस एमडी इन्डोक्राइनोलोजी एन्ड मेटाबोलिजम डाक्टर कृष्ण ऐरी इसान मेडिकल हल टिकापुरमा यही साउन 23 गते चौथो शनिबारका दिन बिरामी चेक जाँच गर्न आउँदै हुनुहुन्छ।
2: निम्न समस्याहरू:
3: सुगर रोग,
2: गर्भकालीन मधुमेह,
3: महिलाको शरीरमा अनावश्यक रौँ बढ्ने,
2: सुगर रोगका कारणले हुने समस्या जस्तै खुट्टा झमझमाउने, पोल्ने, दिन तथा रातमा पटक पटक पिसाब लाग्ने, मुख सुक्ने, तिर्खा लाग्ने,
3: थाइराइड कम जस्तै थकान लाग्ने, तौल बढ्ने, छाला सुक्खा हुने, कपाल झर्ने, अनुहार फुल्ने, चिसो बढी लाग्ने,
2: थाइराइड बढी जस्तै तौल घट्ने, धड्कन बढ्ने, पसिना धेरै आउने, निन्द्रा नलाग्ने, हात कामने, चिचिडापन, आँखा फुलेर बाहिर आउने,
3: कम उमेरमा पनि प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने,
2: उमेर अनुसार शरीरको उचाइ नबढ्ने वा धेरै अग्लो हुने, महिनावारीमा गडबडी र यौन इच्छामा कमी हुने। के तपाईँलाई निम्न मध्येका कुनै समस्या त छैन? छ भने इसान मेडिकल हलमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98 52 31 31 र 98 60 11 14 00। डाक्टर आउने समय प्रत्येक महिनाको चौथो शनिबार बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क स्थान इसान मेडिकल हल टिकापुर एक कैलाली।
4: याद गर्नुहोस्, जाँच गर्नुपर्ने बिरामी खाली पेटमा आउनु पर्नेछ।

0: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंचाई आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर FM 101 मेगाहर्ज।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान
0: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म,
1: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
0: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
1: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
0: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
1: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 56 र 98486134 34।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: आई हो बड्डो, घर कहिया सिर्जैबो? पाछसे सुरु करल मने घर सिर्जा सिक्ल।
4: अरे का करूरी बुढ़िया, कठुआ खोजत खोजत परेशान हो गिल बाटू, मिलबो नहीं करत का कहना हो का
3: मिस्तरान बर्जन हो का ना घर हेरो ना पटरा सुगुर बनेला बाट आलमोनियम के मुआ का द्वार लगा का टूफे ओस्त बनी हो ना उत्र फे पटानी हुई कि गुंगुआ बुरो हो ना कबू कहूँ घूम जाए तो था पाए।
5: UPVC ब्रांड के मौका द्वार पार्टीशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषता हुई मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा दे।
6: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली प्रोप्राइटर मोहन राज भाट मोबाइल नंबर 98481443426।
7: ओहो मेयर साहब नमस्कार है।
8: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
7: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
8: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
7: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौ नि।
8: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
7: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
8: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
7: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
8: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
7: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
8: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
7: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त?
8: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
7: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
9: विपद बारे चासो राखौ, चनाको बनाऊ।
0: विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जन

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
5: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहरला छ।
4: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
5: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
4: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
5: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
6: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868814799, 9824605232। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824607825।
7: मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च नवीकरण तथा नयाँ दर्ता बारे अत्यन्त जरुरी सूचना।
8: टिकापुर नगरपालिकाको मृगौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीहरूको औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2078 तोके बमोजिम उपचार बापत खर्च प्राप्त गरिरहेका लाभग्राही तथा नयाँ लाभग्राहीहरूले आर्थिक वर्ष 2083-84 उक्त उपचार बापत खर्च प्राप्त गर्नका निम्ति तपसिल बमोजिमका कागजात सहित यही श्रावण 5 गतेदेखि भाद्र 5 गतेसम्म लाभग्राही स्वयं वा निजको निवेदन सहित नजिकका हकदार उपस्थित भई आफ्नो परिचय पत्र नवीकरण तथा नयाँ दर्ता गराउनका लागि टिकापुर नगरपालिकाको जनस्वास्थ्य शाखामा सम्पर्क गर्न यसै सूचनाद्वारा जानकारी गराइन्छ।
7: तपसिल
8: सम्पूर्ण लाभग्राहीहरूको सकल नेपाली नागरिकता र 1 प्रति फोटोकपी,
7: बैंकको सकल चेकबुक र 1 प्रति फोटोकपी,
8: मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा नगरपालिकाले जारी गरेको अपाङ्गताको परिचय पत्र,
7: नाबालकको हकमा जन्म दर्ता प्रतिलिपि, हालसालै खिचेको फोटो 2 प्रति,
8: क्यान्सर रोगीहरूको हकमा 3-3 महिना भित्र निरन्तर निगरानीमा रहेको प्रमाण पत्र खुल्ने कागजात र वडा कार्यालयको सिफारिस पत्र।
7: थप जानकारीका लागि जनस्वास्थ्य शाखाको फोन नम्बर 0915601122 सम्पर्क गर्नुहोला।
8: टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा
1: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
0: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
1: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एण्ड क्लिनिक अस्पताल टिकापुर एक कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825677772।
2: पक्षी पालन व्यवसायहरूका लागि जरुरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षीपालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिंचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
3: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
4: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रिकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
3: स्कूल अफ एग्रिकल्चरमा बीएससी किन पढ्ने?
4: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
3: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
4: सुदूरपश्चिमका 9 वटै जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको,
3: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने,
4: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन, रोजगारी र उद्यममा संलग्न भइसकेको,
3: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
4: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
3: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रिकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
4: सम्पर्कका लागि 091560265 98491010487 98486083006 र 98462878174 मा सम्पर्क गर्न सक्नुहुनेछ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
3: जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना भएको 35 दिनभित्र आफ्नो वडा कार्यालयमा रहेका पञ्जिकाधिकारी समक्ष दर्ता गरी कानूनी मान्यता प्राप्त गरौं। यसले तपाईँ हामी सबैलाई कानूनी रूपमा काम गर्न वा गराउन सजिलो हुन्छ।
4: टिकापुर नगरपालिका वडा नम्बर 1 को कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालयको अनुरोध। जानकी गाउँपालिका 3 नम्बर वाडावासी दाजुभाइ तथा दिदी बहिनीहरू, सड़क किनारमा पशु चौपाया नबान्न र सड़क किनारमा मल वस्तु नथुपार्न अनुरोध गर्दछौ। साथै सड़क किनारमा पशु चौपाया बाँधेर ढुङ्गा बालुवा माटो ग्राभेल मल थुपारेर दुर्घटना भएमा त्यसको जिम्मेवारी थुपार्ने व्यक्तिले लिनुपर्नेछ। जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय लायकपुर।
1: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड गाँजा चरेस रक्सी ब्राउन सुगर नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार। के तपाईलाई थाहा छ,
2: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
1: हो र?
2: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
1: अनि
2: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
1: के छ त विकल्प?
2: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
1: विस्तारै गर्दा हुँदैन?
2: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
2: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ छ नलका मोटर, झक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484846673 र 98164602204।
7: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
8: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
7: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
8: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
7: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
8: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार। फोन नम्बर 98688147799, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार। फोन नम्बर 98246028225।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम हाम्रो जानकीमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म गीता चौधरीको नमस्कार। यो कार्यक्रम हरेक सोमबार बिहान 7:30 बजे यसै बेला प्रसारण हुन्छ। हाम्रो प्रसारण सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुन्न सकिन्छ। यो कार्यक्रम जानकी गाउँपालिकाका गतिविधिहरूबारे गाउँपालिकाका नागरिकलाई जानकारी दिने उद्देश्यले तयार गरिएको हो। कार्यक्रममा गाउँपालिकाका गतिविधि, गाउँपालिकाको प्रगति, अवस्था, विकास र जनचाहनाका विषयलाई समेट्नेछौ। आजको कार्यक्रममा जानकी गाउँपालिका ओडा नम्बर 9 मा सम्पन्न भएका योजना आयोजनाका बारेमा ओडा अध्यक्ष खकेन्द्र भण्डारीसँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौ। कार्यक्रममा स्वागत छ यहाँलाई।
1: धन्यवाद, नमस्कार।
0: तपाईँ चाहिँ निर्वाचित भएर आएको नि अहिले 9 वर्ष पूरा भएर 10औं वर्षको शुरूआतमा हुनुहुन्छ। यो 9 वर्षको अवधि यहाँको कस्तो रह्यो, कसरी बित्यो, थोरै जानकारी गराइदिनुहोस् न।
1: हामीले 74 को स्थानीय तहको निर्वाचनबाट जनताले हामीलाई अनुमोदन गरेर जनप्रतिनिधिको रूपमा हामीले काम गरिरहँदा, वडा अध्यक्षको रूपमा काम गरिरहँदा, हामीले शुरूमा 9 नम्बरका सबै बाटोहरू, नक्सामा भएको बाटोहरूलाई रेखाङ्कन गर्दै ग्राभेल गर्यौं र हाम्रो वडाको गौरवको योजनाको रूपमा रहेको फारलेन सड़कको हामीले नक्सा अनुसार रेखाङ्कन गरेर हामीले ग्राभेल गर्यौं। त्यसको सँगसँगै हाम्रो आफ्नै वडा कार्यालय थिएन, हाम्रो स्वास्थ्य पनि थिएन र हामीले आधारभूत स्वास्थ्य सेवा केन्द्र अमरावती हामीले स्थापना गर्यौं र वडा कार्यालयको हाम्रो भवन थिएन, हामीले अरूण क्लबको भवनबाट हामीले सेवा प्रवाह गर्यौं। हाल आएर हामीले आफ्नै वडा कार्यालयको भवन छ, यो भवनबाट हामी जनतालाई सेवा प्रवाह गरिरहेका छौं। त्यसको सँगसँगै आधारभूत स्वास्थ्य सेवा केन्द्र अमरावतीमा हामीले स्थापना गर्यौं र हाल जनतालाई विशेष गरी आधारभूत स्वास्थ्य सेवा त्यो भवनबाट हामी प्रवाह गरिरहेका छौं र हामीले ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्यौं र त्यो भवन हामीले सम्पन्न गर्न सकेका थिएनौं अघिल्लो कार्यकालमा। अहिले त्यो ज्येष्ठ नागरिक मिलन केन्द्रको भवन पर्खाल सहित हामीले उद्घाटन गरेका छौं र त्यो हामी त्यसलाई सार्वजनिक कार्यक्रम, विशेष गरी ज्येष्ठ नागरिक सम्बन्धी कार्यक्रमहरू हामीले गरिरहेका छौं। त्यसको सँगसँगै हामीले भर्खरै बक्लोवामा सामुदायिक भवनको निर्माण कार्य सम्पन्न गरी हामीले उद्घाटन गरेका छौं र बक्लोवा बस्तीलाई नमुना बस्ती बनाउने हामीले जनताको बीचमा प्रतिबद्धता जाहेर गरेका थियौं र बक्लोवामा हामीले ढल निकास गरेका छौं र हामीले अझै ती योजनाहरूलाई निरन्तरता दिइरहेका छौं। सँगै गौरवको योजनाको रूपमा रहेको फारलेन सड़क हामीले लगभग निर्माण कार्य सम्पन्न गर्ने अवस्थामा हामी पुगेका छौं र त्यसै गरी हामीले जानकी 9 मा पिपल चौतारा, कटासे, त्यसै गरी मूर्तिया र अमरावती जनता आधारभूत विद्यालय नजिकै हामीले हाट बजार र शौचालय महिला पुरूषको अलग अलग 2 कोठे हामीले शौचालय बनाएका छौं र पिपल चौतारी निर्माण गरेका छौं। यसरी हामी जनताको बीचमा जनपक्षीय कामहरू गर्दै अगाडि बढ़िरहेको जानकारी गराउन चाहन्छु।
0: यी त भए पूर्वाधारतर्फका योजनाहरू, यहाँले चाहिँ गौरवको योजना भन्नुभयो, यी भए पूर्वाधारतर्फका योजनाहरू। यस बाहेक पनि स्वास्थ्य, कृषि, अन्य अन्य क्षेत्रमा पनि के काम भयो?
1: जनतालाई आधारभूत स्वास्थ्य सेवा जनताकै पहुँचमा दिने उद्देश्यका साथ हामीले आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्यौं र हामीले 3 वटा भवन र हामीले अहिले त्यसको परिधि पर्खाल पनि निर्माण गरेका छौं र त्यसरी हामी स्वास्थ्य क्षेत्रमा सेवा प्रवाह गरिरहेका छौं। त्यसको सँगसँगै कुन्दीमा हामीले गाउँघर क्लिनिकको भवन निर्माण गरेका छौं। त्यस्तै हामीले पशु स्वास्थ्य पनि, पशुलाई पनि हामीले पशुलाई दिनुपर्ने सेवा पनि हामीले वडाईबाट प्रवाह गरिरहेका छौं र त्यसको सँगसँगै कृषि प्राविधिक पनि हाम्रो कृषि र पशु प्राविधिक हाम्रो वडामा रहेको जानकारी गराउन चाहन्छौ। हामीले सकेसम्म जनतालाई नभई नहुने सेवाहरू जनताकै घर दैलोमा हामीले उपलब्ध गराएका छौं। यसको सँगसँगै हामीले वडाको विकास पनि फरक खालले हामीले गरेका छौं। जस्तै हामीले वडा कार्यालय खैरीफाटामा जनतालाई पाइप पर्ने गरी हामीले वडा कार्यालयको भवन हामीले निर्माण कार्य सम्पन्न गर्यौं र स्वास्थ्य हामीले अमरावतीमा स्थापना गरी भवन निर्माण गरी हामीले त्यहाँ सेवा प्रवाह गरिरहेका छौं। त्यसको सँगसँगै हामीले वृक्षारोपणलाई पनि अगाडि बढ़ायौं। हरित वडा बनाउने कार्यक्रम अन्तर्गत हामीले फारलाइन वडा कार्यालय अगाडि रहेको खरिफाँड चौरादेखि पूर्व खरिफाँडसम्म र वडा कार्यालयदेखि लिएर जबलपुरसम्म हामीले विभिन्न प्रजातिका हामीले बिरुवाहरू रोपेका छौं र कतिपय हामीले हुर्काउन सफल भएका छौं। कतिपय यो बिरुवाहरू हुर्काउन अप्ठ्यारो पनि हुनुभएको कारणले गर्दा त्यो चुनौतीको रूपमा पनि हामीले लियौं र अहिले हामीले सड़कको दायाँ बायाँ हामीले धेरै बिरुवाहरू हुर्काउन हामी सफल भएका छौं।
0: जस्तो यहाँहरूले यति धेरै काम गरिरहँदा वडामा योजना आयोजना पूर्वाधारका कार्यक्रमहरू गरिरहँदा सिकाइ चाहिँ के भयो?
1: हामीले जनताको बीचमा जनपक्षीय कामहरू गर्दै यो एउटालाई सम्बन्धित एउटा बनाइरहँदा थुप्रै आरोह अवरोह पनि हामीले पार गर्यौं र त्यसको सँगसँगै हामी बीचमा विशेष गरी म वडा अध्यक्ष र वडा सदस्य हामी लगभग 8 महिना जति जनताको बीचमा हामीले काम गर्न पाएनौं र त्योबाट पनि हामीले पाठ लिँदै अझै जनताको बीचमा अझै जनप्रिय काम गर्नुपर्छ भन्ने उद्देश्यका साथ हामी फेरि पनि हाम्रो जुन कार्यकाल बाँकी छ त्यो अवधिमा अझै एउटालाई राम्रो बनाउने र एउटाका जनताहरूलाई हामी अझै अधिकतम सेवा दिने प्रयत्न गरिरहेका छौं। यसको सँगसँगै हामीले यो वडालाई जुवातास निषेधित वडा पनि हामीले घोषणा गर्यौं र अहिले हामी जुन जानकी गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गरिरहँदा हामीले यो बालमैत्री अभियानलाई सफल बनाउनको लागि थुप्रै क्रियाकलापहरू हामी गरिरहेका छौं र हामीले मक्सिर महिनाभित्रै हाम्रो वडालाई बालमैत्री वडा घोषणा गर्ने हामीले त्यो प्रयत्न गरिरहेका छौं। त्यसको लागि थुप्रै क्रियाकलापहरू हामी अगाडि बढाएका छौं र हामीले जानकी गाउँपालिका 9 नम्बर वडामा बालमैत्री अभियानलाई सफल बनाउनको लागि हामीले 11 वटा समिति पनि बनाएका छौं। वडा स्तरीय बाल सञ्जाल पनि गठन गरेका छौं। यसरी हामी बालबालिका ज्येष्ठ नागरिक र यहाँको सम्पूर्ण जनसमुदायको अधिकतम हितको लागि हामी काम गरिरहेका छौं र आगामी दिनहरूमा त्यसलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गर्न चाहन्छु।
0: जस्तो अब यति धेरै काम गर्दा पनि प्रतिबद्धता अनुसार यहाँले काम गरेको कुरा पनि जानकारी गराउनुभयो। ओडाले यति धेरै आयोजना पनि सम्पन्न गरेको छ, अझ पनि यहाँहरूले बाचा गरेको र काम गरेर पनि अझ यो चाहिँ गर्न सकेनौ भन्ने त्यस्तो छ?
1: हामीले विशेष गरी प्रत्येक वर्ष हामीले नयाँ नवीनतम योजनाहरू जनताको बीचमा हामीले ल्याएका छौं र त्यो मध्ये हामीले खरिफाँड चौरामा सोलर बत्ती अथवा सोलर वैकल्पिक ऊर्जा सिस्टमबाट हामीले धारा सूर्य उदाउने बित्तिकै पानी जनतालाई पिउनुको लागि सहज हुने गरी हामीले त्यसको व्यवस्था गरेका छौं। यसको सँगसँगै हामीले भर्खरै विशेष गरी वैदेशिक रोजगार र कामको सिलसिलामा भारत लगायत अन्य देशहरूमा गएका आफन्त अथवा उहाँहरूका छोराछोरीहरू विदेशमा अहिले वैदेशिक रोजगारमा गइरहेको अवस्थामा कोही कालगति अथवा अप्रत्याशित रूपमा मृत्यु भइरहँदा सब्सिसियन मेसिनको आवश्यकतालाई महसुस गरी हामीले भर्खरै सब्सिसियन मेसिन पनि हामीले खरिद गरिएको जानकारी गराउन चाहन्छु र यसलाई सब्सिसियन मेसिनलाई अझै व्यवस्थित गर्नको लागि हामीले जनताको घर दैलोमै उपलब्ध गराउनको लागि हामी त्यो घर दैलोमा लिन सहज हुनको लागि जनतालाई सहज पहुँचसम्म पुगाउनको लागि हामी अझै त्यसलाई सजिलो ढंगबाट जनताको घर दैलोमा लिने गरी त्यसको व्यवस्थापन गर्ने जमर्को गरिरहेका छौं। यसको साथसाथै हामीले विद्यालय क्षेत्रमा पनि थुप्रै कामहरू गरेका छौं। जस्तै खरिफाँड अरुणोदय माध्यमिक विद्यालयमा हामीले विपदलाई मध्यनजर गरी बहुद्देश्य भवनको हामीले भर्खरै सीएसएसटी मार्फत हामीले बजेट प्राप्त गरी हामीले भवन पनि उद्घाटन गरिसकेका छौं र हामीले अहिलेको जुन प्रविधिको युग छ त्यो अनुसार पनि काम गर्नको लागि सहज हुनको लागि सुरक्षालाई पनि महत्वपूर्ण कडीको रूपमा हामीले जनताको बीचमा अथवा सुरक्षा व्यवस्था विद्यालय लगायत सड़क सुरक्षाको अवस्थालाई दृष्टि गरी हामीले अरुणोदय मामीको अगाडि सीसी क्यामेरा जडान गरेका छौं। त्यस्तै वडा कार्यालयको अगाडि पनि हामीले दोहोरो बाटोमा आवाजात गरिरहेको अथवा त्यस्तो अप्रत्याशित कुनै घटना घट्दा त्यसलाई अनुसन्धानको प्रक्रियामा पनि सहज हुने गरी हामीले सीसी क्यामेराको व्यवस्था गरेका छौं। त्यस्तै गरी आदर्श स्वास्थ्य सेवा केन्द्रमा पनि हामीले 24 घण्टा बर्थिङ अथवा प्रसूति सेवा हामीले शुरू गरेका छौं र प्रयोगशालाको पनि हामीले सेवा प्रवाह गरिरहेका छौं र यसरी हामी थुप्रै कामहरू गरेको जानकारी गराउन चाहन्छु।
0: जस्तो यो चाहिँ सोलरबाटै चाहिँ धारा जडान गरेको भन्ने कुरा छ, यो कति ठाउँमा भएको छ वडाको?
1: हाम्रो एउटै ठाउँमा खरिफाँड चौरामा हामीले गरेका छौं। यसको वैकल्पिक ऊर्जाबाट हामीले सोलर सिस्टम हामीले प्राप्त गरेका थियौं। हामीले वडाबाट पहिलो चरणमा हामीले विद्युतबाट हामीले त्यो धारा पानी के अरे जनतालाई स्वच्छ पानी हामीले पिउने गरी हामीले त्यो व्यवस्था गर्यौं र पछि हामीले यसको वैकल्पिक ऊर्जा मार्फत हामीले यो धारा सञ्चालन गरिरहेका छौं।
2: अब म चाहिँ थोरै महिला र बालबालिकाको कुरालाई पनि जोड्न चाहन्छु। यति धेरै योजनाहरू सम्पन्न गरिरहँदा चाहिँ महिला र बालबालिकाको लागि विशेष कस्तो खालको कार्यक्रम यो ओडाले सम्पन्न गर्यो, आयोजना गर्यो त?
1: पहिलो चरणमा हामीले बालबालिकाहरूले यही समयमा खोप लगाउनको लागि हामीले बालबालिका लक्षित कार्यक्रमहरू हामीले गर्यौं र जानकी नौमा आधार स्वास्थ्य सेवा केन्द्र र त्यसै गरी कुन्ती गाउँघर क्लिनिक र सन्तानकारी मण्डलमा पनि हामीले गाउँघर क्लिनिक चलाएका छौं। त्यहाँ उपस्थित आमा र बच्चाहरूलाई हामीले पोषणयुक्त फलफूलहरू वितरण गर्ने पनि गर्यौं। हामीले विशेष गरी कोरोना अवधिमा COVID-19 को बेला हामीले गर्भवती महिलाहरूलाई पोषणयुक्त पौष्टिक आहारको रूपमा हामीले थुप्रै पटक पटक हामीले अण्डा वितरण पनि हामीले गर्यौं। त्यसको सँगसँगै हामीले विशेष गरी महिला लक्षित कार्यक्रमहरू अन्तर्गत हामीले के हजार दिने आमाहरूलाई हामीले प्रत्येक टोलमा एक नेपाल मार्फत पोषण परियोजना मार्फत हामीले थुप्रै ठाउँमा हामीले कृषि करेसाबारी कार्यक्रम पनि हामीले गरेका छौं। त्यसको सँगसँगै हामीले महिला लक्षित कार्यक्रममा जस्तै महिला र बालबालिकासँग सम्बन्धित महिला स्वास्थ्य स्वयंसेवकहरूलाई सुरुको वर्ष हामीले संचार सेटहरू हामीले उपलब्ध गरायौं। त्यसपछि हामीले साइकिल, त्यसपछि हामीले प्रत्येक वर्ष हामीले कुनै न कुनै कार्यक्रमहरू महिला स्वयंसेविका मार्फत पनि हामी गरिरहेका छौं।
2: सो यहाँहरूले चाहिँ मोबाइल र साइकल वितरण गर्नुभयो स्वयंसेविकाहरूलाई, कुन उद्देश्यले गर्नुभएको?
1: यो जनताको घर दैलोमा विशेष गरी बालबालिकाहरू र गर्भवती महिलाहरूलाई र सामुदायिक महिला स्वास्थ्य स्वयंसेवकहरूलाई छिटो सरितो सेवा प्रभाव होस् र उहाँहरूलाई सूचना समयमा पुगोस् र स्वयंसेविकाहरूलाई हिँडुल गर्न अथवा यातायातको साधनको रूपमा हामीले साइकल वितरण गर्यौं र त्यसको सँगसँगै हामीले महिला स्वास्थ्य स्वयंसेविका मार्फत प्रत्येक टोलमा हामीले सरसफाई अभियान पनि चलायौं र त्यसलाई पनि सहज हुने गरी हामीले संचार सेट र साइकल वितरण गरेका थियौं। त्यो धेरै प्रभावकारी भएको हामीले महसुस गरेका छौं।
2: थोरै अब म कृषिको कार्यक्रमलाई जोड्न चाहन्छु। यहाँहरूले कृषि विशेष चाहिँ के कार्यक्रम गर्नुभयो, कस्तो खालको आयोजनाहरू सम्पन्न गर्नुभयो?
1: कृषि लक्षित कार्यक्रमहरू हामीले विशेष गरी यो बालीमा प्रत्येक पटक फरक फरक खालका रोगहरू देखा पर्छन्, त्यसलाई नियन्त्रण गर्नको लागि अथवा न्यूनीकरण गर्नको लागि त्यो बाली सुरक्षाको लागि पनि हामीले ओडाबाट विषादीहरू हामीले वितरण गरेका थियौं। त्यसको साथसाथै हाम्रो कृषि प्राविधिक पनि भएको कारणले गर्दा पटक पटक किसानहरूले सूचना दिँदा उहाँहरूलाई उहाँहरूको बालीमा कुनै समस्या पर्दा हामीले ओडाको तर्फबाट कृषि प्राविधिकलाई फिल्डमै गएर उहाँहरूको खेतमै गएर त्यसको समस्याहरू पहिचान गरी त्यसलाई पनि हामीले त्यो बालीलाई त्यसको सुरक्षाको लागि थुप्रै पटक हामीले सरसल्लाह दिने सुझावहरू दिने कृषि प्राविधिक मार्फत गरेका छौं। त्यसको सँगसँगै हामीले 2074 अहिलेसम्म यो वडामा आफैमा रानीजमरा कुलरिया सिँचाई योजनाका तीनटै कुलाहरू यतैबाट प्रभाव हुने हुँदाहुँदै पनि कतिपय ठाउँमा चाहिँ किसानहरूलाई सहज होस् भनेर हामीले लगभग हामीले 60 जति सिँचाई बोरिङहरू उपलब्ध गराएको जानकारी गराउन चाहन्छु।
2: जस्तो यहाँहरूले बिउ बिजनहरू पनि वितरण गर्नुभयो कृषकहरूलाई?
1: बिउ बिजन पनि गर्यो हामीले। कोरोनाको बेला हामीले धानको बिउ किसानहरूलाई ओडाई कार्यालयबाट हामीले वितरण गर्यौं, सबै किसानलाई पुग्ने गरी। त्यसपछि हामीले पोहोर साल प्रत्येक पटक हामीले किसानहरूसँग कहिले कसो हामीले सिँचाई बोरिङहरू अनुदानमा पनि दियौं, 75% ओडा कार्यालयको र 25% किसानहरूको। त्यसको सँगसँगै हामीले ओडामा रहेका किसानहरूसँगै सम्बन्धित जुन हाम्रो पशु शाखा छ, पशु शाखा मार्फत पशुहरूलाई लाग्ने विभिन्न खालका रोगहरू नियन्त्रण गर्नको लागि शिविर पनि सञ्चालन गर्यौं, जुन जानकी गाउँपालिकाबाट पनि त्यसको लागि पालिकाका प्राविधिकहरू, पशु शाखाका प्राविधिकहरू आएर पनि हामीलाई सहयोग गर्नुभयो।
2: स्वास्थ्य सम्बन्धी पनि शिविरहरू सञ्चालन गर्नुभएको थियो यहाँहरूले?
1: स्वास्थ्य सम्बन्धी हामीले आँखा सम्बन्धी श्रीकृष्ण आँखा अस्पताल टिकापुरको सहयोगमा हामीले आँखा शिविर आजाद स्वास्थ्य सेवा केन्द्रमा दुईपटक हामीले गर्यौं। यसको सँगसँगै हामीले बर्थिङ सेवा अथवा प्रसूति सेवा अझै सहज होस् भन्ने मनसाईका साथ जानकी गाउँपालिकाकै तर्फबाट प्रसूति हुन आउनुभएको महिलाहरूलाई टिकापुरसम्म निशुल्क एम्बुलेन्स सेवा पनि हामीले गरेका थियौं र अहिले त्यो कार्यक्रमलाई पालिकाले जानकी गाउँपालिका भरि रेफर गर्नुपर्दा त्यो सेवा निरन्तरता दिएको जानकारी गराउन चाहन्छु।
2: थोरै मैले चाहिँ यहाँहरूले एउटा अभियान पनि सञ्चालन गर्नुभएको थियो जस्तो छौबडी पर्थालाई चाहिँ वडाबाटै अन्त्य गर्नुपर्छ भनेर, त्यसको अवस्था के छ थोरै जानकारी गराइदिनुस्।
1: हामीले कम्तीमा चाहिँ यो छाउपडी जुन प्रथा छ त्यसलाई न्यूनीकरण गर्नको लागि हामीले प्रयत्न गर्यौं। थुप्रै ठाउँमा हामीले 300 जति छाउगोठहरू पनि भत्कायौं। अहिले पछिल्लो चरणमा कतिपय ठाउँमा फेरि छाउगोठहरू बनाएको पनि हामीले देखेका छौं र त्यो छाउपडी प्रथा जुन अहिलेको जुन 21 शताब्दीमा अथवा महिला पुरूष एउटा रथको दुईटा पाङ्रा भनिरहेको बेला हामीले त्यसलाई चरितार्थ हुने गरी त्यसलाई अर्थपूर्ण हुने गरी हामीले धेरै पटक सचेतनामूलक कार्यक्रम पनि गर्यौं। तर हामीले जति त्योबाट विशेष गरी महिलाहरूले नै त्यसको फाइदा हुन्थ्यो अथवा उहाँहरूको नै सुरक्षासँग पनि सम्बन्धित भएको कारणले गर्दा जति सफल हुनुपर्थ्यो त्यति सफल नभएको हामीले पाएका छौं। तथापि यो कार्यक्रमलाई हामीले निरन्तर रूपमा अगाडि बढ़ाइरहेको जानकारी गराउन चाहन्छु।
2: को कुरालाई पनि जोड्न चाहन्छु। जानकी वडा नम्बर 9 ले चाहिँ वडामै होमस्टे सञ्चालन गर्नुपर्छ भनेर विभिन्न तालिमहरू कार्यक्रमहरू पनि सञ्चालन गरिएको थियो, त्यसको अवस्था के छ, के गर्नु भएको थियो यहाँहरूले?
1: हामीले होमस्टे सञ्चालनको लागि बक्लुवामा प्रदेश सरकारको सहयोगमा 8 घरमा हामीले शौचालयहरू निर्माण गर्यौं। 8 घरमा हामीले होमस्टेको लागि घर पनि निर्माण कार्य सम्पन्न भयो र त्यहाँ आवश्यक सामग्रीहरू पनि हामीले विशेष गरी त्यहाँ बस्नको लागि होमस्टेमा बस्न आउनेहरूको लागि ती आवश्यक सामग्री पनि हामीले व्यवस्था गर्यौं। हामीले तालिमको पनि व्यवस्था गर्यौं। हाल आएर त्यसलाई सञ्चालन गर्नु अलि हामीले खोजेका थियौं तर हामीले सञ्चालनमा ल्याउन सकेका छैनौं र आगामी वर्ष हामीले जानकी नौमा रहेको विशेष गरी बगलुवा बस्तीमा रहेको होमस्टेहरूलाई सञ्चालन गर्ने हामीले पहल गर्ने जानकारी गराउन चाहन्छु।
2: थोरै मैले अब फेरि बाल मैत्रीकै कुरालाई जोड्न चाहन्छु। यहाँले चाहिँ बाल मैत्री वडा घोषणाको लागि पनि विभिन्न कार्यक्रमहरू गरिराख्नु भएको छ विभिन्न चरणमा, त्यसको अवस्था के छ, अब चाहिँ के गर्नुहुन्छ?
1: हामीले यो कार्यक्रम बाल मैत्री कार्यक्रमलाई सफल बनाउनको लागि थुप्रै क्रियाकलापहरू गर्यौं। हामीले बाल बालिकाहरूलाई अथवा बाल बालिकाहरूकै नेतृत्वमा हामीले र्यालीहरू पनि निकाल्यौं सचेतनामूलक। यसको सँगसँगै हामीले थुप्रै ठाउँमा भित्ति लेखन गरेका छौं। प्रत्येक पसलहरूमा हामीले बाल बालिकालाई विशेष गरी यो धूम्रपान र लागु पदार्थबाट टाढा राख्नको लागि हामीले सचेतनामूलक अथवा सचेत पार्ने खालका हामीले प्रत्येक ठाउँमा बोर्डहरू पनि टाँसेका छौं सन्देशमूलक। त्यसको सँगसँगै हामीले सामुदायिक विद्यालय को 100 मिटरको दूरीमा रहेका थुप्रै पसल र जुन चाहिँ मद्यपान धुम्रपान लगायतकालाई बिक्री वितरण नगर्नको लागि पनि हामी अनुरोध गरिरहेका छौं। यसको सँगसँगै यो अभियान हेर्दा बालबालिकासँग जोडे जस्तो लाग्छ तर यसको प्रभाव बुढापाका लगायत अरू उमेर समूहलाई पनि यो कार्यक्रमले धेरै फाइदा गर्ने हामीले अपेक्षा गरेका छौं र यो बालबालिकासँग मात्रै सम्बन्धित नभएर यो महिलासँग विशेष गरी यो चाहिँ बाल विवाह छ, बाल विवाहलाई पनि न्यूनीकरण गर्नको लागि यसले ठूलो टेवा पुर्याउने हामीले आशा बोकेका छौं र यो अभियानलाई हामी अब केही समयपछि अझै अभियानको रूपमा यो बाल मैत्री अभियानलाई बाल मैत्री ओडा घोषणा गर्नको लागि हामी लाग्ने जानकारी गराउन चाहन्छु।
2: थोरै अब म ज्येष्ठ नागरिकको कार्यक्रमलाई जोड्न चाहन्छु। ओडाले चाहिँ विगतमा पनि ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने यस्तो केही सामग्रीहरू पनि वितरण गर्ने काम गरेको थियो, त्यसको अवस्था के छ, अब के हुँदैछ?
1: हामीले विगतमा अरू वडा भन्दा फरक ढंगले हामीले ज्येष्ठ नागरिक मिलन केन्द्रको भवन पनि हामीले निर्माण कार्यको शुरूआत गर्यौं र हामीले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम पनि हामीले अगाडि बढ़ायौं र जुन उद्देश्यका साथ हामीले त्यो कार्यक्रमहरू ज्येष्ठ नागरिक मिलन केन्द्रको स्थापना गर्यौं त्यसलाई लक्ष्य उद्देश्य सहित हामीले अगाडि बढ़ाउने प्रयत्न गरिरहँदा हामीमा थुप्रै खालका बाधा व्यवधानहरू सिर्जना भए, त्यसलाई तिर्दै हामीले यस वर्ष हामीले ज्येष्ठ नागरिक मिलन केन्द्रको व्यवस्थापनको लागि हामीले त्यहाँ वडाको तर्फबाट फर्निचरको पनि हामीले व्यवस्था गरेका छौं। विशेष गरी कुर्सीहरू टेबलहरू त्यस्तो खालको हामीले त्यहाँ कार्यक्रमहरू विशेष गरी ज्येष्ठ नागरिक मैत्री कार्यक्रम हामी चलाउने हामीले पहल गर्नेछौं। जसरी हामीले विगतमा जुन अवधारणा अनुसार चाहिँ ज्येष्ठ नागरिक मिलन केन्द्रको हामीले भवन निर्माण गर्यौं त्यो अनुसार बजेट अभावका कारणले गर्दा हामीले गर्न सकेका छैनौं। त्यसलाई वृद्ध अथवा ज्येष्ठ नागरिक मैत्री हुने गरी अथवा त्यसलाई वृद्धहरूलाई कम्तीमा जुन उहाँहरूको जुन उमेरमा धेरै थकान महसुस हुन्छ र उहाँहरूको लगनशीलतामा पनि ह्रास भएको हुन्छ र उहाँहरूसँग थुप्रै खालका सिपहरू पनि छन्। ती सिपहरूलाई पनि हामी आगामी दिनहरूमा पनि सम्पत्तिको रूपमा ग्रहण गर्नको लागि हामी त्यो सिपमूलक कार्यक्रमहरू पनि चलाउने सामुदायिक रेडियो टिकापुर मार्फत सबैलाई हामी अनुरोध गर्न चाहन्छु।
2: अब चाहिँ म यो चालु आवको कार्यक्रमलाई जोड्न चाहन्छु। यहाँ चाहिँ निर्वाचित भएर आएको नि 9 वर्ष पूरा भएर 10 वर्षको शुरूआतीमा हुनुहुन्छ। अब यो सायद लगभग यो पछिल्लो निर्वाचित भएको चाहिँ अब लास्ट वर्षमा हुनुहुन्छ। अब के छ यो चालु आवका योजना आयोजनाहरू?
1: हामीले यसपालि विशेष गरी 2 कार्यकाल जनप्रतिनिधिको रूपमा वडा अध्यक्षको रूपमा काम गरिरहँदा आफू जनप्रतिनिधि भइरहँदा हामीले वडा कार्यालयको भवन निर्माण गर्यौं। आधारभूत स्वास्थ्य सेवा केन्द्र लगायत थुप्रै भौतिक पूर्वाधारहरू हामीले निर्माण कार्य सम्पन्न गर्यौं र यो पछिल्लो कार्यकालमा भवनहरू कम्मर सम्मार रंग रोगनको पनि आवश्यकता महसुस गरी हामीले जनताको जुन बीचमा जनताको लागि सेवा प्रवाह गर्ने जुन कार्यालयहरू छन् तिनलाई पनि अझै कम्तीमा राम्रै रूपमा अथवा चाहिँ सुसज्जित बनाएर छोड्ने गरी हामीले रंग रोगन गर्दैछौ। यसको सँगसँगै हामीले फेरि जुन अधुरो वृक्षारोपण छ फारलेन सड़कको बीच भागमा हामी त्यसलाई पनि सम्पन्न गर्नेछौ र जानकी नौमा रहेका सबै नक्साका बाटोहरू हामीले नक्साङ्कन गरी रेखाङ्कन गर्दै ग्राभिल गर्यौं। धेरै बाटोहरू पिचाउँदैछन्, निरन्तर रूपमा कालोपत्री भइरहेको छ र जानकी नौ अमरावती हिमालय राष्ट्रिय माविको नजिकै रहेको एउटा टोलमा हामीले बाटो रेखाङ्कन गर्न सकेका छैनौं, त्यो बाटोलाई पनि रेखाङ्कन गरी हामी ग्राभिल गर्नेछौ र थुप्रै अधुरा कामहरू छन्, हामी ती अधुरा कामहरूलाई सम्पन्न गर्नेछौ। यो वर्ष हामी सकेसम्म हामीले निरन्तर गर्दै आइरहेका जुन योजना तथा कार्यक्रमहरू छन् त्यसलाई हामी सम्पन्न गर्नेछौ र अमरावती सुकुम्बा छिटवलमा रहेको दलित भवन निर्माण कार्य सम्पन्न हुन सकेको छैन र त्यो दलित भवनलाई पनि हामी निर्माण कार्य यसै आर्थिक वर्षभित्र सम्पन्न गरेर त्यहाँका त्यो विशेष गरी अमरावती सुकुम्बा हिटोलमा रहेको जुन दलित बस्ती छ त्यो बस्तीमा सिपमूलक कार्यक्रमहरू लगायत उहाँहरूलाई आवश्यक हुने जुन आवश्यकीय उहाँहरूको कार्यक्रमहरू सञ्चालन गर्नको लागि जसरी हामीले बक्लुवामा अस्ति भर्खरै जुन भवन बक्लुवा सामुदायिक भवन हस्तान्तरण गर्यौं त्यसरी नै हामीले दलित भवन हस्तान्तरण गर्ने यहाँहरू मार्फत त्यो समुदायलाई म जानकारी गराउन चाहन्छु।
2: थोरै मैले चाहिँ अब जानकी 9 नम्बर ओडाले घरबार विहीनहरूलाई व्यवस्थापन गर्ने त्यसपछि चाहिँ ओडालाई नै खरको छाना रहित ओडा बनाउने हिसाबले यहाँहरूले काम पनि गर्नुभएको थियो, त्यो चाहिँ कसरी गर्नुभएको थियो, कतिजनालाई कुन उद्देश्यले गर्नुभएको थियो?
1: हामीले जसको घरबार छैन लामो समयसम्म सड़कमा बस्नुभयो फारलाइन सड़कमा रहेका 3 घरलाई हामीले पूर्व खैरीमा कालिका आधारभूत विद्यालयले भोगचलनमा गरेको सरकारी जग्गामा हामीले व्यवस्थापन गर्यौं। त्यसको सँगसँगै कडासेमा बाटोमा रहेका घरहरूलाई हामीले बिन्ने बेसानी आधारभूत विद्यालयको नजिकै विद्यालयले भोगचलन गर्दै आइरहेको जुन सरकारी जग्गा छ त्यसमा हामीले व्यवस्थापन गरेका छौं। यसको सँगसँगै हामीले आगोबाट विशेष गरी गर्मी याममा आगलागी हुने थुप्रै सम्भावना र प्रत्येक वर्ष आगलागीबाट धेरैजनाको धनधनको क्षति हुँदै आइरहेको हामीले देख्यौं र जानकी नौलाई खरका छाना रहित वडा घोषणा गर्नको लागि कैलाली क्षेत्र मध्येका पूर्व माननीय झपटबहादुर रावल ज्यूको पहलमा हामीले जानकी नौमा प्रति घर 50,000 का दरले 65 वटा घरलाई हामीले त्यो रकम उपलब्ध गरायौं र हामीले अहिले जानकी नौमा यो कार्यक्रम केही समयपछि रोकिएको छ र कतिपय घरहरू होला बाँकी रहेको खरको छाना रहित वडा घोषणा गर्नको लागि हामीले लगभग ठूलो मात्रामा हामीले खर रहित वडा घोषणा गर्नको लागि हामीले गरेको कार्यक्रम अन्ततिर पुगेको छ र हामी अझै पहल गर्नेछौ त्यो कार्यक्रमलाई अझै लागू गर्नको लागि यति भन्न चाहन्छु।
2: हामी चाहिँ कुराकानीको अन्तिमतिर आइपुगेका छौँ। अन्तिममा चाहिँ यहाँको केही छ मैले चाहिँ यहाँलाई सोध्न छुटाएको यहाँले चाहिँ भन्नै पर्ने त्यस्तो कुरा छ?
1: अन्तमा म एउटा वडा अध्यक्ष भएर यो वडालाई चलाइरहँदा थुप्रै हामीले विशेष गरी 9 नम्बरमा अब एउटा युगको हामीले अन्त गरेका छौँ। अब यो वडामा बाटो ग्राभिल गर्नुपर्ने अथवा नयाँ बाटाहरू निकास गर्नुपर्ने अथवा कतै कल्भर्ट बनाउनु पर्ने त्यस्तो खालको ठाउँ हामीले कतै पनि बाँकी राखेका छैनौ। अर्को कुरा, थुप्रै अहिले पनि स्थानीय तह गठन भए पश्चात थुप्रै वडाका वडा कार्यालयहरू अहिले पनि छैन। हामीले जनताको बीचमा आफ्नै वडा कार्यालय बनाएका छौं, आफ्नै भवनबाट आफ्नै भौतिक संरचना निर्माण कार्य सम्पन्न गरी आजको स्वास्थ्य सेवा केन्द्रले स्वास्थ्य क्षेत्रमा सेवा प्रवाह गरिरहेको छ। यसको साथसाथै हामीले थुप्रै बस्तीहरूमा चाहिँ उज्यालो कार्यक्रम पनि चलाएका छौं। यसपालि हामीले पारी मूर्तियामा हामीले उज्यालो कार्यक्रम अन्तर्गत हामीले थुप्रै ठाउँमा हामी बत्ती जडान गर्ने कार्यक्रम पनि राखेका छौं र हामीले हाम्रो कार्यकालमा प्रत्येक विद्यालयमा आईसीटी हललाई त्यसमा आवश्यक हुने हामीले कार्पेटहरू र आवश्यकीय वस्तुहरू हामीले वितरण गरेका छौं र सबै विद्यालयमा आईसीटी हलहरू छन्। विशेष गरी अरुणोदय मावि खैरीफाटा, हिमालय राष्ट्रिय मावि अमरावती र जनता आधारभूत विद्यालयमा हामीले सञ्चालनमा ल्याएका छौं अथवा त्यो विद्यालयले आवश्यक हुँदा ती हलहरू प्रयोग गरिरहनु भएको छ। अझै यो बाँकी रहेको जुन अवधि छ, यो अवधिमा अझै जनपक्षीय काम गर्ने हामीले सोच बनाएका छौं र विगतमा हामीले काम गर्ने क्रममा कहीँ कतै कमी कमजोरी छ भने त्यसलाई सच्याउँदै अझै परिष्कृत भएर अझै जनतासँग जोडिएर हामी काम गर्ने यो सामुदायिक रेडियो टिकापुर मार्फत सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छु। र अर्को कुरा, हामीले जुन हामीले 2075 हामीले यो वडालाई जुवातास निषेधित वडा घोषणा गर्यौं, हामी अहिले पनि ती हामीले गर्दै आएको जुन कार्यक्रम छ जो जनताको हितमा छैन, जो युवाको हितमा छैन, यो जनताको हितमा नभएको, युवाको हितमा नभएको जुन जुवातास छ अथवा लागुपचार छ, दुर्व्यसनी छ, यसलाई हामी निर्मम तरिकाबाट यसलाई रोक्नको लागि, यसलाई न्यूनीकरण गर्नको लागि, यस्ता कुलतमा र यो विकृतिमा युवाहरूलाई नफस्नको लागि हामी हार्दिक अनुरोध गर्दै यो जुन हामीले गर्दै आएको हाम्रो भविष्यका सन्ततिहरू हाम्रो सहारा हुनुपर्ने ठाउँमा चाहिँ आशा लाग्दा हाम्रा सन्तानहरू हुनुपर्ने ठाउँमा डर लाग्दा जुन हाम्रा सन्तानहरू भइरहेका छन् त्यो प्रति हामी चिन्तित भएर यी युवा लक्षित कार्यक्रमहरू अथवा विकृति विसंगतिबाट युवाहरूलाई टाढा राख्नको लागि हामी पहल प्रयत्न गर्ने जानकारी गराउन चाहन्छु र यी थुप्रै गर्दै आएका जुन अधुरा कामहरू छन् जुन हामीले निरन्तर रूपमा अगाडि बढ़ाउँदै आयौं तर सफल भएनौं र कतिपय ठाउँमा हामी सफल पनि भएका छौं। जुवातास विगतका वर्षहरूमा हामीले यो दीपावली अथवा कुनै पनि चाडपर्व त्यस्तोमा पनि हामीले चौक चौराहरूमा, सार्वजनिक स्थलहरूमा, कसैको व्यक्तिगत घरहरूमा पनि सकेसम्म हामीले त्यो त्यस्ता खालका कार्यमा हामीले संलग्न हुन दिएका छैनौं। आगामी दिनहरूमा हामीले अर्को कुरा, हामीले कला संस्कृतिको संरक्षण गर्नको लागि, हाम्रो संस्कृतिको संरक्षण गर्नको लागि प्रत्येक वर्ष हामीले देउडा कार्यक्रम गर्दै आएका थियौं। हामीले 75 पनि गर्यौं, 76 पनि गर्यौं, त्यसपछि COVID-19 भन्दा पछि यो कार्यक्रम रोकिएको थियो। हामीले गत वर्षबाट हाट बजारको उद्घाटन गर्दै हामीले त्यो देउडा सांस्कृतिक कार्यक्रमलाई अझै परिवर्तन गर्नको लागि, अझै संरक्षण गर्नको लागि हामीले देउडा कार्यक्रमहरू अगाडि बढ़ाएका छौं। हामीले प्रत्येक वर्ष खैरिफा चौरामा जुन होरी हुन्छ त्यो होरी देउडा कार्यक्रम त्यसलाई पनि हामीले सहयोग गर्दै आएका छौं र हामीले कला संस्कृतिको संरक्षण गर्ने क्रममा सुदूरपश्चिम पञ्चे बाजालाई अझै त्यसलाई अझै मनोरम अथवा चाहिँ त्यो पञ्चे बाजालाई अझै सुसज्जित बनाउने गरी हामीले थुप्रै बाजाहरू वितरण गरेका छौं। अस्ति भर्खरै पनि हामीले एउटा कार्यालय मार्फत त्यो पञ्चे बाजा समूहलाई हामीले बाजा वितरण गरेका छौं। यति भन्न चाहन्छु र अझै हामी जुन उत्कट अभिलाषा अथवा इच्छासहित हामी जनताको बीचमा जनपक्षीय काम गर्छौं भनेर जनताको बीचमा मत माग्यौं त्योबाट कति पनि पछाडि नहटेर एकदम निर्भीक र निडर भएर अझै बाँकी कार्यकाल जनताको बीचमा जनप्रतिनिधिहरूले गर्नुपर्ने जुन जनताको आशा छ, जुन अपेक्षा छ, त्यसलाई मर्न नदिएर अझै आगामी कार्यकाल जनपक्षीय अथवा जनताको बीचमा जनप्रतिनिधिहरू कतिपय ठाउँमा हामीले देखेका छौं जनतालाई आवश्यक भएको बेला जनप्रतिनिधिहरू उपस्थित हुँदैनन्। हामीले निरन्तर रूपमा जनताले खोजेको बेला जनप्रतिनिधिहरू भेटिने गरी हामी लागिरहेका छौं र अब जुन बाँकी कार्यकाल छ त्यो कार्यकाललाई पनि जनताकै पक्षमा रहने गरी हामी जनतालाई आवश्यक परेको बेला उपलब्ध हुने गरी काम गर्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छु र सामुदायिक रेडियो टिकापुर परिवार लगायत सबैलाई यी हामीले गर्ने सेवा प्रभाव र विशेष गरी दुईटा कार्यकालमा मेरो नेतृत्वमा जानकी नौ ले जुन विकासमा फड्को मारेको छ यो कसै कसैले डाया पनि गरेका छन् कसैले हामीलाई माया पनि गरेका छन् र हामी ती कार्यक्रमहरू जनताको बीचमा सम्प्रेषण गर्ने जुन अवसर दिनुभयो त्यसको लागि सामुदायिक रेडियो टिकापुर परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु नमस्कार
2: हुन्छ समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद छ
1: धन्यवाद
0: यसै कुराकानीसँगै कार्यक्रम हाम्रो जानकी सकियो कार्यक्रम सुनेर साथ दिनुभएकोमा धन्यवाद आजको कार्यक्रम तपाईंले कस्तो लाग्यो कुनै गुनासा सुझाव र प्रतिक्रिया भए जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली वा सामुदायिक रेडियो टिकापुर एफएममा खबर गर्न सक्नुहुनेछ अर्को साता नयाँ विषयवस्तुका साथ उपस्थित हुनेछौ आजको कार्यक्रमबाट प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै कार्यक्रमबाट म गीता पनि विदा हुन्छु नमस्कार।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
1: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रीकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।

0: अध्ययन, रोजगारी र उद्यममा संलग्न भइसकेको।
1: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
0: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गते सम्म रहेको छ।
1: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कुल अफ एग्रिकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कुल अफ एग्रिकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
0: सम्पर्कका लागि 091-560-265, 98-491-10487, 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।
2: के तपाईलाई किचन वायरिङ र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठेक्कै अगाडि, सम्पर्क नम्बर 9849-85-18-08।
4: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
5: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
6: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
4: डेलिभरीका लागि
6: ड्रिंकिङ वाटर एक्वा शीतल
4: टिकापुर कैलाली
7: सम्पर्क मोबाइल नम्बर 9870-10672।
8: स्वास्थ्यका लागि पानी

0: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इंग्लिश नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इंग्लिश डेभलपमेन्ट स्टडिज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गतेदेखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इंग्लिश ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा

0: विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
1: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाईफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको।
0: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने।
1: कक्षा बाह्रको पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
0: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
1: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर कैलाली।
2: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालो छिटो नलाग्यो हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्या। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
6: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
7: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
6: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
7: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
6: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
7: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
8: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक, टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना राशनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-1479, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-60-28-25।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ छ नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
2: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
5: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484846673 र 98164602004।

0: सूचना सूचना सूचना
1: कंसल्टेंट इंडोक्राइनोलॉजिस्ट एमबीबीएस एमडी इंडोक्राइनोलॉजी एंड मेटाबोलिज्म डाक्टर कृष्ण ऐरी ईशान मेडिकल हल टीकापुर में यही साउन 23 गते चौथो शनिवार का दिन बिरामी चेक जांच गर्न आउँदै हुनुहुन्छ।
0: निम्न समस्याहरु:
1: सुगर रोग,
0: गर्भकालीन मधुमेह,
1: महिला को शरीर में अनावश्यक रौं बढ़ने,
0: सुगर रोग का कारण हुने समस्या जस्तै खुट्टा झमझमाउने, पोल्ने, दिन तथा रात में पटक पटक पिसाब लाग्ने, मुख सुक्ने, तिर्खा लाग्ने,
1: थायराइड कम जस्तै थकान लाग्ने, तौल बढ़ने, छाला सुक्खा हुने, कपाल झर्ने, अनुहार फुल्ने, चिसो बढी लाग्ने,
0: थायराइड बढी जस्तै तौल घट्ने, धड्कन बढ्ने, पसिना धेरै आउने, निन्द्रा नलाग्ने, हात कामने, चिचिडापन, आँखा फुलेर बाहिर आउने,
1: कम उमेरमा पनि प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने,
0: उमेर अनुसार शरीरको उचाइ नबढ्ने वा धेरै अग्लो हुने, महिनावारीमा गडबडी र यौन इच्छामा कमी हुने। के तपाईँलाई निम्न मध्येका कुनै समस्या त छैन? छ भने ईशान मेडिकल हलमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 9852131 र 9860114000। डाक्टर आउने समय प्रत्येक महिनाको चौथो शनिवार बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क स्थान ईशान मेडिकल हल टिकापुर 1 कैलाली।
2: याद गर्नुहोस्, जाँच गर्नुपर्ने बिरामी खाली पेटमा आउनु पर्नेछ।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
3: समस्याहरू: किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
3: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
3: फोन नम्बर 9844-27359 र 9848-42-53। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: ल यति छिटो आमा बन्न लागेको त
1: थाहा पाउँदैछु यस्तो अवस्थामा पनि घरमा सकि नसकी सबै काम गर्नुपर्छ कस्तो गाह्रो हुन्छ पनि काम गर्न विदेश जानु भएको छ के गर्ने के नगर्ने केही थाहा छैन त जानु पर्यो जस्तै लाग्छ
0: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ
2: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश के तपाईलाई थाहा छ
3: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर मानिसलाई असर गर्छ
2: हो र
3: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ
2: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन् प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ
2: के छ त विकल्प
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौ पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ
2: विस्तारै गर्दा हुँदैन
3: हुँदैन टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ
2: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ
3: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली

0: रोजगारी र उद्यममा संलग्न भइसकेको
1: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
0: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गते सम्म रहेको छ।
1: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रिकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
0: सम्पर्कका लागि 091-560-265 98-491-10487 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ। कन्सल्टेन्ट इन्डोक्राइनोलोजिस्ट एमबीबीएस एमडी इन्डोक्राइनोलोजी एन्ड मेटाबोलिजम डाक्टर कृष्ण ऐरी इसान मेडिकल हल टिकापुरमा यही साउन 23 गते चौथो शनिबारका दिन बिरामी चेक जाँच गर्न आउँदै हुनुहुन्छ।
2: निम्न समस्याहरू:
0: सुगर रोग,
2: गर्भकालीन मधुमेह,
0: महिलाको शरीरमा अनावश्यक रौँ बढ्ने,
2: सुगर रोगका कारणले हुने समस्या जस्तै खुट्टा झमझमाउने, पोल्ने, दिन तथा रातमा पटक पटक पिसाब लाग्ने, मुख सुक्ने, तिर्खा लाग्ने,
0: थाइराइड कम जस्तै थकान लाग्ने, तौल बढ्ने, छाला सुक्खा हुने, कपाल झर्ने, अनुहार फुल्ने, चिसो बढी लाग्ने,
2: थाइराइड बढी जस्तै तौल घट्ने, धड्कन बढ्ने, पसिना धेरै आउने, निन्द्रा नलाग्ने, हात कामने, चिचिडापन, आँखा फुलेर बाहिर आउने,
0: कम उमेरमा पनि प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने,
2: उमेर अनुसार शरीरको उचाइ नबढ्ने वा धेरै अग्लो हुने, महिनावारीमा गडबडी र यौन इच्छामा कमी हुने। के तपाईँले निम्न मध्येका कुनै समस्या त छैन? छ भने इसान मेडिकल हलमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98-58-41-31-31 र 98-60-11-14-00। डाक्टर आउने समय प्रत्येक महिनाको चौथो शनिबार बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क स्थान इसान मेडिकल हल टिकापुर एक कैलाली। याद गर्नुहोस्, जाँच गर्नुपर्ने बिरामी खाली पेटमा आउनु पर्नेछ।

0: छिछि कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
3: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
3: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
4: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98 656 92 026।
5: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोश हुनु, मुटुको धड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 98017 10672।
4: स्वास्थ्यका लागि पानी

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
2: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
1: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
1: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 98688008 र 98253677272।

0: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनराज भाट।
1: मोबाइल नम्बर 9848513426। जमरापारी, टिकापुर, कैलाली।
0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा, टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्रेक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 0915604070 र मोबाइल नम्बर 9848518828।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौँ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनौ। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: ए सन्चेकी आमा, पर कान्छाशालाको बिहाको न्युता आएको छ, कसो हो त जाने विचार छ कि नै त?
4: आफ्ना कान्छा भाइको बिहा नगरजन पन भएन, जाउँ भने भयाको मङ्गलसूत्र बन भाँची गयो।
3: यो टिका लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त छ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
4: आज त सन्चेका बाले मनकै कुरो हर्यो, त बाई जाउँ।
5: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर त्यहारी सिंह सुनार, सम्पर्क नम्बर 98 68 44 12 08, 98 4 86 39 261।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमडी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: समसामयिक विषयमा छलफल
2: आफू कन्ट्रोल गर्न सकिँदैन भने प्रहरीको सहयोग लिएर त्यसलाई सुधार नतिर चाहिँ प्रयत्न गर्नुहोला।
1: स्थानीय विषयमा बहस
3: जाने सडकको लागि पनि स्तर उन्नतिका लागि पनि यहाँले आवश्यक पहल गरिदिनुहुन्छ भन्ने हामीले अवश्य लिएका छौँ।
1: कार्यक्रम आजको चर्चा
4: पुरुषले 5 बजे छुट्टी माग्ने 500 रुपियाँ लिने हामीलाई पनि त एउटा मार्का पर्यो। हाम्रा बाल बच्चा कसरी हामीले पनि पढाउने हो लिखाउने हो।
1: हरेक साताको मंगलबार बिहान 7:30 बजे सामुदायिक रेडियो टिकापुर एफएमबाट सुन्न नभुल्नुहोला कार्यक्रम आजको चर्चा।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ब्याग, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैलाली, सञ्चालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868814799, 9824605532। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824607825।

0: बिजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: आफूले सञ्चालन गरेका व्यापार व्यवसाय आफ्नो वडा कार्यालयमा दर्ता नवीकरण गराई कर तिरौ र सभ्य नागरिकको परिचय दिऊ।
2: कर नतिरी व्यापार व्यवसाय गर्नु कानून विपरीत हो। व्यवसाय दर्ता नवीकरण नगर्ने र कर नतिर्ने नागरिकलाई वडा कार्यालयबाट दिइने सेवा सुविधा प्रदान गरिने छैन।
1: टीकापुर नगरपालिका वडा नम्बर 5 द्वारा जनहितमा जारी सन्देश।
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गादेव कोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्र र नेपाली पात्रमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। स्तनपान बारे आमाहरू सचेत बन्दै टीकापुर अस्पतालमा स्तनपान कक्ष छैन, हरेक कार्यालयमा स्तनपान कक्ष आवश्यक। आगामी 3 दिन देशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह। साउनको तेस्रो सोमबार टीकापुरको शिव मन्दिर र शक्ति स्थित पदम प्रकाशेश्वरमा दर्शनार्थी बढे र रानीकुला जल उपभोक्ता संस्थाको अध्यक्षमा वीरबहादुर खत्री चयन। खोज खबर अब विस्तारमा। स्तनपान बच्चा र आमाको पोषण र स्वास्थ्यका लागि महत्वपूर्ण छ। स्तनपान बारे आमा र परिवारका सदस्य सचेत हुन आवश्यक छ। पछिल्लो समय आमाहरू स्तनपान बारे सचेत बन्दै गएका छन्, तर 6 महिनासम्म पूर्ण स्तनपान गराउनुपर्छ भन्नेमा आमा मात्रै सचेत भएर हुँदैन, परिवारका सदस्य र कार्यालय प्रमुख पनि सचेत हुनुपर्छ। हरेक कार्यालयमा स्तनपान कक्षको व्यवस्था आवश्यक छ। 1 वर्ष अघि कैलालीकी सुविका श्रेष्ठले जुम्ल्या बच्चा जन्माउनु भएको थियो। 28 हप्तामै 1 केजी 200 ग्राम मात्र तौलका बच्चा जन्मिएपछि करिब 1 महिना उहाँले कोलपुरमा नवजात शिशु सघन उपचार कक्षमा राख्नु पर्यो। एउटा बच्चा जोगाउन सकिएन, अर्को बच्चा हुर्काउन उहाँको दम्पतिले निकै मेहनत गरे। बच्चा जन्मेको 1 महिना अस्पतालको बसाईपछि घर ल्याउँदा विस्तारै आफ्नो दूध चुसाउन थाल्नुभयो। बच्चा स्याहारमा परिवारका सदस्य श्रीमानको राम्रो सहयोग पाएपछि सुविकाको बच्चा अहिले स्वस्थ छ।
1: जन्मिन मेरा 1200 ग्राम 28 हप्तामा धेरै गाह्रो हुन्छ। पहिला त अब एनआइसीमा त उहाँ खुवाइदिनुहुन्थ्यो, बीच बीचमा आफूले केएमसी गर्नु पर्थ्यो, पछि बिस्तारै घर आएपछि चम्चले खुवाउनु पर्थ्यो। 15 दिन जति चम्चले खुवाउनु पर्यो, त्यहाँपछि आफ्नै दुध आफै तान्न थाले खान्छ। वेट कम छ, अरू त ठिकै छ। श्रीमानको साथ नि पाएँ, घर परिवारको सबै गर्नुहुन्छ, स्याहार्नुहुन्छ। खासै खानाको दिनुबाट मबाटै हो, धेरै सजिलो हुन्छ यताउता हरेक चिजमा। एक्लै स्याहार्नु धेरै गाह्रो हुन्छ, आफूले केयर गर्नु पर्यो सबभन्दा बढी।
0: मीना उपाध्याय अहिले 45 दिनकी सुत्केरी हुनुहुन्छ। उहाँको बच्चा पनि जन्मदा 1 किलो 900 ग्रामको मात्रै थियो। शल्यक्रिया मार्फत बच्चा जन्माएकी उहाँले पनि बच्चा स्याहारमा निकै मेहनत गरिरहनु भएको छ। 45 दिनमा 3 केजी 200 ग्राम तौल पुगेको छ। उहाँले पनि बच्चालाई स्तनपान मात्रै गराइरहनु भएको छ।
2: मेरो 45 दिनको बच्चा हो, जन्मिँदाखेरि एकदम वेट कम थियो, 1900 ग्राम मात्रै थियो। टाइम पनि अनुसार त टाइम पुगेकै हो, दिन अनुसार खोइ के भयो थियो, वेट अलि सानै थियो, सानै भन्दा नि कमै थियो, धेरै कम थियो। साह्रै गाह्रो भयो, सानो थियो, दुधै चुस्दैन थियो। अहिले होइन अपरेसन भयो, 5 दिन राख्यो हो हस्पिटलमा। बच्चालाई त्यस्तो समस्या केही थिएन, बच्चा एकदम सानो भएर पनि त्यस्तो समस्या केही थिएन। दुध त आफ्नै चुसाइरहेछ, अहिलेसम्म पुगिरहेछ, अहिलेसम्म खै पछि के हुन्छ। कमै छ, 3 केजी 200 ग्राम छ अहिले।
0: जानकी गाउँपालिकाको गोलौरीकी मौसम चौधरीको 6 महिनाको बच्चा छ। 6 महिनासम्म पूर्ण स्तनपान गराएपछि उहाँ आज भोलि दालको झोल जाउलो लिटो खुवाउन थाल्नु भएको छ। मौसमलाई बच्चा स्याहार्न श्रीमान रामकृष्ण चौधरीले राम्रो साथ दिइरहनु भएको छ।
3: कमाएर घरमा ल्याउँछु, 2 बच्चा छन्, श्रीमती र बच्चाको फसलमा ध्यान दिन्छु, भएको यहाँहरूको लागि खानेको तयार गरिदिन्छु, माछा मासु किनिदिन्छु, फलफुल ल्याइदिन्छु, हरियो सागसब्जी ल्याइदिन्छु, उनीहरूको खानेकुरामा एकदम ध्यान दिन्छु, खाना कहिले काहीँ पकाउँछु, घरमा खाना पकाएको हेल्प गर्छु, भन्साको काममा चलाउँछु, घरको काममा पनि सघाउँछु।
0: टीकापुरकी रमिला चौधरीले 2 बच्चा हुर्काइरहनु भएको छ। स्तनपान बारे राम्रो ज्ञान भएकी रमिला नियमित स्तनपान, थप खाना, सरसफाई र स्याहार बारे सचेत हुनुहुन्छ।
4: मेरो यो सानो नानी थप खानेकुरासँगै दुध पनि चुसिरहेछ, यसलाई पनि 2 वर्षसम्म पुनः स्तनपान गराउँछु। बच्चाको तौल पनि राम्रै छ, वृद्धि विकास पनि राम्रै भइरहेछ, 2टै बच्चा राम्रोसँग पनि स्याहार गरे। पूर्ण स्तनपान बारे मैले स्वास्थ्य कर्मीबाट सिकेको, उनीहरूले सिकाएको कुरा मैले प्रयोग गरे, जसले गर्दा बच्चाहरू स्वस्थ छन्। म यो सानो बच्चा को स्याहारमा पनि विशेष ध्यान दिन्छु, पटक पटक दुध चुसाउँछु, जाउलो बनाएर खुवाउँछु, फलफुलको पिउरीहरू बनाएर खुवाउँछु, आफ्नै घरमा बनाएर खुवाउँछु, हरियो सागपातहरू पनि मिसाउँछु, अन्डा मिसाउँछु, कहिले काहीँ गेडागुडीहरू पनि पिसेर मिसाउँछु, फलफुल मिसाउँछु, बच्चाको केयरमा चाहिँ समय बिताइरहेछु।
0: हरिकला जोशीको 9 महिनाको बच्चा छ। 6 महिनासम्म स्तनपान मात्र गराएकी उहाँले अहिले थप खानेकुरा खुवाउन थाल्नु भएको छ। हरिकलाको बच्चा स्याहार र घर आइसी काम परिवारका सबै मिलेर गर्छन्।
1: बच्चा मेरो 9 महिनाको, मैले अहिलेसम्म अब 6 महिनासम्म अब आफ्नो दुध मात्र खुवाएन, पानी पनि खुवाएन। पछि अनि लिटोहरू भयो, जाउलोहरू भयो, अनि यस्तो फ्रुटहरू भयो उसेर म बोतलमा दुधहरू भैँसीको खुवाउँछु, घरकै खुवाउँछु, अन्डाहरू। पहिला सबैले सघाउनु भयो, मम्मी बुवाले अनि श्रीमानहरूले सबैले घरको काम पनि सबैले सघाउनुहुन्छ, सबै मिलेर गर्नुहुन्छ। मैले बच्चाको हुन्छ ठिकै टाइम हुन्छ, घरको काम उयो हुँदैन, त्यही भएर बच्चाकै
0: मिना ठगुन्नाको 9 महिनाको बच्चा छ। उहाँले भने 4 महिनामै बजारमा पाइने फर्मुला दुध खुवाउनु भयो।
5: बच्चा अहिले 9 पुरा भएर 10 महिना स्याहार्नलाई सुरुमा आफ्नै दुध चुसाएको थिएँ, पछि बिचमा नपुगे जस्तो भएर बाबु धेरै रुन लागेर अनि 4 महिनादेखि मैले 6 महिनासम्म बाहिरको दुध ल्याक्टोजिन खुवाएको थिएँ। त्यहाँबाट पास्नी गराएर अब ल्याक्टोजिन छोडेर फलफुलहरू, जावलो, लिटो, यस्तै यस्तै अन्डाहरू मकैले गर्छु, माछा मासु दिन्छु, आफ्नो पनि गराएर आएको छु। मैले बाहिरको छोडिसकेँ, 2 महिना मात्रै खुवाएको थिएँ। दुध पुगेकै थियो, बाबु चुस्ने नमान्ने, धेरै कम चुस्ने बाबु, त्यही भएर बाहिरको त्यो चम्चाले नै गराउँथे, बोतलबाट पनि नखाने अनि आफ्नो दुध पनि यसरी नचुस्ने।
0: टिकापुरमा आमा र बच्चाको पोषण सुधारका लागि थुप्रै प्रयासहरू भएका छन्। टिकापुर नगरपालिकाका वडा वडामा रहेका स्वास्थ्य संस्था र टिकापुर अस्पतालमा बाल बालिकाको पोषण सुधारका लागि उपचारात्मक तयारी खाना खुवाउने गरिएको छ। शीघ्र कुपोषण भएका, उपचार चाहिने बच्चालाई टिकापुर अस्पतालमा उपचार गर्ने र भर्ना नै गरेर उपचार गर्नुपर्ने भएमा सेती अस्पताल धनगढ़ी पठाउने गरिएको छ। विगतलाई हेर्ने हो भने आमाहरू स्तनपान र बच्चाको पोषणमा सचेत बन्दै गएका छन्। स्वास्थ्य संस्थामा खोप लगाउन आउने बच्चाको अनिवार्य वृद्धि अनुगमन गर्ने र समस्या भए उपचार गर्ने गरिन्छ। चालू आर्थिक वर्षको अहिलेसम्म अस्पतालले 2 बालबालिका धनगढ़ी रेफर गरेको र 2 जनाले अहिले उपचारात्मक तयारी खाना खाइरहेका छन्। समाजमा अझै पनि बच्चा 6 महिना नपुग्दै पास्नी गरिदिने र थप खानाहरू खुवाउने गलत अभ्यास रहेकोले अझै सचेतना जगाउन आवश्यक रहेको टिकापुर अस्पतालका नर्सिङ निरीक्षक तथा पोषण सम्पर्क व्यक्ति निलम रावल बताउनुहुन्छ।
6: पास्नी अब हाम्रो कस्तो संस्कृतिमा भएको भएर हामीले चाहिँ के भन्छौँ, ल ठिक छ पास्नी गर्नु, तर बच्चालाई खाना चाहिँ खुवाउने होइन, पास्नीको बेला पनि खाना खुवाइदिने भनेर खाना वात्तै खुवाउने होइन, यतिकै छोको जस्तो ओठमा खुवाइदिनु बस, त्यति गरेर आफ्नो यताको काम गर्नु, तर बच्चालाई 6 महिना पुरा पुगेपछि मात्रै खुवाउने, अरू थप खाना उसलाई आवश्यक पर्छ 6 महिना पछि नै खुवाउने भनेर सल्लाह दिँदा अब धेरैले अहिले मानि पनि रहनु भएको छ। तर अब त्यही हो, फेरि अब केही न केही पानी भयो भने खुवाउनु पर्छ, अथवा थोरै केही न केही अब दालैको झोल भयो भने खुवाउनु पर्छ भन्ने कन्सेप्ट छ होइन, त्यही भएर त्यो चाहिँ आवश्यक छैन। बच्चालाई 6 महिना नपुगिकन अन्य खानाहरू दिन आवश्यक छैन, बच्चालाई आमाको दुध नै पर्याप्त हुन्छ। डाक्टरको सल्लाहले चाहिँ अब कहिले बच्चा बिरामी छ भने चाहिँ उसलाई औषधिहरू चाहिँ खुवाउनु पर्ने हुन सक्छ।
0: आमा र बच्चाको निरोगी स्वास्थ्यका लागि स्तनपान महत्वपूर्ण हो। स्तनपान अनिवार्य भएकाले हरेक कार्यालयमा स्तनपान कक्षा आवश्यक रहेको र स्तनपानका लागि सहज वातावरण बनाइदिनुपर्ने टिकापुर अस्पतालका सिनियर अनमी तारा खरेल बताउनुहुन्छ।
7: स्तनपान आमा र बच्चाका लागि एउटा खोपको काम गर्छ। स्तनपानले पछि गएर बच्चा एउटा दिमागिलो, निरोगी, सुन्दर बच्चा हुनको लागि स्तनपान गराउन अति नै जरुरी छ। स्तनपानले पछि गएर बच्चालाई जुन विकृतितिर जाने, सुस्त मनस्थिति हुने खालका बच्चाहरू यदि स्तनपान गरे छैन भने त्यो बच्चामा सुस्त मनस्थितिको साथसाथै बच्चाहरूमा एकदम एग्रेसिभ आउने, रिसाउने, झर्किने, मानसिक पनि उसको अलि सुस्त हुने त्यस्तो खालको समस्या देखाउँछ। त्यसले गर्दाखेरि स्तनपान गराउन अति नै जरुरी छ र अहिलेको अवस्थामा जुन स्तनपान गराउने महिलाहरूको लागि, कामकाजी महिलाहरूको लागि अफिसले पनि स्तनपान गराउने एउटा कोठा बनाइदिनुपर्छ। सुरक्षित तरिकाले बच्चालाई एउटा स्तनपान गराउनु उहाँको मौलिक अधिकार हो। स्तनपानको लागि सबै सर्वसाधारण, स्थानीय निकाय, नगरपालिका अनि बुद्धिजीवी, समाजसेवी सबैले, पोलिटिकसतिरबाट सबैले स्तनपानको लागि पहल गर्नुपर्छ।
0: टिकापुर अस्पतालमा स्तनपान कक्ष नभए पनि टिकापुर नगरपालिका, पालिकामा रहेका अन्य स्वास्थ्य संस्थामा पोषण कर्नर, स्तनपान कक्षको व्यवस्था गरिएको छ। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
8: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
9: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
8: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ
9: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थालेँ अनि पो कमाइ छ त, यो कमाइ पनि मेरो लागि होइन। हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरजम गर्नु छ श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
8: ओहो तैले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकिस् जस्तै यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
10: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
11: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
12: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
11: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
12: बीबीए र बीबीएस, ऐच्छिक विषयहरू एकाउन्टेन्सी, फाइनान्स र मार्केटिङ।
11: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीएका लागि साउन 17 गते बिहान 8 बजे, बीबीएसका लागि साउन 17 गते बिहान 10 बजे।
12: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड म्याथमेटिक्स।
11: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे।
12: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इङ्ग्लिस, डेभलपमेन्ट स्टडिज, सोसियोलोजी एन्ड इकोनोमिक्स।
11: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन भदौ 1 गतेदेखि।
12: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस।
11: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको।
12: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड दिइने।
11: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने।
12: आईसीटी, इङ्ग्लिस ल्याङ्ग्वेज, उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने।
11: उपचार कक्ष, ई लाइब्रेरी, फ्री वाइफाई, प्रोजेक्टर, डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा, शुद्ध खाने पानी, प्राथमिक उपचार कक्ष, व्यवस्थित क्यान्टिन, खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको।
12: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने।
11: कक्षा 12 को पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्।
12: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088।
11: टिकापुर बहुमुखी क्याम्पस, टिकापुर, कैलाली।
13: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। रानीकुलो जल उपभोक्ता संस्थाको 19 वार्षिक साधारण सभाबाट नयाँ नेतृत्व चयन भएको छ। अध्यक्ष पदका लागि भएको मतदानबाट वीरबहादुर खत्री निर्वाचित हुनुभएको छ। खत्रीले 85 मत पाउनु भएको छ भने अध्यक्षका अर्का उम्मेद्वार टेकबहादुर रावलले 28 मत पाउनु भएको छ। संस्थाको उपाध्यक्षमा डम्बर घरती मगर, सचिव फूलराम चौधरी, कोषाध्यक्ष विष्णु कुमारी खत्री, सहसचिव कन्हैयालाल चौधरी लगायत 21 जनाको कार्य समिति निर्विरोध चयन भएको निर्वाचन अधिकृत परशु महतोले जानकारी दिनुभयो।
14: 3 जना अध्यक्षमा उम्मेद्वार हुनुभएको थियो, 1 जना टेकबहादुर रावल, अर्को चाहिँ वीरबहादुर खत्री, र चुनावबाट वीरबहादुर खत्री निर्वाचित हुनुभएको छ। र अन्य पदमा उपाध्यक्षमा डम्बर घरती मगर, सचिवमा फूलराम चौधरी, कोषाध्यक्षमा विष्णु कुमारी खत्री, सचिवमा कन्हैयालाल चौधरी लगायत जम्मा 21 सदस्यको यो नयाँ कार्य समितिको पुनर्गठन भएको छ।
0: लामो समय तल्लो पदमा रहेर काम गर्नुभएका खत्रीले अध्यक्ष निर्वाचित भइसकेपछि 40 सालको बाढीदेखि मरमत गर्न बाँकी रानी कुलोको काम तदारुकताका साथ गर्ने बताउनु भएको छ।
14: अब म अध्यक्ष भएर योजना भनेको यो अब रानी कुला सबै ठाउँ बिग्रेको हुनाले 40 सालको बाढीदेखि यता कुलाहरू सबै बिग्रिए हुनाले अब त्यसलाई आयोजनासँग समन्वय गरेर यी कुलाहरू सबै सुधार गर्ने भन्ने योजना बनाएको छु। मैले लगभग 8 वर्ष कोषाध्यक्षमा गरेँ, 3 वर्ष कार्यवाहकमा गरेँ, 4 वर्ष कोषाध्यक्षमा गरेँ, 4 वर्ष उपाध्यक्षमा गरेँ। अब काम जति हुने अब बेल्ट अब धेरै भयो रानीकुलाको हजुरको रानीकुलामा धेरै भएको हुनाले जे जति अब आयोजनाबाट आएको काम हुँदै गयो कुलाहरू पनि धेरै छन् हजुर अनि अब चटिए नदीको किनारको भयो अब यता अलिकति बनायो उता भत्किन्छ उता बनायो उता भत्किन्छ बालुवा जमिन पर्यो सबै
0: धेरै कुला भएको र डुबान क्षेत्र रहेको रानीकुलामा रानी जमरा कुलरिया शिक्षा आयोजनाको दोस्रो चरण सकिँदा पनि धेरै काम हुन बाँकी छ यसअघि 11 वर्ष रानीकुलाको अध्यक्ष भएर श्रीपाल चौधरीले अगुवाई गर्नुभएको थियो टिकापुर तीन शंकरपुर स्थित पशुपतिनाथ तथा विद्यालयको विद्यालय सुधार योजना निर्माण कार्यशाला सम्पन्न भएको छ विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा टिकापुर नगरपालिका शिक्षा शाखाका अधिकृत नरेश अवस्थी प्रमुख अतिथि रहनु भएको थियो गोष्ठीमा सिकाइ उपलब्धि वृद्धि गर्ने विद्यालयमा विद्यार्थी संख्या वृद्धि गर्न त्रैमासिक रूपमा अभिभावक भेटघाट र अन्तर्क्रिया कार्यक्रम गर्दै जाने स्थानीय स्रोत साधनको बढ़ी उपयोग गरी शिक्षण गर्ने लगायतका सुझावहरू आएका छन् कार्यशाला गोष्ठीबाट आएका सुझावलाई विद्यालय सुधार योजनामा समावेश गरी कार्यान्वयन गर्दै जाने र विद्यालयको अवस्था सुधार गर्दै जाने विद्यालयका प्रधानाध्यापक तेजबहादुर बोहराले जानकारी दिनुभयो पछिल्लो समय विद्यालयहरूमा विद्यालय सुधार योजना कार्यक्रम धमाधम सञ्चालन हुँदै गइरहेका छन् मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ मनसुनको निम्न चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेकाले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ पछिल्लो तीन घण्टामा सबैभन्दा बढ़ी बाँकेको भगवानपुरमा 98 मिलिमिटर वर्षा मापन भएको छ त्यसपछि दाङको बेलझाँडीमा 60.2 मिलिमिटर बाँकेको अगैयामा 40 मिलिमिटर वर्षा मापन भएको छ यता बर्दियाको बर्गदामा 29.8 मिलिमिटर राजापुरमा 25.8 मिलिमिटर दौलतपुरमा 18.6 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ अहिले मनसून सक्रिय भएकाले आगामी तीन दिनलाई पनि हल्कादेखि भारी वर्षाको सम्भावना देखिएको मौसमविद रोजन लामिछानेले जानकारी दिनुभयो
15: अहिलेको मौसमको कुरा गर्नुपर्दाखेरि त्यसै भर्ने बादल लागेको अवस्था छ विशेष गरी कैलाली आसपासको रिजनहरूतिर चाहिँ अझ साधारणतादेखि पूर्णतया बादल लागेको अवस्था छ र त्यो रिजन आसपासको क्षेत्रहरूमा चाहिँ अहिले हल्कादेखि मध्यम वर्षा जुन मेघर्जुन चट्याङ सहितको वर्षा पनि भइरहेको अवस्था छ त्यो लगायत अन्य नेपालको अन्य क्षेत्रहरूमा पनि अहिले वर्षा भइरहेको अवस्था छ कोशी बागमती गण्डकी लुम्बिनी प्रदेश त्यसै गरी कर्णाली सुदूरपश्चिम सबै प्रदेशको चाहिँ थोरै ठाउँहरूमा चाहिँ मेघर्जुन चट्याङ सहित मध्यमसम्मको वर्षा भइरहेको छ र यो वर्षा चाहिँ अब रात्रि छिटेको समयमा अझ बढ्न सक्ने सम्भावना पनि रहन्छ तराई क्षेत्रहरू कैलाली कञ्चनपुर यो लुम्बिनी प्रदेशको पनि तराई क्षेत्रहरू आसपासमा वर्षा हुन सक्ने सम्भावना रातिको लागि पनि बढ्न सक्ने सम्भावना रहन्छ र भोलि नियमित रूपमा सिजनहरूतिर पानी पर्न सक्ने सम्भावना देखिन्छ मध्यम खालको पानी पर्ने त्यसरी यो अलिकति पर्सितिरको समयमा चाहिँ सिस्टमहरू अलिक पूर्वतिर अलिक बढी हुने पश्चिमतिर अलिक कम हुन्थ्यो कि जस्तो देखिन्छ
0: मनसून जारी रहेकाले देशका विभिन्न स्थानमा पानी पर्ने क्रम जारी रहेको र वर्षा हुँदा सचेत भएर बस्न पनि नागरिकलाई मौसमविद लामिछानेले आग्रह गर्नुभएको छ
15: विगत एक दुई दिनदेखि चाहिँ अब देश विभिन्न भागमा पानी परेको अवस्था छ र आगामी तीन दिनको मौसम हेर्दाखेरि पनि अब कैलाली कञ्चनपुर आसपास क्षेत्रहरूमा पनि यो एक दुई ठाउँमा भारी वर्षा हुन सक्ने सम्भावना छ त्यो कारणले गर्दाखेरि चाहिँ त्यो पारी अनि त्यो नदी वरिपरि बस्ने जुन सर्वसाधारणहरू छ त्यो पारीको जोखिमबाट बस्नको लागि चाहिँ आवश्यक सावधानी अथवा सतर्कता अपनाउनु हुन र यो पश्चिमको सूचना विभागबाट जारी हुन्छ अत्यावश्यक गर्नुहुन दिनुहुन र त्यो लिएर काम कार्यवाही गर्नु
0: सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ल्याउन लागेको सांस्कृतिक तथा राष्ट्रिय महत्वको क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान कार्यक्रम सम्बन्धी कार्यविधि 2083को मस्यौदामाथि छलफल गरिएको छ सूचना तथा संचार मन्त्रालयमा आयोजित अन्तर्क्रियामा चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न संस्था चलचित्र निर्माता निर्देशक कलाकार तथा विज्ञहरूको सहभागिता थियो चलचित्र क्षेत्रलाई प्रोत्साहन गर्न चालू आर्थिक वर्ष 2083-84 लागि विनियोजन गरिएको 3,50,00,000 अनुदान रकम पारदर्शी प्रभावकारी र उपलब्धिमूलक ढंगले परिचालन गर्न कार्यविधि तयार गर्ने उद्देश्यले मन्त्रालयले सरकारवालाको सुझाव लिएको हो कोच खबरमा एकैछिनको विश्राम विश्रामपछि जनआवाज र अन्य खबर बाँकी नै छन् सुन्दै गर्नुहोला टिकापुर एफएम
16: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
17: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम यही साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
16: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
18: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
16: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रिकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
18: स्कूल अफ एग्रिकल्चरमा बीएससी किन पढ्ने?
16: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
18: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
16: सुदूरपश्चिमका 9 वटै जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको,
18: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने,
16: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन रोजगारी र उद्यममा संलग्न भइसकेको,
18: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
16: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
18: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रिकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
16: सम्पर्कका लागि 091-560-265, 98-491-10487, 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।
18: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टिकापुरमा सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लग आफ्नो भवन से सेवा देटी रहल सक्कु बेरमहेन जानकारी गराइटी। सत्कार पोलिक्लिनिकमा बिहान 7 बजे से सन्ध्या 7 बजे सम्म मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरम्हे उक्र सम्पर्क कैके उपचार सेवा लिह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा डिजिटल वीडियो एक्सरे ईसीजी सेवा डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच फार्मेसी प्रयोगशाला सेवा हाट जोड़नी सेवा टूटल हाट जोड़नी में प्लास्टर सेवा ईएनटी सेवा सुरक्षित मातृत्व सेवा गर्भवती जांच सेवा यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फेले जाए। सम्पर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लग टिकापुर कैलाली फोन नम्बर 091-560-095 ओ मोबाइल नम्बर 98-48-42-73-59।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। साउन महिनाको तेस्रो सोमबारको अवसरमा देशभरका शिवालयमा भक्तजनको उल्लेख भीड़ लागेको छ। भगवान शिवको पूजा आराधना गर्दै हिन्दू धर्मावलम्बीहरूले व्रत बसेर साउन सोमबार श्रद्धा र भक्तिभावका साथ मनाएका छन्। हिन्दू धर्म अनुसार साउन महिना भगवान शिवको सबैभन्दा प्रिय महिना मानिन्छ। यही विश्वासका आधारमा प्रत्येक सोमबार विशेष रूपमा शिव पूजा गर्ने, व्रत बस्ने, शिवालयमा पुगेर जल दूध बेलपत्र धतुरो फूल तथा फलफूल चढ़ाई पूजा गर्ने परम्परा छ। वर्षदेखि चल्दै आएको यो धार्मिक परम्परा अहिले पनि उत्तिकै श्रद्धा र उत्साहका साथ मनाइन्छ। सोमबारका दिन टिकापुर स्थित कैलाशेश्वर शिव मन्दिर र सती स्थित पदम प्रकाशेश्वर मन्दिरमा दर्शनार्थीको बाक्लो उपस्थिति थियो।
19: जनमतका साथमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा। सम्पर्क नम्बर 97-620-20300 र 98-656-92-026।
0: अहिले वर्षातको समय हो, बर्खाको समयमा के कस्ता समस्याहरू हुने गरेका छन् भनी केही नागरिकलाई सोधेका छौं।
20: नमस्कार, मेरो नाम देवानन्द नेउपानी, म जानकी गाउँपालिका वार्ड नम्बर 8 मन्दिरपुरमा बस्छु। सड़क सम्बन्धी कुरा जहाँसम्म छ, यो ढुङ्गेझारी रोडमा बीचबीचमा घाँसहरूले झारहरूले बाटो पनि एक ठाउँबाट अर्को ठाउँमा देखिँदैन। खाल्डा खुल्लीहरूले त्यहाँ अप्ठ्यारो भइरहेको र खाल्डा खुल्लीमा गाडी गएर त्यहाँ खोज्छ, खाल्डा खुल्लीले पनि अब हिँड्न अप्ठ्यारो भइरहेको छ। यसमा चाहिँ जानकी गाउँपालिका प्लस सिकापुर नगरपालिकाको ध्यान जाओस् भन्ने मेरो अनुरोध छ।
21: मेरो नाम कल्पना के सन्ध्यान। हाम्रो यस्तो बाटो छ, सेटन होटल निरै यस्तो बाटो छ, ह्यान्ड पाइप हालेको, राम्रोसँग बाटो बनाइदिएको छैन। बाटो हिँड्दाखेरि चिप्लो हुन्छ, आज बेलुका हिँड्दाखेरि लडिन्छ, झारपात छ, राम्रोसँग नगरपालिकाले आएर अलि झारपात काटिदिनु पर्ने, अलिकति हामीलाई सहयोग गरिदिनु पर्यो। हजुर
22: नमस्कार, म चाहिँ नवराज पौडेल। बाटोमा आउँदा गर्दा यात्रुहरूलाई समस्या भनेको बर्खाको सिजनमा यो खाल्डाखुल्ली पानी जमेको अनि साउँदो बाटोहरू होइन अवस्थित प्रतीक्षालय नहुनु यात्रुको लागि अब एकछिन त्यस्तो हस नभएको साउँदा बाटाहरू होइन व्यवस्थित अलिक ढल निकास नभएको रोडमा जस्तो बत्ती भइरहेको हुन्छ होइन पोलमा त्यो समस्या छ। यो समस्यालाई समाधानतिर यहाँको स्थानीय सरकारले पहल कदमी गरेर त्यो समस्या समाधान गरेर धेरै यात्रुहरू अलि यो शास्तिबाट मुक्ति हुन्थ्यो भन्ने अपेक्षा रहेको छ।
23: विष्णु खनाल, टिकापुरको विकासको बारेमा समग्रमा भन्ने हो भने अब बाटोमा हिँड्दा बर्खा होस् या हिउँदको समय होस्, बाह्र महिना जटिल अवस्था छ, नाजुक अवस्था छ, खाल्टो खाल्टोमा पानी परेको छ अनि हिँड्दाखेरि साप छेपाराहरूको डर छ अनि यहाँ नगरपालिकाले कुनै पनि अब पहल गरेको छैन अनि कमिसनको खेल छ, विकासको नाम जिरो छ अनि यहाँको प्रशासन पनि यस्तै छ, सरकार पनि यस्तै छ।
24: मेरो नाम जनक नेपाली, मेरो पनि घर जामबाट नै हो। हाम्रो बाटोमा हिँड्दाखेरि खास अहिलेको जल्दोबल्दो समस्या भनेको स्थानीय तहले अनावश्यक रूपमा सड़क बनाउनको लागि धेरै टाइम लिएर बाटोमा खाल्डाबल्डी भएर राति हिँड्न बाइक लिन साइकल चलाउन दिन अप्ठ्यारो भएको छ। बत्तीहरू छैन, गाउँ टोलमा बत्तीहरू छैन जसले गर्दा राति हिँड्न निकै समस्या भएको छ। रोडहरू सरकारले बनाउने बिचैमा छोड्दैन क्या, त्यो पनि समस्या छ। सरकारले भनौँ न यो हाम्रो त्यो रोडको छेउछाउमा झन् निकास त्यस्तै छोडिदिएको छ क्या, अनि त्यसलाई पनि व्यवस्थापन गर्नु पर्यो। अहिलेको समस्या त्यही छ।
0: यसै जनावासँगै खोज खबरको अन्त्यमा नबाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। स्तनपानबारे आमाहरू सचेत बन्दै, टिकापुर अस्पतालमा स्तनपान कक्ष छैन, हरेक कार्यालयमा स्तनपान कक्ष आवश्यक। आगामी तीन दिन देशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अप्नाउन मौसमविदको आग्रह। साउनको तेस्रो सोमबार टिकापुरको शिव मन्दिर सत्य स्त्री पदम प्रकाशेश्वरमा दर्शनार्थी बढे र रानी खुला संस्थाको अध्यक्षमा वीरबहादुर खत्री चयन। साढे सात बजे साझा खबर र 9:55 बजे खबर संक्षेप सुन्नुहोला। प्राविधिक मित्र आकाश सदरलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म दुर्गा पनि विदा हुन्छु। नमस्कार।
25: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
26: शिविर सञ्चालन हुने स्थान
25: वडा नम्बर 4 को कार्यालय साउन 17 देखि 19 गते सम्म,
26: वडा नम्बर 2 को कार्यालय साउन 20 देखि 25 गते सम्म,
25: वडा नम्बर 3 को कार्यालय साउन 26 देखि 28 गते सम्म,
26: वडा नम्बर 5 को कार्यालय साउन 29 देखि 31 गते सम्म,
25: वडा नम्बर 6 को कार्यालय भदौ 1 गते देखि 3 गते सम्म,
26: वडा नम्बर 7 को कार्यालय भदौ 4 देखि 6 गते सम्म,
25: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
26: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
25: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
26: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
25: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888 98485015 56 र 98486134434
26: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
2: सूचना सूचना सूचना
3: कन्सल्टेन्ट इन्डोक्राइनोलोजिस्ट, एमबीबीएस एमडी इन्डोक्राइनोलोजी एण्ड मेटाबोलिजम डाक्टर कृष्ण ऐरी, ईशान मेडिकल हल टिकापुरमा यही साउन 23 गते चौथो शनिबारका दिन बिरामी चेक जाँच गर्न आउँदै हुनुहुन्छ।
2: निम्न समस्याहरू:
3: सुगर रोग,
2: गर्भकालीन मधुमेह,
3: महिलाको शरीरमा अनावश्यक रौँ बढ्ने,
2: सुगर रोगका कारणले हुने समस्या जस्तै खुट्टा झमझमाउने, पोल्ने, दिन तथा रातमा पटक पटक पिसाब लाग्ने, मुख सुक्ने, तिर्खा लाग्ने,
3: थाइराइड कम जस्तै थकान लाग्ने, तौल बढ्ने, छाला सुक्खा हुने, कपाल झर्ने, अनुहार फुल्ने, चिसो बढी लाग्ने,
2: थाइराइड बढी जस्तै तौल घट्ने, धड्कन बढ्ने, पसिना धेरै आउने, निन्द्रा नलाग्ने, हात कामने, चिचिडापन, आँखा फुलेर बाहिर आउने,
3: कम उमेरमा पनि प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने,
2: उमेर अनुसार शरीरको उचाइ नबढ्ने वा धेरै अग्लो हुने, महिनावारीमा गडबडी र यौन इच्छामा कमी हुने। के तपाईँलाई निम्न मध्येका कुनै समस्या त छैन? छ भने ईशान मेडिकल हलमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 98-58-42-31-31 र 98-60-11-14-00। डाक्टर आउने समय प्रत्येक महिनाको चौथो शनिबार बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क स्थान ईशान मेडिकल हल, टिकापुर 1, कैलाली।
4: याद गर्नुहोस्, जाँच गर्नुपर्ने बिरामी खाली पेटमा आउनु पर्नेछ।

0: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
1: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रिकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 6 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: स्कूल अफ एग्रिकल्चरमा बीएससी किन पढ्ने?
1: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
0: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
1: सुदूरपश्चिमका 9 जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको,
0: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने,
1: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन रोजगारी र उद्यममा संलग्न भइसकेको,
0: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
1: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
0: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रिकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रिकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
1: सम्पर्कका लागि 091-560-265, 98-491-10487, 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।
2: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालयके अनुरोध।
3: जानकी गाउँपालिका 3 नम्बर वाडावासी दादु भैया दिदी बहिनी हुक्रे सड़क के किनारमे पशु चौपाया नै बाँधेबी, सड़क किनारमे मल वस्तु नै कुरा देबी, साथे सड़क किनारमा पशु चौपाया बाँधके ढुंगा बालुवा गिट्टी मल कुराके दुर्घटना हुइले से एकर जिम्मेवारी स्वयं व्यक्ति हुक्रा लेह पर्ने बा।
2: जानकी गाउँपालिका 3 नम्बर वडा कार्यालय लाइकपुर

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनेजो माइलो के बर्बर बर्बर कराइरहेछ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या

भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग

0: च्यानलबाट पनि सुन्न सकिन्छ। गणेश नेपाली मृत्यु घटनामा छानबिन समितिको चार सिफारिश, ट्राफिक व्यवस्थापनदेखि तनाव व्यवस्थापनसम्म सुधारको सुझाव। गोलबजार घटनाको अध्ययन गर्न गृहको उच्च स्तरीय छानबिन टोली घटनास्थलमा। पानीको बहाव बढ़ेपछि सुनकोशीमा खसेको कारको खोजीमा चुनौती।
1: सुनकोशी नदीमा पानीको बहाव एकदमै धेरै भएको, करेन्ट ज्यादा भएको कारणले गर्दाखेरि चाहिँ अहिले हामीलाई

0: भनेर चाहिँ एउटा निर्णय गरेका छ।
1: अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना, अनशनरत नर्स ज्योति राणाभाटका प्रतिनिधिसँग स्वास्थ्य मन्त्रालयको वार्ता। एक वर्षमा वैदेशिक रोजगारीमा 1323 नेपालीको मृत्यु, राहतमा 1 अर्ब भन्दा बढ़ी खर्च।
2: निवेदनै हाम्रो 1600 आएको छ, 1323 पाउनु भएको छ। खर्च नै 1 अर्ब 9 करोड भएको छ, 9 करोड 37 लाख भएको छ सहायतालाई।
1: र नेपालमा यो वर्ष भल्यु

0: गुमाउने नेपालीको संख्या 1300 भन्दा बढ़ी छ। गएको एक वर्षमा वैदेशिक रोजगार बोर्डले विदेशमा मृत्यु भएका 1323 जना नेपालीको शव नेपाल ल्याउन सहजीकरण गरेको जनाएको छ। यस अवधिमा मृत्यु भएका कामदारका 1600 भन्दा बढ़ी परिवारले आर्थिक सहायताका लागि बोर्डमा निवेदन दिएका छन्। बोर्डका अनुसार मृत्यु भएका श्रमिकका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउन 1.9 करोड़ रूपियाँ खर्च भएको छ भने शव ढुवानीका लागि 2.35 करोड़ रूपियाँ खर्च गरिएको छ। उपलब्ध तथ्याङ्क अनुसार 1084 जनाको शव ढुवानी गरिएको बोर्डले जनाएको छ। यी तथ्याङ्कले वैदेशिक रोजगारी नेपालीका लागि अझै पनि उच्च जोखिमयुक्त रहेको संकेत गरेको सीआईएनसँग कुरा गर्दै बोर्डका सूचना अधिकारी शारदा भण्डारीले बताउनुभयो।
1: निवेदनै हाम्रो 1600 आएको छ, 1323 पाउनु भएको छ। खर्च चाहिँ 1.9 करोड भएको छ, 9.37 करोड भएको छ वित्तीय सहायतालाई। मृत्युको आर्थिक सहायतामा त्यति छ। सब ढुवानीको चाहिँ हाम्रो 2.35 करोड भएको छ खर्च, 1084 जनाको ढुवानी भएको छ।
0: प्रत्येक वर्ष ठूलो संख्यामा नेपाली युवा रोजगारीका लागि खाड़ी मुलुक मलेसिया तथा अन्य गन्तव्यमा जाने गरे पनि कार्यस्थलको सुरक्षा, स्वास्थ्य सेवा, अत्यावधिक श्रम, सड़क दुर्घटना, हृदयघात तथा अन्य कारणले मृत्यु हुने क्रम पूर्ण रूपमा रोकिएको छैन। सिन्धुलीको फिक्कल गाउँपालिका 2 नवलपुर स्थित मध्य पहाड़ी लोकमार्गमा बसको ठक्करपछि सुनकोशी नदीमा खसेको कार र त्यसमा सवार 4 जनाको खोजीका लागि गोताखोर सहितको सशस्त्र प्रहरी टोली परिचालन गरिएको छ। खोटाङबाट काठमाण्डुतर्फ आउँदै गरेको कारलाई बसले ठक्कर दिएपछि कार करिब 30 मिटर तल नदीमा खसेको थियो। दुर्घटनामा सिन्धुपाल्चोकका दिलबहादुर लामा, सिन्धुलीका 28 वर्षीय गणेश थापा तथा पहिचान खुल्न बाँकी अन्य 2 जना बेपत्ता छन्। गोताखोर टोली र नेपाल प्रहरीले संयुक्त रूपमा खोजी तथा उद्धार कार्य जारी राखेको भए पनि पानीको बहाव धेरै भएकाले खोजी कार्यमा समस्या भएको प्रमुख जिल्ला अधिकारी स्किन श्रेष्ठले सीआईएनसँग बताउनुभयो।
2: घटना चाहिँ अब फिक्कल गाउँपालिकाको नवलपुर भन्ने ठाउँमा घटना घटेको हो हजुर। अब यो चाहिँ हामीलाई प्राप्त जानकारी अनुसार चाहिँ यो 11:30 को आसपासमा यो घटना घटेको हो भन्ने छ र यो घटनामा चाहिँ रोकिराखेको कारलाई चाहिँ सोही दिशाबाट आउँदै गरेको अर्को गाडीले ठक्कर दिइसके पछाडि खोलामा खसेको भन्ने प्रारम्भिक रिपोर्टिङ छ। खबर प्राप्त भएदेखि नै अब हाम्रो सबै सुरक्षा निकायहरू संयुक्त रूपमा परिचालन भएर खोजी कार्यहरू भइरहेको छ। गोताखोर सहितको टिमहरू हामीले परिचालन गरेका छौँ। तर सुनकोशी नदीमा पानीको बहाव एकदमै धेरै भएको, करेन्ट ज्यादा भएको कारणले गर्दाखेरि चाहिँ अहिले हामीलाई रेस्क्यूमा समस्या चाहिँ भइरहेको छ। हाम्रो गोताखोरहरूले चाहिँ भित्रसम्म गएर हेर्न सकिरहेको अवस्था चाहिँ छैन।
0: त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि मृत्यु भएका गणेश नेपालीको घटनाबारे छानबिन गर्न गठित न्यायिक समितिले सरकारलाई 4 वटा महत्वपूर्ण सुधारका सुझाव दिएको छ। उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद वास्तोलाको अध्यक्षतामा गठित समितिले छानबिन पूरा गर्ने मुख्य सचिव गोविन्द बहादुर कार्कीलाई प्रतिवेदन बुझाएको हो। समितिले ट्राफिक व्यवस्थापनमा देखिएको अधिकार दोहोरोपन अन्त्य गर्दै सिंगल ह्याण्डलिङ प्रणाली लागू गर्न सिफारिश गरेको छ। त्यस्तै सड़क सुरक्षालाई थप प्रभावकारी बनाउन, बढ़दो राइड शेयरिङ सेवाको उचित व्यवस्थापन गर्न र मानसिक तनावमा रहेका व्यक्तिका लागि काउन्सिलिङ सेन्टर स्थापना गर्न समितिले सरकारलाई सुझाव दिएको छ। छानबिनका क्रममा गणेश नेपालीको र सुरक्षाकर्मी बीच भएको विवादका क्रममा प्रहरी हवलदार विकास बुढाथोकीले नेपालीलाई झापडा हानेको तथ्य समेत खुलेको छ। यसैबीच सिराहाको गोलबजारमा भएको घटनाको सत्य तथ्य सार्वजनिक गर्ने उद्देश्यसहित गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन टोली घटनास्थल पुगेको छ। गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा रहेको टोलीले घटनाको प्रत्यक्ष पक्षलाई सूक्ष्म रूपमा अध्ययन गरिएको जनाएको छ। आगामी 3 दिन ठूलो पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालका धेरै स्थानमा धेरै ठूलो पानी पर्ने चेतावनी जारी भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। आज लुम्बिनी प्रदेशका केही स्थान तथा पहाड़ी भूभागमा भारी वर्षाको सम्भावना छ भने कर्णालीका पहाड़ी क्षेत्र र लुम्बिनीका केही स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना छ। आज राति, भोलि र पर्सी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी तथा तराईका केही स्थान बिहारमा पनि ठूलो पानी पर्ने पूर्वानुमान गरिएको मौसमविद रोजन लामिछानेले सीआईएनसँग बताउनुभयो।
3: हिमाली भूभागहरूको केही स्थान देशको पहाड़ी भूभागहरूको चाहिँ अलिक धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा हुन सक्ने कुरा देखिन्छ भने भूभागको पनि केही स्थानहरूमा चाहिँ सम्भावना देखिएको छ। विशेष गरी मधेस लुम्बिनी बागमती र कोशी प्रदेशको तराई भूभागहरूमा चाहिँ बढी सम्भावना छ र

0: अलग विभागहरुमा त छँदैनछ त भोलि बिहानसम्म चाहिँ यो डिसेम्बरको धेरै जसो स्थानहरूमा चाहिँ मेघगर्जन छट्याङ सहित हल्कादेखि मध्यम वर्षा र थुप्रै स्थानहरूमा चाहिँ भारी वर्षा नै हुन्छ भन्ने अनुमान चाहिँ गरिएको छ।
1: काठमाडौँ उपत्यका सहित धेरै जिल्लाका साना नदी र खोलामा पानीको बहाव उल्लेख्य बढ़ने तथा आकस्मिक बाढ़ीको जोखिम रहेको छ। काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे प्लानचोकमा उच्च जोखिम रहेको छ भने ताप्लेजुङ, झापा, धनकुटा, छुवाङकुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोर्खा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, सेङ्जा, पाल्पा, गुल्मी, चितौन तथा नवलपरासीका विभिन्न क्षेत्रमा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ। कांग्रेसले सुनसरी लगायत मधेसका जिल्लामा भएको घटनाको निष्पक्ष छानबिन गर्न संसदीय समितिको माग गरेको छ। आज बसेको संसदीय दलले तथ्य सत्य छानबिनको माग गर्दै संसदीय समिति बनाउनु पर्ने निर्णय गरेको हो। त्यस्तै सांसदहरूको कार्य सम्पादनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सोके सचिव नियुक्ति सम्बन्धी नयाँ मापदण्ड जारी गरेको निर्णय पनि गरेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका लागि स्वकीय सचिव नियुक्ति सम्बन्धी कार्यविधि 2083 तर्जुमा गरी लागू गरिएको प्रमुख सचेतक वासुना थापाले सीआईएनलाई जानकारी दिनुभयो।
2: सुनसरीको घटना घटे यो घटनामा चाहिँ यो घटनाको लागि चाहिँ हजुरको न्यायिक छानबिन समिति गठन गर्ने र सरकारसँग जोडदार माग गर्ने भन्ने विषयमा राखे। जुन निर्णयले चाहिँ संविधानको मर्म र भावनासँग विपरीत भएको हुँदाखेरि हामीले चाहिँ छानबिन समिति गठन गर्ने भनेर एउटा निर्णय चाहिँ यो गरेका छौँ। संघीय समितिका पदाधिकारी तथा सदस्यहरू जुन हुनुहुन्छ उहाँहरूको सुविधाको लागि जुन यो स्वकीय सचिव राख्ने भनेको छ। पार्टीले केही क्युआरहरू तयार गरे कार्यहरू तयार गरेको छ सचिवालयको निर्णय अनुसार भनेर केही कार्य त्यसको एउटा कार्यविधि भनौँ न सम्बन्धित कार्यविधि तयार पारेको छ। त्यसमा के स्वकीय सचिव राख्ने भनेर चाहिँ यो एउटा निर्णय गरेका छ हजुरको।
1: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई हटाउने प्रयास स्वरूप नेकपा एमाले संसदीय दलभित्र हस्ताक्षर अभियान शुरू गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिन निर्देशन दिए पनि कार्कीले पार्टीको औपचारिक निर्णय बिना पद नछाड्ने अडान दोहोर्याउनु भएको थियो। उता ओली पक्षले कार्की विरूद्ध हस्ताक्षर संकलन थाले पनि संसदीय दलको नेता परिवर्तनका लागि आवश्यक दुई तिहाई समर्थन जुटाउन कठिन देखिएको छ। त्यस्तै तत्काल अविश्वासको प्रस्ताव दर्ता गर्न पनि संवैधानिक रूपमा सम्भव नरहेको र त्यसका लागि सत्ता साझेदार नेकपाको समर्थन आवश्यक पर्ने अवस्था छ। तर नेकपाले भने एमालेको आन्तरिक विवादमा आफू संलग्न नहुने स्पष्ट पारेको छ। सात साना राजनैतिक दलहरूले संयुक्त रूपमा अग्रगामी मोर्चा गठन गर्ने निर्णय गरेका छन्। आज बसेको दलहरूको छलफलले आगामी 23 साउनमा मोर्चाको औपचारिक घोषणा गर्ने निर्णय गरेको छ। जनमत पार्टीका अध्यक्ष डाक्टर सीके रावतका अनुसार मोर्चामा विभिन्न वैकल्पिक तारका राजनैतिक दलहरू सहभागी हुने भएका छन्। पश्चिम नवलपरासीको सुस्तामा स्थानीयवासी र भारतीय सशस्त्र सीमा बल एसएसबी बीच आज हुने भनिएको बैठक स्थगित भएको छ। हिजो दिउँसो अस्थायी बाँध निर्माणका विषयलाई लिएर उत्पन्न तनाव अहिले साम्य भए पनि सोही विषयमा छलफल गर्ने सहमति भएको थियो। तर एसएसबीका एक

0: बताउनुभयो।
1: छलफल गर्न त्यो कुरो थियो, तर एकजनाको एसएसपी जवानको सर्फ टोकेको थियो, त्यही कारण त्यो गरेन। तर चिन्हा चक्कर लगाइसकेछन् कि अब यहाँसम्म तटबन्ध गराइदिनुहोस्, केही विवाद छैन, अब विवाद पल्टी गयो। त्यो जुन जुन ठाउँमा पहिला त्यो नेपाल नेपाली रूप भनिरहेको छ, हामी यहाँसम्म छ, त्यहाँ सहमत भयो त्यो एसएसपीले, ल यहाँसम्म छ त बनाउनुहोस् आफ्नो अब विवाद।
0: अन्तर्गत नर्स ज्योति राणा भाटका प्रतिनिधि र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय बीच वार्ता शुरू भएको छ। राणा भाटले उठाएका मागहरू सम्बोधन गर्दै सहमतिका आधारमा समाधान खोज्ने उद्देश्यले मन्त्रालयमा छलफल भइरहेको हो। आफूहरूका समस्या समाधानमा सरकार गम्भीर नभएको भन्दै नर्सहरूले वीर अस्पताल अगाडि प्रदर्शन गरेका छन्। उनीहरूले नर्समाथि श्रम शोषण हुँदा समेत सरकार मुक्त अर्सन बनेको भन्दै प्ले कार्ड सहित प्रदर्शन गरेका थिए। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टलाई पक्राउ गरेको छ। सहसचिव भट्टराईलाई पक्राउ गरेको सीआईबीले जनाएको छ। तिब्बती शरणार्थीका नाममा गैर कानूनी रूपमा यात्रा अनुमति पत्र ट्राभल डकुमेन्ट जारी गरिएको आरोपमा भट्टराई विरूद्ध गत सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुले जिल्ला अदालत काठमाण्डुमा राहदानी कसुर सम्बन्धी मुद्दा दायर गरेको थियो। मुद्दा दायर हुँदा उहाँ उपस्थित नभएकाले अदालतबाट पक्राउपूर्जित जारी गरिएको थियो। साझा खबरमा अब खेल खबर। नेपालमा यो वर्ष भलिबलका तीन अन्तर्राष्ट्रिय प्रतियोगिता हुने भएका छन्। नेपाल भलिबल संघ एनभीएले आर्थिक वर्ष 2083-84 लागि वार्षिक क्यालेण्डर सार्वजनिक गरेको हो। काबा महिला च्याम्पियनशीप लीग, काबा पुरूष भलिबल च्याम्पियनशीप र काबा च्यालेन्ज कप पुरूष नेपालमा हुने तय भएको छ भने नेपालले 20 एसियाली खेलकुदमा महिला भलिबल टोली सहभागी गराउने भएको छ। राष्ट्रिय प्रतियोगिता अन्तर्गत 35 राष्ट्रिय पुरूष तथा 25 राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुर्खेतमा आयोजना हुनेछ। 10 एनबीए महिला तथा पुरूष भलिबल च्याम्पियनशीप काठमाण्डुमा हुनेछ भने प्रधानमन्त्री कप एन

0: पहिरोको त्रास कायमै
1: यो बाटो हर साल भत्केको भत्केको हुन्छ अनि यहाँ बस्न जलतरास भइराखेको छ। निन्द्रा लाग्दैन, अब हिउँ लाग्यो भने धुलोले बस्न हुँदैन, बर्खा लाग्यो भने अब यही जलतरास छ।
0: सुरुङ बने पनि जोखिम टरेन। रिपोर्ट सुशासनका लागि स्थानीय सरकारले गर्न सक्ने काम विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
3: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौ।
4: मतभेद भए संवादबाट समाधान खोजौ। सबैले कानूनको सम्मान गरौ र एक अर्काको अधिकारको रक्षा गरौ।
2: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
3: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। बर्खा लागेसँगै पाल्पा बुटवल सड़कमा फेरि सधैँ जस्तै दुर्घटनाको जोखिम बढ़ेको छ। वर्षौंदेखि यो सड़क खण्डको स्तर उन्नति र दिगो समाधानका बहस भए पनि हालसम्म दीर्घकालीन समाधान निस्कन सकेको छैन। सुरुङ मार्ग बनेर आधुनिक प्रविधिबाट सड़क सुरक्षित बनाउने काम पनि अन्तिम चरणमा पुगेको छ। तर बर्खाको बेला नागरिकले भोग्नुपर्ने शास्ति र जोखिम भने आज पनि उत्तिकै छ।
7: बर्खा शुरू भएसँगै पहाड़ र तराई जोड्ने सिद्धार्थ राजमार्गको पाल्पा बुटोल सड़क खण्डमा तरास र शास्तिमा यात्रा गर्नुपर्ने बाध्यता हुने गरेको छ। आकाशमा कालो बादल मडारिन थालेपछि यो बाटो भएर यात्रा गर्ने हजारौं यात्रु र सवारी चालकहरूको मनमा एउटै मात्र चिन्ता शुरू हुन्छ, कसरी सुरक्षित गन्तव्यमा पुग्ने। स्याङ्जाबाट बुटोल जाँदै गरेका यदु भट्टराई।
8: एकदम जोखिमपूर्ण छ। जस्तै हामी घरबाट फुटबल झर्छौँ भने र फुटबलबाट घर जाँदैछौँ भने अब घरमा चाहिँ हिसाब किताब दिएर या चाहिँ म यस्तो छु है म जाँदैछु भन्ने हिसाबले नहिनिकन पुगेला जस्तो मलाई लाग्दैन। म आफैले भोगेको एउटा पीड़ा छ, त्यो पीड़ा चाहिँ सरकारले बुद्धि हुन्थ्यो भन्ने कुरो भन्न चाहन्छु मैले।
7: सिद्धार्थ राजमार्गले नेपालको उत्तर र दक्षिण जोड्छ। बुटोलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ र पर्वत लगायतका दर्जनौ जिल्लाका लागि यही सड़क एकमात्र भरपर्दो माध्यम हो। तर राजमार्गका वरपर बस्ने नागरिकमा समेत बर्खा लागेसँगै पहिरोको तरास हुने गरेको छ। तिनाउ दुईका शोभा केसी।
9: पहिरोले हाम्रो हामीलाई एकदम डर छ। हाम्रो सानसाना बच्चाहरू बाल बच्चाहरू छन्, एकदम डर छ हामीलाई। भोलि बिहान उड्दाखेरि हामी कहाँ गएर बस्ने, के गर्ने, के गर्ने भन्ने, अब यो कतिखेर जान्छ, के गर्छ भन्ने, अब हामीलाई दिउँसैमा पनि डर छ।
7: पाल्पाको दोभानदेखि सिद्ध बाबा मन्दिरसम्मको दूरीमा यात्रा गर्न सबैभन्दा खतरा मानिन्छ। वर्षा शुरू हुने बित्तिकै यहाँका सड़क माथिबाट कति बेला ठूला ठूला चट्टान खस्छन् र कति बेला लेदो सहितको पहिरो आउँछ कसैलाई थाहा हुँदैन। दोभानका स्थानीय डोलकान्त पौडेल।
1: यो बाटो हर साल भत्केको भत्केको हुन्छ अनि तलतिर तिनाउ खोला माथितिर दबेको देख्दाखेरि हामीलाई यहाँ बस्न जलतरास भइराखेको छ। निन्द्रा लाग्दैन, अब हिउँ लाग्यो भने धुलोले बस्न हुँदैन, बर्खा लाग्यो भने अब यही जलतरास छ।
7: सिद्धार्थ राजमार्गको सिद्ध बाबा, झुम्सा, हिउँदे खोला, पिपल डाँडा र ग्रामीण सड़कका विभिन्न खण्डहरूमा पनि पहिरो खस्ने जोखिम छ। मनसून जन्ने विपदबाट हुने क्षति कम गर्न र उद्धारका लागि चारै तहका सुरक्षा निकाय, स्थानीय तह तथा सरकारवाला निकाय तयारी अवस्थामा राखिएको बताउँदै पाल्पाका सहायक प्रमुख जिल्लाधिकारी ऋषिराम सुवेदी।
10: प्रत्येक पालिका अनि सड़क डिभिजन कार्यालय यिनीहरूले चाहिँ डोजर स्ट्यान्ड बाई

0: राख्ने र हाम्रो चारवटै सुरक्षा निकायका हाम्रो सुरक्षाका फौजहरू यो विपद व्यवस्थापनको लागि एकदम तयारी अवस्थामा रहने भनेर निर्णय गराएका छौँ।
1: सामान्य झरीमा पनि बाटो अवरुद्ध हुनु, घण्टौसम्म यात्रुहरू बाटैमा अलपत्र पर्नु र ज्यानै जोखिममा पारेर यात्रा गर्नुपर्ने यो सड़कको नियमित र सामान्य दिनचार्य झैं बनेको छ। राज्यले महत्वपूर्ण राजमार्गको दिगो समाधान चाँडो भन्दा चाँडो नगरिदिँदा वर्षेनी कयौं नागरिकले अनाहकमा ज्यान गुमाउनु परेको छ भने हजारौंले शास्ति खेपिरहेका छन्। भुवन राय माझी, सीआईएन रेडियो मुक्तिनाथ, पाल्पा।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सुशासनका लागि स्थानीय सरकारले सुधार गर्नुपर्ने कुरा,
3: सबै चाहिँ भुक्तानी नहुने त्यो रोग चाहिँ नेपालमा छ, त्यो त यहाँ पनि छ। अब यसबाट अलिक बेलैमा चाहिँ त्यो भुक्तानी, अब विकास निर्माणका कामहरू, अरू कुराहरू चाहिँ, अरू क्रियाकलापहरू बेलैमा सम्पन्न भइदिएका भएदेखि त्यो अवस्था त आउने थिएन। सचेत हुनुपर्छ भन्ने मलाई लाग्छ।
2: जनप्रतिनिधि र सरकारवालाको समन्वयका कारण पर्ने प्रभाव, कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घाम अनेक, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477, शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि छयो।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब स्थानीय सरकारले गरेका र सुधारका पाटाहरू। स्थानीय सरकारलाई घर दैलोको सरकारका रूपमा पनि व्याख्या गरिन्छ। नागरिकको सुख दुःख र समृद्धिमा सँगै रहने जिम्मेवारी र अधिकार स्थानीय सरकार र जनप्रतिनिधिलाई छ। समृद्धिका लागि कर्मचारी र जनप्रतिनिधिको समन्वय, योजना र चुनौतीका बारेमा सल्यानको वागसोर नगरपालिकाका प्रशासकीय प्रमुख टंक भट्टराईसँग साथी लील प्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
3: विशेष गरी कर्णाली प्रदेशमा क्षेत्रमा आएर केही समय बस्ने, सेवा प्रवाहन गर्ने र यहाँको सबै कुराहरू अध्ययन गर्ने एउटा अवसर पनि प्राप्त भएको छ। त्यो मेरो रुचि अनुसार नै म यहाँ आएको हुँ।
8: कस्तो पाउनुभयो सल्यानको बागसौर नगरपालिकामा?
3: 3 महिना भयो म वैशाख चैत अन्तिम 2082 चैत अन्तिममा यहाँ आएको हो। यस क्रममा अहिले 3 महिना पुरै व्यतीत, भर्खर 3 महिना क्रस भएको छ। अब यस क्रममा चाहिँ सुरुमै पनि म जसरी यहाँ आएँ, आउँदा चाहिँ बागसौर प्रकृति, यहाँको हरियाली, यहाँको कृषि, पर्यटन, अब त्यसले चाहिँ प्रभावित बनायो। अध्ययन गर्ने क्रममा नै छु अहिले पनि, होइन 2-3 वर्ष यता स्थानीय के अरे निमित्तले चलाइरहनु भएको थियो। अब यस क्रममा निमित्तको निमित्यान भनेर कोही बेला बहुहरू आइराखेका थिए समाचारहरू, होइन यो प्रयास भएको छ।
8: जस्तो तपाईँ आइसकेपछि यो चाहिँ नयाँ केही मैले गर्न सुरुवात गरेँ भन्ने के छ स्थिति अहिले?
3: अब यहाँ सुरुवात चाहिँ अब नीतिगत कुराहरूमा, नीतिगत निर्णयका कुराहरूमा चाहिँ जुन राजनीतिक तह हुन्छ मेयर साहबको नेतृत्वमा, होइन अब यसमा चाहिँ मैले त्यो पनि जुन एक किसिमको समन्वय विभिन्न क्षेत्र, होइन विभिन्न पार्टीका जनप्रतिनिधिहरू बिच एउटा राम्रो समन्वय भएर विकासका गतिविधिहरू त्यस्तो चाहिँ राम्रोसँग समन्वय भएको पाइयो। अब त्यसमा यहाँको विकासको लागि मत ऐक्यबद्धता त्यो छ, र प्रशासनिक क्षेत्रमा पनि, सेवा प्रवाहको क्षेत्रमा पनि त्यस्तो गुनासो चाहिँ अहिलेसम्म कुनै उजुरी पेटिकामा एउटा उजुरी पनि प्राप्त भएको छैन। छिटो छरिटो चाहिँ सेवा प्रवाह भइरहेको छ र त्यसलाई अझ चुस्त, अझ नागरिकहरूलाई, सेवा प्रवाह सेवाग्राहीहरूलाई चाहिँ छिटो सेवा दिने, के अरे हाँसेर सेवा दिने, होइन उनीहरूलाई चाहिँ एउटा सम्बोधन गर्ने रेस्पोन्स गर्ने कुराहरूमा चाहिँ अझ बढोत्तरी भएको छ भन्ने मलाई लाग्छ।
8: सुशासनको हिसाबले, विकास निर्माणको हिसाबले यो बागचौर नगरपालिकालाई अझ उचाइमा पुर्याउनको लागि यसो गर्न पाए हुन्थ्यो भन्ने ढंगबाट मेयर साहब लगायतका अरू जनप्रतिनिधिसँग सल्लाह सुझाव दिएको लिएको त्यस्तो खालको केही छ कि छैन?
3: हामी चाहिँ कार्यपालिकाको बैठकमा भयो होस् या चाहिँ अरू अनौपचारिक छलफल भइरहन्छ, कृषिको क्षेत्रमा अब्बल सम्भावना भएको त्यसले एउटा समृद्धिको यात्रा पनि तय गरेको छ होइन। अब जस्तै सुन्तलाको पकेट क्षेत्र भयो, अदुवाको भयो होइन, अनि टिमुरको भयो, आलुको भयो, यसले गर्दाखेरि चाहिँ यहाँ चाहिँ एउटा समृद्धिको यात्रा चाहिँ अरूभन्दा अब्बल के छुट्टै यसरी छिटो चाहिँ यहाँ एउटा समृद्धिको यात्रा तय गरिरहेको नगरपालिका हो। समर्पित श्रमजीवीहरू किसानहरू यसैमा चाहिँ खुसी, यसैमा चाहिँ श्रम गरेर यसलाई चाहिँ एकदम विकसित र उन्नत बनाउन लागिरहनु भएको छ। यसको लागि त अब राजनीतिक नेतृत्वमा चाहिँ जस जान्छ नै र सबैको पार्टीहरू र सबैको जनताहरूको समन्वय सहकार्य चाहिँ प्रभावकारी कर्मचारीहरू होइन सबैको चाहिँ नि समन्वय सहकार्य चाहिँ प्रभावकारी बन्दै गइरहेको अनुभूति मैले गरेको छु।
8: कृतिको हिसाबले तीनवटा पुस्तकका कृतिहरू प्रकाशित प्रकाशन भयो। बागचौर नगरपालिकाको पर्यटन अथवा यहाँको साहित्य संस्कृतिलाई कोणबाट पनि हेरेर योजना बनाउनु पर्छ अथवा गतिविधि गर्नुपर्छ भन्ने बारेमा केही सोच विचार छ कि छैन मनमा?
3: मेरो सोच छ, मैले आउने बित्तिकै यहाँ बागचौर महोत्सव भयो, बागचौर ठुलो चाहिँ 18 दिनसम्म चलो भव्य चल्यो, त्यसमा मैले सल्यानी माया शीर्षकमा सम्पूर्ण सल्यान आम भर्खर आएको थिएँ, त्यसमा एउटा कविता प्रस्तुत गरेको थिएँ, एउटा तरङ्ग सिर्जना गरेको थियो। आउने बित्तिकै सारा चाहिँ सल्यानको विषयमा त्यो कविताले बोलेको छ। मेरो छुट्टै यो एउटा बागचौर अब यहाँ साहित्य कलाको क्षेत्रमा पनि माथि जानुपर्छ, यहाँका केही कुराहरू उत्खनन गर्नुपर्ने, यहाँको सभ्यता, यहाँको संस्कृति, यहाँको साहित्य होइन, गीत संगीत, अब लोकभाकाहरू, लोक संस्कृति हुन्छन् नि, अब यो पनि सम्बन्धन भयो भने न त्यो भौतिक विकासले मात्रै त हुँदैन, बराबर चाहिँ त्यो अनुपातमा मात्रै समृद्धि अगाडि बढ्छ। अब यस क्रममा मेरो सोच चाहिँ के छ भने मैले सेयर पनि गरिसकेको छु, बागचौर चाहिँ कसरी अरूभन्दा अब्बल छ भन्ने हिसाबमा त्यो एउटा कमी देखेको थिएँ मैले, र मैले एउटा सपना देखेको छु कि यहाँ एउटा छुट्टै बीचमा केन्द्रमा एउटा ठुलो एउटा बागचौरको नक्सा, बीचमा बाघ, प्रमुख पर्यटकीय धार्मिक ऐतिहासिक स्थलहरू, 12 वटा भित्रका चाहिँ प्रमुख उत्पादनहरू, यहाँको विशिष्टता के छ, ठ्याक्क मान्छेले आएर चाहिँ त्यहाँ फोटो खिचुन् र छुट्टै अरू पालिका भन्दा चाहिँ कसरी भिन्न छ, विशिष्ट छ भन्ने हिसाबले त्यसलाई चिनाउनको लागि अलिकति बजेट छुट्याउने, यहाँको साहित्य कला संस्कृतिको विषयमा पनि अलिकति केही काम गरौं भन्ने सोच छ।
8: हरेक वर्षको आर्थिक वर्षको अन्तिममा एक प्रकारको तनाव जहिले पालिकामा कर्मचारी अथवा जनप्रतिनिधिमा रहने गर्छ, चालू आर्थिक वर्षको कारोबारलाई टुङ्ग्याउनु पर्ने, यो आफैमा एक प्रकारको सुशासनको एउटा मापदण्डको रूपमा पनि हामी त्यसरी पनि हेर्छौँ। बागचौर नगरपालिकाको अनुभव कस्तो भयो?
3: धेरै ठाउँहरूमा चाहिँ झगडा परेको, कुटाकुट भएको, प्रशासनिक कर्मचारी प्राविधिक कर्मचारीमाथि हातपात भएको समाचारहरू यही आर्थिक वर्षको अन्त्यमा सुन्नमा आउँछ र यसपाला पनि आयो, धेरै ठाउँमा त्यस्ता घटनाहरू दुर्व्यवहारहरू भए। यहाँ चाहिँ यो अहिलेसम्मकै एक किसिमको सौहार्द ढङ्गले त्यस्तो किसिमको रातो मुख गर्नु परेन, रातो कालो मुख गर्नु परेन, यो मेरो लागि पनि सौभाग्य। यसमा चाहिँ अब हाम्रो चाहिँ नगर प्रमुख, अरू चाहिँ वडाध्यक्षज्यूहरू, उप प्रमुख लगायत सबैको एउटा समन्वयकारी भूमिकामा मेरो पनि केही भूमिका रह्यो, त्यसमा चाहिँ अब दायित्व त सिर्जना भयो नि होइन, एउटा राष्ट्रिय रोगै हो यो, विशेष गरी चाहिँ आर्थिक वर्षको अन्त्यमा विकासका कामहरू चाहिँ एकदम गर्ने, अरू बेला चाहिँ निष्क्रिय जस्तो भएर बस्ने, यो बेला नै बढी चाहिँ गर्दाखेरि भुक्तानीमा समस्या आउने, किनभने धेरै फाइल सिर्जना यही बेला हुने, त्यसले गर्दाखेरि सबै चाहिँ भुक्तानी नहुने त्यो रोग चाहिँ नेपालमा छ, त्यो त यहाँ पनि छ। अब यसबाट अलिक बेलैमा चाहिँ त्यो भुक्तानी, त्यहाँ अब विकास निर्माणका कामहरू, अरू कुराहरू चाहिँ, अरू क्रियाकलापहरू बेलैमा सम्पन्न भइदिएका भएदेखि त्यो अवस्था त आउने थिएन, सचेत हुनुपर्छ भन्ने मलाई लाग्छ।
2: गणेश नेपाली मृत्यु घटनामा छानबिन समितिको 4 सिफारिश, ट्राफिक व्यवस्थापनदेखि तनाव व्यवस्थापनसम्म सुधारको सुझाव दिइएको छ। गोलबजार घटनाको अध्ययन गर्न गृहको उच्च स्तरीय छानबिन टोली घटनास्थलमा पुगेको छ। पानीको बहाव बढ़ेपछि सुनकोशीमा खसेको कारको खोजीमा चुनौती देखिएको छ। मधेसवादी 7 दलद्वारा अग्रगामी मोर्चा गठनको घोषणा, कोशीका मुख्यमन्त्री कार्की विरूद्ध हस्ताक्षर अभियान सञ्चालन भएको छ। अविश्वास प्रस्ताव पार्नेको को को साथ भने नपाउने भएको छ। नेपाली कांग्रेसद्वारा स्वकीय सचिव नियुक्ति सम्बन्धी नयाँ मापदण्ड जारी भएको छ। अबको तीन दिन ठूलो पानी पर्ने सम्भावना रहेको छ। अनशनरत नर्स ज्योति राणा भाटका प्रतिनिधिसँग स्वास्थ्य मन्त्रालयले वार्ता गरेको छ। एक वर्षमा वैदेशिक रोजगारीमा 1223 नेपालीको मृत्यु भएको छ। राहतमा 1 अर्ब भन्दा बढ़ी खर्च भएको छ र नेपालमा यो वर्ष भलिबलका 3 अन्तर्राष्ट्रिय प्रतियोगिता हुने भएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि साउन 19 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
9: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
10: दलित के हो?
11: कसैको घरमा जन्मेर ब्राह्मण हुँदैन, कसैको घरमा जन्मेर शूद्र हुँदैन।
10: के दलित मानव होइन र
12: के प्रयास हुँदैछन् विभेद न्यूनीकरण गर्न?
13: सुदूरपश्चिमका आम दलित समुदायहरूको पहिचानको कुरालाई मैले खोजी गर्दैछु।
10: गाउँदेखि सहरसम्म, स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म, हरेक तह र तबकासम्म पुग्छौ हामी।
12: आवाज विहीनहरूको आवाज बन्छौ हामी।
10: विभेदका विरूद्ध हाम्रो सानो प्रयास कार्यक्रम समानताका स्वरहरू
12: तपाईँकै घर छेउको रेडियोमा सुन्न नभुल्नुहोला। साताको सोमबार राति 8:05 बजे
14: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
15: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
14: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
15: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
14: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर एक कैलाली। सम्पर्क नम्बर 98688008 र 98253772।
16: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
17: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
16: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
17: कहाँ हुनु भाइ, टिकापुर जमरा पारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
18: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
16: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
19: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
20: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
17: सम्पर्क नम्बर 0915604670 र मोबाइल नम्बर 98485158।
16: बाबु, ए बाबु, काल मनिष मेडिकलमा जाइस् त?
21: मैनै जाइ, उहाँ आफ्न अनुहार बिगारके घर से बाहर नै निकर्छु।
16: उहे मारे त तुहिन उहाँ पठाइदो। यहाँ हेर, ई पत्रिकामा लिखल बा मनिष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरानी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई था वही तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए।
21: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, टप टू में अब भी जाए।
0: यादगर्भी मनीष मेडिकल हल टीकापुरमा प्रत्येक महिना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया पोटो डन्डीफोर दाँत खुजली भुटला झर्ना कपारके तालु खुल्ना डेन्ड्रप इक्जेमा सोरियासिस कुष्ठ रोग पुरान से पुरान ठीक नै हुइल घाव खतिरा ओ यौन दुर्बलता के उपचार होइति रहल बा। सम्पर्क मनीष मेडिकल हल अस्पताल रोड टीकापुर फोन नम्बर 9860071024 ओ 9046477417।
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: नमस्कार, सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ट्ज को साप्ताहिक प्रस्तुति रेडियो कार्यक्रम समानता का स्वर में यहां स्वागत छ। म पूर्ण विक यो कार्यक्रम तपाई हरेक साता को सोमवार सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ट्जसँगै अनलाइन में www.tikapurfm.org मोबाइल एप्स टीकापुर एफएम र हाम्रो पात्रमा पनि हेर्न र सुन्न सक्नुहुनेछ। आज को कार्यक्रम में हामीसँग हुनुहुन्छ नयाँ आधार नेपाल केन्द्रीय कार्यालय का अध्यक्ष बालकुमारी सुनार। आज हामी संस्थाले पछिल्लो समय गरेका विविध क्रियाकलाप का बारे में उहाँसँग कुराकानी गर्नेछौं। सबैभन्दा पहिले सुनौ उहाँसँग गरेको यो कुराकानी।
1: स्वागत छ यहाँलाई कार्यक्रममा।
2: धन्यवाद।
1: पछिल्लो समय नयाँ आधार नेपालले महिलाहरूका सवालमा जसरी हिजोका दिनदेखि विभिन्न अधिकारका सवालमा काम गर्दै आइरहेको थियो, पछिल्लो समयको अवस्था के छ?
2: यहाँलाई नमस्कार भन्न चाहन्छु। नयाँ आधार नेपाल केन्द्रीय कार्यालय बौनियाबाट बौनी गर्दछु। विशेष गरेर सही तथा सीमान्त महिलाहरूका हक अधिकारहरूलाई सरकारवाला निकायसँग समन्वय गर्नको लागि हामी विभिन्न किसिमका कार्यक्रमहरू गर्दै आएका कुरा पनि यहाँहरूमा अवगत गराउन चाहन्छु। महिला हिंसा, महिलामाथि हुने विभिन्न प्रकारका हिंसाहरूलाई तिर्दै वकालत गर्दै हामी सम्बन्धित सरकारवाला निकायसँग र हिंसा पीड़ित महिलाहरूलाई चाहिँ निशुल्क कानूनी सेवा प्रदान गर्नको लागि जिल्लाका विभिन्न कानून सहायता केन्द्रसँगको समन्वय सहकार्य गरेर पनि हामी कामहरू गरिरहेका छौँ। र त्यसै गरी विपन्न तथा पछाडि पारिएका वर्ग समुदायका महिलाहरूलाई स्थानीय सरकारका स्रोत साधनमा पुर्याउनको लागि पनि हाम्रो निरन्तर पैरवी कार्य भइ नै रहेको छ। यो कुरा पनि हजुरहरूलाई जानकारी गराउन चाहन्छु। त्यसै गरी स्थानीय सरकार तथा राज्यको नीतिमा चाहिँ सीमान्त पीड़ित र दलित महिलाहरूलाई अझै उनीहरूको आर्थिक सशक्तिकरण, बौद्धिक क्षमताको विकास र आय आर्जनलाई चाहिँ मुख्य पाटो बनाएर राज्यले गर्नुपर्ने काममा चाहिँ अहिले त्यो बजेट विनियोजन प्रक्रियामा चाहिँ निकै नै विभेद भएको महसुस हामीले गरेका छौँ। र कुनै पनि त्यस्ता किसिमका कार्यक्रमहरू सञ्चालन गर्नको लागि उनीहरूको आर्थिक सशक्तिकरण, मानव अधिकार प्रबन्धन गर्नको लागि कुनै पनि निकायले त्यस्तो प्रभावकारी कार्यक्रमहरू नगरेको अवस्था हामीले पाएका छौँ।
1: हजुर, त्यस्तो पीड़ित महिलाहरूको अधिकारका लागि पैरवीका कुराहरू उठाउनु भएको छ, अधिकारका लागि चाहिँ बुलन्द आवाज गर्ने कुरा उठाइराख्नु भएको छ, होइन? यहाँहरूमा म पीड़ित भए, मैले चाहिँ न्याय पाइन भनेर गुनासो गर्ने महिलाहरूको अवस्था कस्तो छ नि?
2: साँच्चै भन्नु पर्दा महिलाहरू भनेका एउटा शक्तिका स्वरूप हुन्, तर समाज र परिवेश र समाजका कुरीति कुसंस्कारहरूले आज महिलाहरूमा शारीरिक, मानसिक र यौनिक हिंसाहरू दिन प्रतिदिन समाजमा बढ्दै गइरहेको अवस्था छ। यस्तो अवस्थामा महिलाहरूलाई चाहिँ कहिले पनि कमजोर आँखाले हेर्ने, उनीहरूलाई समानतामूलक र सम्मानजनक पाउने अधिकारबाट वञ्चित हुनुहुन्छ। वास्तवमा जब हिंसा पीड़ित महिलाहरू बन्नुहुन्छ तब उहाँको कुनै ठाउँको घरको सुनिश्चितता हुँदैन, उहाँ आर्थिक रूपले पनि कमजोर बन्नुहुन्छ र उहाँलाई सपोर्ट गर्ने, सहयोग गर्ने निकायको पनि त्यति प्रभावकारी समन्वय सहकार्य नभएको अवस्था छ। त्यसैले जो हिंसा पीड़ित महिला दिदी बहिनीहरू हामी कहाँ आउनुहुन्छ उहाँहरूलाई चाहिँ राज्यले गर्नुपर्ने काम कसै अधिकार कता हो कता हो, होइन? तर हामीले हाम्रो तर्फबाट गर्ने पहल प्रहरी प्रशासनसँग समन्वय गर्ने र उनीहरूका अधिकारलाई सुनिश्चित गर्नका लागि वकालत गर्ने काम गर्छौँ। र त्यसै गरी हिंसा पीड़ित महिलाहरूलाई चाहिँ कानूनी निशुल्क कानूनी सेवा केन्द्र भङ्गेरीमा रहेको छ। कतिपय महिला दिदीबहिनीहरूलाई चाहिँ त्यो निशुल्क कानूनी सहायता केन्द्रसँग जोडेर चाहिँ उहाँहरूले चाहिँ आफ्नो हक अधिकार प्राप्ति गर्नको लागि निशुल्क कानूनी सेवाहरू चाहिँ चासो गर्नुहुन्छ।
1: जस्तो पछिल्लो समय स्थानीय सरकारले विभिन्न खालका बजेट ल्याउँदै गर्दा पीड़ित महिलाहरूको संरक्षण र उनीहरूको सशक्तिकरणका सवालमा बजेट विनियोजन भएको पाउनुभयो?
2: पछिल्लो चरणमा स्थानीय सरकारले पनि अत्यन्तै हिंसा पीड़ित महिलाहरू र आर्थिक अवस्था न्यूनीकरण भएका महिलाहरूका पक्षमा त्यसरी बजेट विनियोजन भएको जानकारी हामीलाई छैन। जानकारी नभएको कुराहरूलाई चाहिँ हामीलाई त्यो भन्न पनि मिल्दैन होइन. तर महिलाका क्षेत्रमा निकै नै किसिमको उनीहरूलाई कसरी आफ्नो हुन त स्थानीय सरकारले अब कति टोल टोल ओडानाहरू चाहिँ आफ्नो किसिमले कार्यक्रमहरू गरिरहेको होला, तर त्यति एक्ज्याक्ट रूपमा यति बजेट उनीहरूका लागि छुट्याइएको छ र उनीहरू यो कार्यक्रमसँग सम्बन्धित छ भन्ने कुरा चाहिँ जानकारी छैन.
1: तपाईँ महिलाका सवालमा विगत लामो समयदेखि लागिराख्नु भएको छ, महिलाहरूको सशक्तिकरण, महिलाहरूलाई सक्रिय बनाउन र उनीहरूको अधिकारका सवालमा, त्यसै गरी विभिन्न किसिमका सिप प्रदान गर्ने सवालमा र अधिकार के हो भन्ने सचेतनाका सवालमा पनि यहाँले थुप्रै कार्यक्रम गर्नुभयो, लागिराख्नु भएको छ होइन. खासमा त्यो स्थानीय सरकारसँग यसो जोडेर हेर्दाखेरि सरकारले पीड़ित महिलाहरूका लागि के गर्न आवश्यक देख्नुहुन्छ नि?
2: स्थानीय सरकारले पीड़ित महिलाहरूलाई, हिंसा पीड़ित महिलाहरूलाई सर्वप्रथम त मैले अघिल्लो पटकको इन्टरभ्यूमा पनि हजुरलाई जोडेको छु, हामीसँग नयाँ बार नेपालसँग थोरै भए पनि जमिन थियो. हिंसा पीड़ित महिलाहरूलाई सर्वप्रथम त आवासको आवश्यकता छ जस्तो लाग्छ. जब उहाँहरू हिंसा पीड़ित बन्नुहुन्छ, उहाँहरूलाई जब श्रीमानको घरबाट अवेलामा हुन्छ, उनीहरू माइती घरमा पनि सम्मान जीवन जिउन सकिरहेका हुँदैनन्. उनीहरूलाई सर्वप्रथम त दास बस्ने बास समेतको कठिनाइ हुन्छ. त्यसपछि उहाँसँग आर्थिक स्रोत केही पनि देखिँदैन, केही हुँदैन, जो कि आफ्नो अधिकारका लागि, आफ्नो लागि लड्नको लागि उनीहरूलाई त्यतिखेर निकै संकट र अप्ठ्यारो परिस्थिति बनेको हुन्छ. कतिपय महिलाहरूलाई चाहिँ यसरी अरू जिल्लाबाट र अरू क्षेत्रबाट का महिला दिदी बहिनीहरूलाई बसाएर, एकजना अस्ति मात्र एकजना दिदी आउनुभयो, उहाँले मलाई एक हप्ताको लागि तपाईँको घरमा बास दिनुहोस् भन्दै गर्दाखेरि मेरो मनमा चिसो पैदा भयो. किनभने त्यतिखेर हिंसा पीड़ित महिलाहरू डिप्रेसनमा गइसकेको अवस्था हुन्छ, उनीहरूलाई मानसिक रूपले निकै नै कमजोर र निकै नै आत्मबल घटेको अवस्था हुन्छ. त्यसको डिप्रेसन भएको महिला दिदी बहिनीहरूलाई स्वयं व्यक्तिको घरमा राख्दाखेरि कहिले केही नकारात्मक घटनाहरू घट्यो भने जिम्मेवार को भन्ने भन्ने आशयले पनि उनीहरूलाई सर्वप्रथम त मलाई लाग्छ एउटा हिंसा पीड़ित आवाज आवश्यक छ. त्यहाँ बसिसकेपछि साईको मनोपरमार्थबाट काउन्सिलरको आवश्यकता छ होइन, अनि त्यहाँ खानु बस्न व्यवस्था त्यो निवासमा भयो भने उहाँहरूले चाहिँ यो मनोसामाजिक परामर्शदाताहरूद्वारा चाहिँ उपचार गराउँदै उनीहरूका हक अधिकारलाई निशुल्क रूपले कानुनी सेवा प्रदान गर्ने समन्वय गरिदिने होइन, सरकारवाला निकायसँग समन्वय गरेर निशुल्क कानुनी सेवाहरू प्राप्त गर्नुपर्ने एउटा छ. अर्को उहाँहरूलाई चाहिँ जस्तो खाना बस्ने व्यवस्था गर्नको लागि उनीहरूको अधिकारलाई सुनिश्चित गर्नका लागि पनि स्थानीय सरकारले बजेट छुट्याउनु जरुरी छ जस्तो लाग्छ. बजेट छुट्याउनु जरुरी छ होइन, प्रदेश सरकार स्थानीय सरकार महिलाका सेक्टरमा हिजो पीड़ित महिलाहरूको सेक्टरमा चाहिँ हामीले त्यति प्रभावकारी रूपले काम गरिरहेको उनीहरूको क्षेत्रमा बजेट नछुट्याएको अवस्था हामीलाई अनुभव के अरे त्यो महसुसीकरण रहेको छ.
1: काम गर्दै जाँदा थुप्रै चुनौतीहरू त भोग्नुभयो होला होइन, थुप्रै ठाउँमा चाहिँ पुग्नु पर्छ, थुप्रै खालका मान्छेहरूसँगको सवाल जवाफ अथवा फेस गर्न पर्ला, अधिकारका सवालमा चाहिँ लडाई लड्दै गर्दाखेरि विभिन्न क्षेत्रमा विभिन्न ठाउँ चाहिँ भेट्न पर्ने होला, यो सबै म्यानेजमेन्ट कसरी मिलाउनुहुन्छ, काम गर्दै जाँदाखेरिको चुनौतीहरू चाहिँ के भोग्नु भएको छ नि यहाँले?
2: हिंसा पीड़ित महिलाहरूको क्षेत्रमा काम गर्दै गर्दाखेरि ज्यानको जोखिम पनि पर्न सक्छ. हामीलाई सम्बन्धित जुन महिलाको हामीले आवाज उठाउनको लागि निशुल्क कानुनी सेवा प्रदान गर्नको लागि उनीहरूलाई सहकार्य गरेर उहाँहरूसँगै हामी व्यक्तिगत रूपले के अरे खर्च आफ्नो गरेर पनि होइन त्यो ठाउँमा जाँदै गर्दाखेरि परिवारको के अरे के भन्छ उनीहरूले दिने धम्कीहरू पनि एउटा चुनौतीको रूपमा लिन चाहन्छु होइन. उहाँहरू रुँदै पीड़ित आफ्नो पीड़ा सुनाउँदै हामी कहाँ आउनुहुन्छ, फलानाले चाहिँ उसको सपोर्ट गर्यो, यसरी फलानाले गर्दा यसरी उकासेको छ भन्ने किसिमको ब्लेमहरू चाहिँ हामीलाई लाग्दै गर्छ. यो पनि एउटा चुनौतीको पाटो हो जस्तो मलाई लाग्छ होइन. हामीले चाहिँ महिलाहरूले कसरी निशुल्क रूपले उहाँले कानुनी सेवाहरू प्रदान गर्ने, कतिपय कुरामा कानुन सम्बन्ध भएर लड्नु पर्ने हुन्छ भने कतिपय कुराहरूमा सहकार्य गर्नुपर्छ, समन्वय गर्नुपर्छ, उहाँहरूको घरबार के अरे के भन्छ जीवनलाई राम्रो बनाउनको लागि उहाँको परिवारसँग हामीले समन्वय सहकार्य गरेर मेलमिलापद्वारा पनि उहाँहरूलाई चाहिँ के अरे कतिपय साना सिना कुराहरूलाई मनमुटाव नगरिकन आफ्नो परिवारसँग मिल्नुपर्छ भनेर पनि हामीले पीड़ित महिलाका परिवारसँग उहाँहरूका खुट्टा जोड्नुपर्ने अवस्था पनि हुन्छ। यो पनि एउटा चुनौतीको रूपमा लिन्छु होइन, त्यस्तो अवस्था हुन्छ। तर त्यो गर्दै जाँदाखेरि कतिपय दिदी बहिनीहरूको यस्तो अवस्था पनि हुन्छ, यदि उहाँहरूको सपोर्ट तपाईँहरूले लिनुभयो गर्नुभयो भने तपाईँलाई चाहिँ नराम्रो हुन्छ भन्ने खाले धम्की होइन पनि दिने गर्नुहुन्छ। यो पनि एउटा चुनौतीको पाटो हो जस्तो लाग्छ मलाई।
1: कहिले काहीँ काम गर्दै जाँदा दिक्क महसुस हुन्न अथवा घरको घरमा पनि हेर्न पर्छ होला होइन, यो कुराको समय व्यवस्थापन कसरी गर्नु भएको छ?
2: अनि व्यक्तिगत पीड़ाहरूका कुराहरू त धेरै छन् नि त होइन। अब यो हामी एउटा हिंसा पीड़ित महिलाहरूको क्षेत्रमा आफ्नो समय दिएका हुन्छौँ, आफ्नो उहाँहरूलाई सपोर्ट गर्नुको लागि आफ्नो घर व्यवहारहरूलाई त्यसको लागि बढी भन्दा बढी हामीले सङ्घर्ष गर्नुपर्ने हुन्छ। जस्तो मैले आज कुनै दिदी बहिनीको सलफलमा जानु छ भने मैले 5 बजे उठ्नु छ भने त्यो दिन 4 बजे पनि उठ्नु पर्ने हुन्छ। त्यो समय जब सबै घरको व्यवस्थापन सकेर होइन त्यो कामहरूलाई छिटो छरिटो कसरी गर्न सकिन्छ त्यसलाई म्यानेज गरेर अब कस्तो उठ्न जानुपर्ने छ त्यसरी चाहिँ हामीले दौडिनु पर्ने हुन्छ। तर चुनौती त कस्तो छन् हेर्नु, आफ्नो बच्चाहरूलाई समयमा खाजा नास्ता पानी अनि उनीहरूको होमवर्क के छ घरको चाहिँ कहाँ के बिग्रिएको छ भन्दा पनि हामीलाई त एउटा यो लत भए जस्तो पनि भएको छ। सामाजिक क्षेत्रमा काम गर्दा गर्दै 20-22 वर्ष सकियो होइन, आफ्नो जीवन सकियो, आफ्नो जवानी सकियो। अझै पनि के लाग्छ भने पीड़ित महिला दिदी बहिनीहरूले निस्वस रूपले कानुनी सेवा प्रदान गर्न पाउन्, उनीहरूले आफ्नो हक अधिकारलाई सुरक्षित तरिकाले पाउन् भन्ने जस्तो लाग्छ। त्यसरी उहाँहरूका आफ्नो खुसी भन्दा पनि समाज र समाजमा पछाडि पारिएका दिदी बहिनी हुन् अथवा महिला पुरुष दाजुभाइहरू हुनुहुन्छ होइन, उनीहरूलाई चाहिँ कसरी न्याय दिलाउन सकिन्छ भन्नेतिर चाहिँ यो हामीले बढी सोच्नुपर्ने र बढी त्यो किसिमको उनीहरूलाई खुसी मिल्दाखेरि चाहिँ आफूलाई खुसी भएको अनुभूति हुने भएकाले अब घर व्यवस्थापन बच्चाको व्यवस्थापन घर परिवार सबै व्यवस्थापन गरेर पनि त्यसरी हामीले समय निकाल्ने गर्छ।
1: हामी कुराकानीको करिब अन्ततिर आएका छौँ र अन्त्यमा यहाँले के भन्न चाहनुहुन्छ?
2: यहाँलाई फेरि पनि हार्दिक स्वागत तथा धन्यवाद दिन चाहन्छु। सबै समाज निर्माण गर्नको लागि समाजका सबै व्यक्तित्वहरू सचेत हुन जरुरी छ, सबै व्यक्तित्वहरू संवेदनशील बन्न जरुरी छ, मानिसमा मानवताको भावना हुन जरुरी छ। आज मेरो बच्चा मेरो कर्म मेरो व्यवहार मेरो बोली मेरो व्यवहारले कसैलाई हिंसामा नपरोस् भन्ने किसिमको हरेक नागरिकको सोच हुन जरुरी छ। एउटा परिवारलाई मानवीय रूपमा लिएर आफ्नो परिवारलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने सकारात्मक सोच र चिन्तन हुन जरुरी छ। हरेक मानिसमा मानवता हुन जरुरी छ जस्तो लाग्छ। अर्को कुरा स्थानीय सरकार र प्रदेश सरकारले चाहिँ महिला क्षेत्रमा महिलाहरूलाई सशक्त बनाउनको लागि उनीहरूलाई आर्थिक रूपले सामाजिक रूपले शैक्षिक रूपले अब्बल बनाउनको लागि चाहिँ विशेष किसिमका कार्यक्रमहरू ल्याएर उनीहरूलाई आत्मनिर्भर बनाउनको लागि पनि बढीभन्दा बढी यो के भन्छ बजेटहरूको व्यवस्था गरियोस् भन्न चाहन्छु। स्थानीय सरकार प्रदेश सरकार केन्द्र सरकार जहिले पनि महिलाको सेक्टरमा त्यति संवेदनशील नभएको अवस्था चाहिँ हामी पाउँछौँ जस्तो लाग्छ। फेरि पनि यो सबै तिनै तहको सरकारले विशेष बजेट सहितको कार्यक्रम ल्याएर समाजमा एकल महिलाहरूको अवस्था कति नाजुक छ, विपन्न महिलाहरूको अवस्था कति नाजुक छ, दलित महिलाहरूको अवस्था कति नाजुक छ, उनीहरूका लागि विशेष किसिमका कार्यक्रमहरू ल्याएर योजनाबद्ध तरिकाले व्यवसायिक तर्फ बनाउनको लागि होस् अथवा शैक्षिक रूपले अगाडि बढाउनको लागि होस् अथवा ठिकमूलक कार्यक्रममा दक्ष बनाउनको लागि होस् विशेष कार्यक्रमहरू ल्याएर चाहिँ यो समाज परिवर्तनका लागि सबै समाज निर्माण गर्नको लागि समतामूलक समाज निर्माण गर्नको लागि र सबै नागरिक निर्माण गर्नको लागि जबसम्म सरकारले महसुसीकरण गर्न सक्दैन तबसम्म महिलाको उत्थान उन्नति प्रगति गर्न सक्दैन, तबसम्म हाम्रो समाज सबै समाज गर्न सक्दैन, हाम्रो समाज समतामूलक समाज गर्न सक्दैन, हाम्रो समाजमा हुने विभिन्न खाले विकृति विसङ्गतिहरूलाई चाहिँ निम गर्दै समाजका हरेक तह र पत्ताका व्यक्तित्वहरू आफ्नो भूमिकामा रहेर संवेदनशील रहेर हामीले सबै समाजले माग गर्नको लागि हाते नाम गर्नुपर्छ भन्ने कुराहरू राख्छु।
1: धन्यवाद।
2: थ्याङ्क यू, थ्याङ्क यू सो मच यहाँले तपाईँको यस महत्वपूर्ण कार्यक्रममा आफ्नो कुराहरू राख्ने अवसर दिनुभएकोमा हृदयदेखि सम्मान व्यक्त गर्दै
1: धन्यवाद।
0: कार्यक्रम समानताका स्वरको समय सकिन लागेको छ। अर्को हप्ता यसै गरी नयाँ विषय वस्तुका साथ तपाईँ हाम्रो भेट हुनेछ। यतिन्जेल साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद। साथै प्रविधिमा सहयोग गर्ने मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै कार्यक्रमबाट म पूर्ण विज्ञापन बिदा हुन्छु। नमस्कार। तपाईँको सत्ता रचनात्मक होस्।

0: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको व्यवहार सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीए का लागि साउन 17 गते बिहान 8 बजे बीबीएस का लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षा छात्र संकाय बीएड ऐच्छिक विषयहरू इङ्ग्लिस नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इङ्ग्लिस डेभलपमेन्ट स्टडिज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गते देखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्यायन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इङ्ग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाइफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने
0: कक्षा 12 को पूरक परीक्षामा सहभागी विद्यार्थीहरूले समेत प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्
1: थप जानकारीका लागि क्याम्पस प्रशासनको फोन नम्बर 091-560-088 र 561-088
0: टिकापुर बहुमुखी क्याम्पस टिकापुर कैलाली
2: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्
3: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका नलकाका सामान नलकाका पाइप फरुवा कुटो कोदालो बन्चरो हटब्याग थर्मस जर्किन पानी तताउने इलेक्ट्रिकल रड भान्साका लागि किचन ऱ्याक प्लास्टिकको सामान घर वायरिङका सामान पूजाका लागि सम्पूर्ण सामग्रीहरू पित्तलका भाँडाकुँडा ग्यास सिलिन्डर झाडु छाता हाम्रो यहाँ सुफद मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला ग्रीष्मा टेरस टिकापुर कैलाली सञ्चालक मदनराज देवकोटा स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि सम्पर्क नम्बर 9849585088

0: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज मेगाहर्ज।
1: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सुस्तामा भारतसँग उत्पन्न पछिल्लो विवाद हल भएको स्थानीय प्रशासनको दावी, दिगो समाधान खोज्न राष्ट्रिय सभामा उठ्यो आवाज,
2: राष्ट्रिय हितलाई केन्द्रमा राखेर संयमित र जिम्मेवार ढंगले कूटनीतिक पहल गरी समाधान खोज्न म सम्माननीय अध्यक्षज्यू मार्फत निवेदन गर्दछु।
1: सुनसरीमा भएको साम्प्रदायिक घटनाबारे छानबिनका लागि न्यायिक समिति गठन गर्न कांग्रेसको माग,
3: त्यो गम्भीर घटना हो, त्यो घटनाको न्यायिक छानबिन हुनुपर्छ।
1: र अन्तर्राष्ट्रिय प्रसंगमा फिफा अध्यक्षलाई दिएको समर्थन फिर्ता लिने इंग्लिश फुटबल एसोसिएशनको निर्णय। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
4: बिनिता दाहालबाट समाचार सुन्नुहोस्। उत्तर पश्चिमी नाइजेरियामा बन्दुकधारीहरूको आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु भएको विवरणहरू आएका छन्। मारिने मध्ये 4 सैनिक पनि रहेका छन्। जम्फारा राज्यका बासिन्दाका अनुसार आक्रमणकारीहरूले पहिला सैन्य चौकीमाथि कब्जा जमाएर पछि 100 जना भन्दा बढ़ी गाउँलेलाई अपहरण गरेका थिए। पछि महिलाहरूलाई रिहा गरिएको भए पनि करिब 52 जना पुरूष अझै पनि उनीहरूकै नियन्त्रणमा भएको बताइएको छ। छिमेकी कोटा राज्यमा पनि बन्दुकधारीहरूले घर घरमा पुगेर सर्वसाधारणको हत्या गरेको, पशु चौपाया लुटेको तथा एउटा घरमा आगजनी गरेको बताइएको छ। यस घटनाबारे स्थानीय अधिकारीहरूले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। फिफाको प्रमुखमा पुनः निर्वाचनका लागि जानी इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता लिने पछिल्लो प्रशासकीय निकाय इंग्लिश फुटबल एसोसिएशन ईएफए भएको छ। वेल्स र फिनल्याण्डले यसअघि नै आफ्नो समर्थन फिर्ता लिइसकेका छन्। विश्वकप र अन्य प्रतियोगिताहरूमा हिस्सेदारी बिक्री गर्ने आफ्नो योजनाका कारण इन्फान्टिनो विवादमा तानिएका छन्। म्यानमारकी हिरासतमा रहेकी पूर्व नेत्री आङ सान सुचीको परिवारले उनलाई रेडक्रसका एक प्रतिनिधिसँग भेट्न अनुमति दिइएकोमा स्वागत गरेको छ। उनका छोरा किम एरिसले सैन्य सरकारले सार्वजनिक गरेका तस्विरहरू वास्तविक भएको आफूले विश्वास गरेको बताउँदै भने, पाँच वर्षदेखि एकान्त कारावासमा राखिएको अवधिमा मैले पाउन सकेको जानकारीका आधारमा भन्दा त्यसको असर उहाँमा पक्कै परेको हुनुपर्छ, तर बाहिरी रूपमा हेर्दा उहाँ स्वस्थ देखिनुहुन्छ, आङ सान सुचीका छोरा किम एरिसको भनाई। जापानमा बच्चाको हेरचाहका लागि विदा लिने पुरूषहरूको दर पहिलो पटक 50% नाघेको छ। जापानको श्रम मन्त्रालयका अनुसार गत वर्ष बच्चाको हेरचाहका लागि विदा लिने पुरूष कर्मचारीको संख्या 10% बढ़ेर आधा भन्दा केही बढ़ी नाघेको हो। जापान सरकारले विगत केही वर्षदेखि बुवाहरूलाई बच्चाको हेरचाहका लागि विदा लिन प्रोत्साहित गर्दै विभिन्न सहयोग तथा सहुलियतका कार्यक्रम सञ्चालन गर्दै आएको छ। त्यहाँ पुरूषहरूले लिँदा पदोन्नतिको अवसर घट्ने र लामो समयसम्म काम गर्नुपर्ने दबाव महसुस गर्छन्। र बीबीसीले पाकिस्तान प्रशासित कश्मीरको रावलाकोट शहरमा दुर्लभ पहुँच प्राप्त गरेको छ। बीबीसी संवाददाताले कुरा गरेका धेरै परिवारका अनुसार अशान्तिका क्रममा उनीहरूका आफन्तहरूलाई गोली हानी मारिएको थियो र थप विरोध प्रदर्शनको योजना बनाइएको छ। घाइते मध्ये धेरैलाई सरकारी अस्पतालमा गए पक्राउ पर्ने डरले अस्थायी रूपमा सञ्चालन गरिएका स्वास्थ्य केन्द्रहरूमा उपचारका लागि लगिएको छ। क्षेत्रीय सरकारले भने प्रदर्शनकारीमाथि गोली चलाएको आरोप अस्वीकार गर्दै प्रदर्शनकारीहरूले जारी निर्वाचन प्रक्रियामा अवरोध पुर्याउने प्रयास गरिरहेको दावी गरेको छ। प्रदर्शनको नेतृत्व गर्दै आएको जोइन्ट अवामी एक्सन कमिटीलाई पनि स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। पश्चिम नवलपरासीको सुस्तामा कची तटबन्धको विषयमा भारतीय पक्षसँग उत्पन्न पछिल्लो विवादको विषयले राष्ट्रिय सभामा प्रवेश पाएको छ। जनता समाजवादी पार्टी र नेपाली कम्युनिष्ट पार्टीका सांसदहरूले सीमा विवादको विषय राष्ट्रिय सभाको आजको बैठकमा उठाएका हुन्। तर नारायणी नदीको कटान रोक्न स्थानीय बासिन्दाले माटो र बालुवा थुपारेर नेपाली भूमिमा बनाएको कची तटबन्ध भारतीय पक्षले भत्काइदिएको भनिएको घटनासँगै उत्पन्न तनाव सामे भएको स्थानीय प्रशासनले दावी गरेको छ। उक्त संरचना भत्काइएपछि नारायणी नदीमा जल प्रवाह बढ़ेमा बस्ती डुबानमा

0: डर भने कायम रहेको स्थानीय बासिन्दाले बताएका छन्। सुनौ एक रिपोर्ट। नदीले कटान गर्न सक्ने सम्भावित स्थानमा माटो र बालुवा थुपारेर केही अग्लो बनाउन खोजिएपछि भारतीय पक्षले अवरोध गर्दा आइतबार केही समय दुवै पक्षबीच तनावपूर्ण अवस्था सिर्जना भएको विवरण बाहिर आएको थियो। राष्ट्रिय सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले सुस्तामा देखिने विवादबारे सरकारको ध्यान आकर्षण गराए। सो क्रममा जनता समाजवादी पार्टीकी पूजा चौधरीले समस्या समाधानका लागि सरकारलाई आवश्यक पहल गर्न आग्रह गरिन्।
1: सुस्ता नेपालको राष्ट्रियता, सार्वभौमिकता र सीमासँग जोडिएको संवेदनशील विषय हो। त्यसैले यस्तो अवस्थामा भावनात्मक प्रतिक्रिया भन्दा पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर संयमित र जिम्मेवार ढंगले कूटनीतिक पहल गरी समाधान खोज्न म सम्माननीय अध्यक्षज्यू मार्फत निवेदन गर्दछु।
0: चौधरीले सीमा विवादका साथै सीमा क्षेत्रमा बस्ने नागरिकहरूको समस्याको दिगो समाधान खोज्नुपर्नेमा जोड दिइन्। सीमावर्ती क्षेत्रमा नेपाली नागरिकले बेला बखत शास्ति बेहोर्नु परेको गुनासो बीच सांसद चौधरीको भनाइ आएको हो।
1: सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा, दैनिक जीवनलाई सहज बनाउन आवश्यक कदम चाल्न र सुस्ता लगायतका सीमा सम्बन्धी विषयमा छिमेकी राष्ट्रसँग उच्च स्तरीय कूटनीतिक पहल गर्दै नेपालको सार्वभौमिकता र राष्ट्रिय हितको संरक्षण हुने गरी दिगो समाधान गर्न पनि विनम्र अनुरोध गर्दछु।
0: बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णु बहादुर विश्वकर्माले सीमा सुरक्षाबारे सरकारलाई प्रश्न गरे।
2: नेपाली भूमि लेपलेख लिपियाद्वारामा गाडी कुटायो, सुस्तामा तटबन्धन भत्कायो, तीनजना युवालाई घाइते बनायो, सीमाको सुरक्षा कहिले हुन्छ?
0: भारतले आपसी सहमति बिना सीमा क्षेत्रमा स्थायी निर्माणको कुनै प्रकारको कार्य अघि नबढाउन भन्दै अवरोध गर्दै आएको छ। सुस्ताका स्थानीय बासिन्दाले नयाँ तटबन्ध बनाएको नभई नदी कटान रोक्न पहिले बनेको संरचनालाई नै अस्थायी किसिमले मरम्मत गर्ने प्रयास मात्र गरिएको दावी गरेका छन्। बस्ती जोगाउने आफ्नो प्रयासमा अवरोध गरिएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। तर नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले पछिल्लो समस्या समाधान भएको भन्दै बीबीसीसँग भने,
3: भएको थियो त्यसपछि त्यहाँ सुरक्षा कर्मीहरू गइसकेपछि अब हिजै त्यसलाई नर्मल भइसकेको छ, अहिले चाहिँ सामान्य अवस्था छ।
0: भारतीय पक्षसँग त्यसबारे थप छलफल गर्ने सोमबार भन्ने विवरणहरू आएका थिए, त्यसमा चाहिँ के हो खास कुरा?
3: त्यस्तो औपचारिक छलफल भन्दा पनि अब त्यहाँ अहिलेलाई चाहिँ दुवै पक्षले आफ्नोतिरको शान्ति सुरक्षा चाहिँ कायम गर्ने भन्ने भयो, त्यति नै हो। अहिले
0: आवश्यक पर्यो फेरि छलफल गरौँला भन्ने होला होइन?
3: तर फेरि पर्यो भने त हामी जहिले पनि छलफल गरिहाल्छौँ।
0: समय समयमा नारायणी नदीमा आएको बाढीले धार परिवर्तन गर्दा सुस्ता नारायणी नदीको पूर्वमा पुग्नुका साथै दुई देशबीच विवादित समेत बनेको छ। नारायणी नदीले आफ्नो धार परिवर्तन गरे यता सुस्ता क्षेत्रमा लामो समयदेखि सीमा विवाद रहँदै आएको छ। सुस्ताका केही भूभागमाथि नेपाल र भारत दुवै पक्षले दावी गर्दै आएका छन्। सुनसरी घटनासँग सम्बन्धित एउटा विषय, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीमा हालै भएको साम्प्रदायिक घटनाबारे छानबिनका लागि न्यायिक समिति गठन हुनुपर्ने माग गरेको छ। गृह मन्त्रालयद्वारा गठित एउटा समितिले घटनाबारे अनुसन्धान गरिरहँदा सिंहदरबारमा आज बसेको कांग्रेस संसदीय दलको बैठकले न्यायिक समिति गठनको माग गरेको हो। संसदीय दलको निर्णयबारे बैठकपछि संचारकर्मीसँग कुरा गर्दै कांग्रेस महामन्त्री प्रदीप पौडेलले भने,
4: घटनाको बारेमा गृह मन्त्रालयले बनाएको कर्मकाण्डी समितिले छानबिन गर्न सक्दैन, त्यो गम्भीर घटना हो, त्यो घटनाको न्यायिक छानबिन हुनुपर्छ, स्वतन्त्र निष्पक्ष ढंगबाट छानबिन हुनुपर्छ, त्यो घटनाको छानबिन गरेर सत्य तथ्य सार्वजनिक गरिनुपर्छ र कानून बमोजिम दोषीलाई कारवाही गर्ने स्थिति बन्नुपर्छ।
0: कांग्रेस संसदीय दलको बैठकले अरू विपक्षी दलहरूसँग समेत त्यसबारे छलफल गर्ने निर्णय गरेको महामन्त्री पौडेलले बताए।
4: त्यो विषय प्रतिनिधि सभा र राष्ट्रिय सभामा नेपाली कंग्रेसले उठाउनेछ र अरू विपक्षी दलहरूसँग पनि त्यसका बारेमा सहकार्य गर्ने विषय हाम्रो संसदीय दलको बैठकबाट पारित भएको छ।
0: गत साता सुनसरीको दिवानगंजमा भएको साम्प्रदायिक घटनामा दुईजनाको ज्यान गएको थियो भने सोही घटनालाई लिएर सर्लाहीमा प्रदर्शन चर्कदा अर्का एकजनाको ज्यान गएको थियो। अर्को विषय, नेपाल धितोपत्र बोर्डले पछिल्ला दिनमा विभिन्न नयाँ वित्तीय उपकरणहरू ल्याएको जनाएको छ, तीमध्ये सर्ट सेलिङ एक हो। यसै सन्दर्भमा हाम्रा साथी संजय ढकालले बोर्डका अध्यक्ष गोपाल प्रसाद भट्टलाई यो कस्तो उपकरण हो र किन आवश्यक पर्यो भनेर सोधेका छन्।
5: बजारमा इन्भेस्टरहरू दुई किसिमका हुन्छन्, एउटा लङ पोजिसन भन्छ जसलाई सेयर किन्ने अथवा इन्स्ट्रुमेन्टहरू अहिले किन्ने कम मूल्य छ भन्ने मान्यता राख्छन् उनीहरूले अहिले बजारमा त्यस्तो, र भविष्यमा सेयरको अथवा अरू इन्स्ट्रुमेन्टहरूको मूल्य बढ्न सक्छ भनेर जसले किन्छन् त्यसलाई लङ पोजिसन भन्छ। अर्को के हुन्छ सर्ट पोजिसन भनेको के हो भने, अहिले बजारमा मूल्य यो सेक्युरिटीको अथवा सेयरको बढी छ, भविष्यमा यसको मूल्य घट्न सक्छ भन्ने जसले अपेक्षा गर्छन् तिनीहरूले यस्तो पोजिसन लिन्छन्। अहिले नेपालको बजारमा के छ भन्नुहुन्छ भने, यो स्टक मार्केटमा खास गरी सबैले इन्भेस्टरहरूले एउटै साइड मात्रै लिनुपर्छ, लङ पोजिसन मात्रै साइडको हुन्छ, अर्थात् भन्नुभयो

सेयर किन्ने र बजार बढ्नै पर्ने अवस्था हुन्छ. बढ्यो भने मात्रै उनीहरूले रिटर्न पाउँछन्. सर्ट सेलिङलाई यदि इन्ट्रोड्युस गर्यौँ हामीले बजारमा भने त्यसले के गर्छ भने इन्भेस्टरहरूले अहिलेको उनीहरूको एक्सपेक्टेसन सेयर बजार प्राइस कति छ भन्ने एक्सपेक्टेसन भयो भने अहिले बेचिदिन्छन् सेयर. स्टार्टिङ एक्टिभिटी के भयो भन्दाखेरि सेयर बढो गरेर बेच्ने भए पछि गएर जब सेयरको प्राइस घट्छ एज पर देयर एक्सपेक्टेसन घटिसकेपछि तिनीहरूले फेरि किनेर फिर्ता गरिदिन्छन्. त्यसपछि त्यो डिफरेन्स भनेको त्यहाँ पनि रिटर्न नै हुन्छ. बढीमा बेचे कममा किनेर फिर्ता गरे.

0: राखेर कर्जा लिन्थे, अब त्यो होइन। आफूले पनि इन्भेस्ट गर्ने, केही मार्जिन राख्ने र ब्रोकरसँग ऋण लिएर इन्भेस्ट गर्ने मेकानिजम शुरू हुन्छ। त्यसको लागि हामी आधार भूमि तयार गर्दैछौँ। दोस्रो स्टेजमा आएर इन्ट्राडे ट्रेडिङ गराउँछौँ। त्यसपछि हामी एकै दिनमा सेयर किन्ने, सेयर बेच्ने अनि स्क्वायर अप गरिदिने पोजिसन, अन्तर्दिवसीय कारोबार भन्छौँ इन्ट्राडे ट्रेडिङ। त्यसको लागि पनि हामीले त्यसको अवधारणा पत्र पनि बनाइसकेका छौँ र त्यसका लागि आवश्यक रुल्सहरू तयार गरिराखेका छौँ। त्यसपछि एसएलबी भन्छ, सेक्युरिटी लेन्डिङ एन्ड बरोइङ मेकानिजम डेभलप गर्छ। त्यो इन्स्टिट्युसनल मेकानिजम आइसकेपछि सर्ट सेलिङको आधार भूमि तयार हुन्छ।
1: लगानीकर्ताको लागि र समग्र पुँजी बजारको लागि यसको फाइदा के हुन्छ त?
0: यसले ट्रेडिङ भोल्युम बढाउँछ, ट्रेडिङ लिक्विडिटी बढाउँछ बजारमा, अनि यसले अर्को काम के पनि गर्छ भने मार्केट डेप्थलाई पनि बढाउँछ। इन्डेक्स बढ्नै पर्ने अथवा प्राइस बढा बढी गरेर मात्रै रिटर्न लिनुपर्ने मार्केटलाई अब दुईटा पार्टमा बाँधिन्छ। घटेको बेला पनि रिटर्न लियो है तिमीहरूले पनि भन्छ। यसले तेस्रो फाइदा के हुन्छ तपाईँलाई, यसपछि अरू इन्स्ट्रुमेन्ट्सहरू सहायक भन्छ। जस्तो हामी इन्डेक्स रिलेटेड फ्युचर्सहरू अथवा अप्सन्सहरू फ्युचर्सहरू अरूको लागि पनि यसले के गर्छ भूमिकाहरू बनाइदिन्छ अरू इन्स्ट्रुमेन्ट्स ल्याउनको लागि पनि।
2: नेपाल धितोपत्र बोर्डका अध्यक्ष गोपाल प्रसाद भट्ट साथी सञ्जय ढकालसँग कुरा गर्दै। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, इंग्लिश फुटबल एसोसिएशनले फिफा अध्यक्ष जानी इन्फान्टिनो प्रतिको आफ्नो समर्थन फिर्ता लिँदै उनलाई पत्र लेख्ने तयारी गरेको छ। यो निर्णय फिफाका प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सेदारी बेच्ने योजना रद्द भएपछि उत्पन्न विवाद बीच भएको हो। आउँदो मार्च महिनामा इन्फान्टिनो चौथो तथा अन्तिम कार्यकालका लागि पुनः निर्वाचनमा उम्मेद्वारी दिने तयारीमा छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ।
3: यसअघि नै उत्तर तथा मध्य अमेरिका र क्यारेबियन क्षेत्रका फुटबल नियामक निकायहरूले इन्फान्टिनोको नेतृत्वमाथि सार्वजनिक रूपमा प्रश्न उठाइसकेका छन्। यूईएफएले निजी लगानीकर्ताहरूलाई हिस्सेदारी बेच्ने योजना विरूद्ध कानूनी कार्यवाही गर्ने चेतावनी दिएको छ। वेल्सले पनि इन्फान्टिनोको फिफा अध्यक्ष पदमा निरन्तरता दिने उम्मेद्वारी प्रतिको समर्थन सार्वजनिक रूपमा फिर्ता लिएको छ। इन्फान्टिनोले चौथो तथा अन्तिम कार्यकालका लागि उम्मेद्वारी दिने तयारी गर्दै गर्दा जित्नका लागि उनले फिफाका 211 सदस्य संगठन मध्ये कम्तीमा 106 मत ल्याउनु पर्नेछ। बीबीसी स्पोर्ट स्रोतहरूका अनुसार स्कटिस फुटबल एसोसिएशनको धारणा पनि इन्फान्टिनो प्रति यूईएफए को अविश्वाससँग मिल्दो छ। द न्यूयोर्क पोस्टका अनुसार उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग समर्थन मागेका छन्। तर अमेरिकी विदेश मन्त्रालयले इन्फान्टिनोले मार्को रुबियोसँग भेटघाटको समय तय

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
2: भदौ 6 गते पहिलो शनिबारका दिन आउने भएकाले
1: समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रायसिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोग समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: डाक्टर आउने दिन भदौ 6 गते पहिलो शनिबार
1: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल टिकापुर एक कैलाली। सम्पर्क नम्बर 98688008 र 98253677272।

0: सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातक तहमा विद्यार्थी भर्ना खुलेको सूचना।
1: सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गत स्कूल अफ एग्रीकल्चरमा स्नातक तह बीएससी एजीमा नियमित तर्फ 100 जना र सरकारी सेवामा कार्यरत कर्मचारी 10 जनाका लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: स्कूल अफ एग्रीकल्चरमा बीएससी किन पढ्ने?
1: सुविधा सम्पन्न भवनमा आधुनिक प्रयोगशालामा अभ्यास गराइने,
0: आफ्नै फार्म हाउसमा अभ्यास गराइने।
1: सुदूरपश्चिमका 9 जिल्लाबाट 1-1 जना र प्रवेश परीक्षाको सूचीमा उत्कृष्ट विद्यार्थी सहित नियमित तर्फ 25% आरक्षित छात्रवृत्ति कोटा रहेको,
0: अन्य विश्वविद्यालयको तुलनामा सबैभन्दा कम शुल्कमा पढाइ हुने,
1: स्नातक उत्तीर्ण सबै विद्यार्थी स्वदेश र विदेशमा गई अध्ययन रोजगारी र उद्यममा संलग्न भइसकेको,
0: अनलाइन र अफलाइनबाट समेत फारम भर्न सक्नुहुनेछ।
1: आवेदन फारम भर्ने मिति 2083 साउन 25 गतेसम्म रहेको छ।
0: प्रवेश परीक्षा सञ्चालन 2083 साउन 30 गते बिहान 11 बजे प्रवेश परीक्षा केन्द्रहरू स्कूल अफ एग्रीकल्चर टिकापुर काठमाडौँको लागि पछि निर्धारण गरिनेछ। विस्तृत जानकारीको लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कूल अफ एग्रीकल्चर टिकापुर www.agriculture.fwu.edu.np मा लगन गर्न सकिनेछ।
1: सम्पर्कका लागि 091-560-265, 98-491-10487, 98-486-08-306 र 98-462-78-174 मा सम्पर्क गर्न सक्नुहुनेछ।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले साउन 23 गते र 30 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: टिकापुर बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थी भर्ना खुल्यो।
1: टिकापुर बहुमुखी क्याम्पसमा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा शैक्षिक सत्र 2083-84 नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश आवेदन फारम वितरण भइरहेको बेहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ।
0: संकायहरू व्यवस्थापन संकाय तर्फका शैक्षिक कार्यक्रमहरू
1: बीबीए र बीबीएस ऐच्छिक विषयहरू एकाउन्टेन्सी फाइनान्स र मार्केटिङ
0: प्रवेश परीक्षा सञ्चालन हुने मिति र समय बीबीएका लागि साउन 17 गते बिहान 8 बजे बीबीएसका लागि साउन 17 गते बिहान 10 बजे
1: शिक्षा शास्त्र संकाय बीएड ऐच्छिक विषयहरू इङ्ग्लिस नेपाली हेल्थ एन्ड म्याथमेटिक्स
0: प्रवेश परीक्षा साउन 23 गते बिहान 11 बजे
1: मानविकी तथा सामाजिक शास्त्र संकाय बीए ऐच्छिक विषयहरू इङ्ग्लिस डेभलपमेन्ट स्टडिज सोसियोलोजी एन्ड इकोनोमिक्स
0: प्रवेश परीक्षा साउन 24 गते बिहान 8 बजे कक्षा सञ्चालन भदौ 1 गतेदेखि
1: क्याम्पसका विशेषताहरू विश्वविद्यालय अनुदान आयोगबाट 1 वर्षदेखि निरन्तर गुणस्तरीय सुनिश्चितता तथा प्रत्याहन क्यूए प्राप्त सरकारी क्याम्पस
0: कुल विद्यार्थी भर्नाको 25% विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्तिको व्यवस्था भएको
1: न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिनुका साथै अनुसन्धान तथा नव प्रवर्तनमा जोड़ दिइने
0: पीएचडी तथा एमफिल गरेका अनुभवी प्राध्यापकहरूबाट प्राध्यापन गराइने
1: आईसीटी इङ्ग्लिस ल्याङ्ग्वेज उद्यमशीलता लगायतका विभिन्न नन क्रेडिट कोर्सहरूका कक्षाहरू तथा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गरिने
0: उपचार कक्ष ई लाइब्रेरी फ्री वाईफाई प्रोजेक्टर डिजिटल स्मार्ट बोर्ड सहितका कक्षा कोठा शुद्ध खाने पानी प्राथमिक उपचार कक्ष व्यवस्थित क्यान्टिन खेल मैदान लगायत सुविधा सम्पन्न भौतिक पूर्वाधारको व्यवस्था भएको
1: सुदूरपश्चिम विश्वविद्यालयका सम्बन्धन प्राप्त देशभरिका अन्य क्याम्पसहरूमा समेत स्थानान्तरण गर्न सकिने।

0: कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
1: कता छ त त्यो?
0: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
1: फोन नम्बर कति हो भाइ?
0: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620-20300 हो, अर्को पनि छ 98-65-69-20-26।
1: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सत्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620-20300 र 98-56-92-026।
2: साजान छै उडन चरी दिन रात भौतारी, आई गयो रेडियो खोल देउडा चौतारी, आई गयो रेडियो खोल देउडा चौतारी।
3: झल्को आउँदो बाह्रै मास दिन काटु म क्यारी, बाटो हेरी बस्याकी छ घर मेरी प्यारी।
2: एक डाली बाजगुर आउँछको, एक डाली साजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको, यति सौराई क्या लाग्दो छ परदेशी बाजको।

0: देउडा गीत गाउन्या तम्रा हाम्रा गाउँ घरका कुरा हन्या तमिल लेखी पठाएका देउडा गीत वाचन गर्ने एकमात्र कार्यक्रम देउडा चौतारी। आउन जन भुल्या तम्रो आफ्नै रेडियो स्टेशन सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा
1: हरेक साताको आइतबार दिउँसो 3 बजेदेखि
0: कार्यक्रम देउडा चौतारी।

0: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाइहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलरी म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाइ हुने चान्स एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। हातमा टोक्या छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
1: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर, न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
5: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर रहने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिका तिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौँ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: सूचना सूचना सूचना।
2: कन्सल्टेन्ट इन्डोक्राइनोलोजिस्ट एमबीबीएस एमडी इन्डोक्राइनोलोजी एन्ड मेटाबोलिजम डाक्टर कृष्ण ऐरी इसान मेडिकल हल टिकापुरमा यही साउन 23 गते चौथो शनिबारका दिन बिरामी चेक जाँच गर्न आउँदै हुनुहुन्छ।
3: निम्न समस्याहरू:
2: सुगर रोग,
3: गर्भकालीन मधुमेह,
2: महिलाको शरीरमा अनावश्यक रौँ बढ्ने,
3: सुगर रोगका कारणले हुने समस्या जस्तै खुट्टा झमझमाउने, पोल्ने, दिन तथा रातमा पटक पटक पिसाब लाग्ने, मुख सुक्ने, तिर्खा लाग्ने,
2: थाइराइड कम जस्तै थकान लाग्ने, तौल बढ्ने, छाला सुक्खा हुने, कपाल झर्ने, अनुहार फुल्ने, चिसो बढी लाग्ने,
3: थाइराइड बढी जस्तै तौल घट्ने, धड्कन बढ्ने, पसिना धेरै आउने, निन्द्रा नलाग्ने, हात कामले चिचिडापन, आँखा फुलेर बाहिर आउने,
2: कम उमेरमा पनि प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने,
3: उमेर अनुसार शरीरको उचाइ नबढ्ने वा धेरै अग्लो हुने, महिनावारीमा गडबडी र यौन इच्छामा कमी हुने। के तपाईँलाई निम्न मध्यका कुनै समस्या त छैन? छ भने ईशान मेडिकल हलमा सम्पर्क गर्नुहोला। सम्पर्क नम्बर 9858।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: लो यति छिटो आमा बन्न लागेको त अवस्थामा पनि घरमा सकि नसकी सबै काम गर्नुपर्छ गाह्रो हुन्छ पनि काम गर्न विदेश जानुभएको छ के गर्ने के नगर्ने केही थाहा छैन त जानु पर्यो जस्तै लाग्छ
3: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ
4: जानकी गाउँपालिका 9 नम्बर वडा

0: कार्यालयद्वारा जनहितमा जारी सन्देश।
1: भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड्कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी

35 र 98-685-40-777 समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।

0: टिकापुर नगरपालिकाको अत्यन्त जरुरी सूचना। जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाईसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र आफ्नो स्थायी ठेगानामा रहेको वडा कार्यालयमा गई अनिवार्य रूपमा दर्ता गरौं र गराऊ। विद्यालय भर्ना गर्न, राष्ट्रिय परिचय पत्र बनाउन, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, राहदानी बनाउन, नाबालक परिचय पत्र बनाउन, बैंक खाता खोल्न तथा राज्यबाट प्रदान गरिने अन्य सेवा लिन व्यक्तिगत घटना दर्ता आवश्यक हुने भएकाले आजै वडा कार्यालय जाऊ। व्यक्तिगत घटना दर्ता गराउनु सबै नागरिकको कर्तव्य हो। नभुल्नुहोस् है, व्यक्तिगत घटना घटेको 35 दिनभित्र व्यक्तिगत घटना दर्ता गरौं, जिम्मेवार नागरिकको परिचय दिऊ। थप जानकारीका लागि टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सामाजिक सुरक्षा तथा पञ्जीकरण इकाइ र सम्बन्धित वडा कार्यालय।
1: तिमी टोयलेटबाट आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
2: केही भएको छैन सर, टोयलेटको छेउमा सर्प देखे, डर लागेर फर्किन लागेकी थिए। एकछिनसम्म कुर्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आए कि।
1: मरेको सर्पलाई चलाउन त चलाएनौ नि?
2: चलाइन सर।
1: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यौ भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
3: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
1: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुन सक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लठ्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
4: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
5: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टिकापुर एफएम को रात्रि 9:55 बजे को खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेप बातरतन चौधरी को नमस्कार। रानीकुलो जल उपभोक्ता संस्थाको 19औं वार्षिक साधारण सभाबाट नयाँ नेतृत्व चयन भएको छ। अध्यक्ष पदका लागि भएको मतदानमा वीरबहादुर खत्री निर्वाचित हुनु भएको छ। खत्री 85 मत पाउनु भएको छ भने अध्यक्षका अर्का उम्मेद्वार तेग बहादुर रावले 28 मत प्राप्त गर्नुभएको छ। संस्थाको उपाध्यक्षमा दम्मर घरती मगर, सचिवमा फूलराम चौधरी, कोषाध्यक्षमा विष्णु कुमारी खत्री, सहसचिवमा कन्हैयालाल चौधरी लगायत 21 जनाको कार्य समिति निर्विरोध चयन भएको बताएको छ। निर्वाचन अधिकृत परशुराम महतोले जानकारी दिनुभएको हो। कुलाको समयमा तल्लो पदमा समेत रहेर काम गर्नुभएका खत्रीले अध्यक्षमा निर्वाचित भइसकेपछि 40 सालको बाढ़ीदेखि मर्मत गर्न बाँकी रानी कुलोको काम तदारूकता साथ गर्ने बताउनु भएको छ। धेरै कुला भएको र समेत ढुवान क्षेत्र भएकाले रानी कुलामा रानी जमरा कुलरिया सिंचाई आयोजनाको दोस्रो चरण सकिँदा पनि धेरै काम बाँकी छ। यसअघि 11 वर्ष रानीकुलाको अध्यक्ष भएर श्रीपाल चौधरीले अगुवाई गर्नुभएको थियो। टिकापुर 3 पशुपति शंकरपुर स्थित पशुपतिनाथ आधारभूत विद्यालयको विद्यालय सुधार योजना निर्माण गोष्ठी सम्पन्न भएको छ। विद्यालयमा समेत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा टिकापुर नगरपालिका शिक्षा अधिकृत नरेश अवस्थी प्रमुख अतिथि रहनु भएको थियो। गोष्ठीमा सिकाई उपलब्धि अभिवृद्धि गर्ने, विद्यालयमा विद्यार्थी संख्या वृद्धि गर्ने, त्रैमासिक रूपमा अभिभावक भेटघाट र अन्तर्क्रिया कार्यक्रम गर्दै जाने र स्थानीय स्रोत साधनको बढ़ी उपयोग गरी शिक्षण गर्ने लगायतको सुझावहरू आएको छ। कार्यशाला गोष्ठीमा आएका सुझावलाई विद्यालय सुधार योजनामा समावेश गरी कार्यान्वयन गर्दै जाने र विद्यालयको अवस्था सुधार गर्दै जाने विद्यालयका प्रधान अध्यापक तेज बहादुर बोहराले जानकारी दिनुभएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनी वायुको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेकाले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। पछिल्लो 3 घण्टामा सबैभन्दा बढ़ी बाँकेको भगवानपुरमा 98 मिलिमिटर वर्षा मापन भएको छ। संस्कृति तथा राष्ट्रिय महत्वको विषयका आधारमा चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ल्याउन लागेको संस्कृति तथा राष्ट्रिय महत्वको क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान कार्यक्रम सम्बन्धी कार्यविधि 2083 को मस्यौदामाथि सरकारवालासँग छलफल गरिएको छ। सूचना तथा संचार मन्त्रालयमा आयोजित अन्तर्क्रियामा चलचित्र क्षेत्रको सम्बन्धित विभिन्न संस्था, चलचित्र निर्माता, निर्देशक, कलाकार तथा विज्ञहरूको सहभागिता रहेको छ। चलचित्र क्षेत्रलाई प्रोत्साहन गर्न चालू आर्थिक वर्ष 83-84 लागि विनियोजन गरिएको 3,50,00,000 अनुदान रकम पारदर्शी, प्रभावकारी र उपलब्धिमूलक ढंगले परिचालन गर्न कार्यविधि तयार गर्ने उद्देश्यले मन्त्रालयले सरकारवालाहरूको सुझाव लिएको हो। सावन महिनाको तेस्रो सोमबारका अवसरमा देशभरका शिवालयहरूमा भक्तजनहरूको उल्लेखनीय भीड़ लागेको छ। भगवान शिवको पूजा आराधना गर्दै हिन्दू धर्मावलम्बीहरूको व्रत बसेर सावनमा सोमबार श्रद्धा र भक्तिका साथ मनाएका छन्। हिन्दू धर्मानुसार सावन महिनामा भगवान शिवको सबैभन्दा प्रिय समेत महिना मानिन्छ। यही विश्वासको आधारमा प्रत्येक सोमबार विशेष रूपमा पूजा गर्ने, व्रत बस्ने र शिवालयमा पुगेर दूध चढ़ाउने, बेलपत्र, धतुरो, फूल तथा फलफूल चढ़ाई, पूजा र परम्परा समेत गर्ने रहिआएको छ। र सुर्खेतको चौकुने गाउँपालिका वार्ड नम्बर 1 स्थित
मालिका सामुदायिक वन उपभोक्ता समूह का पूर्वाध्यक्ष भीम बहादुर साउद सहित 11 जना विरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उक्त वन क्षेत्रमा उपभोक्ताहरूको समूहका पदाधिकारीहरूले काम नै नभएको शीर्षकमा समेत खर्च गरेको भनी झुट्टा विवरण तयार गरी गराएको आर्थिक वर्ष 2072-73 77-77 रकम हिनामिना गरी भ्रष्टाचारको मुद्दा दायर भएको छ। हवस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुनेछौ। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
5: शिविर सञ्चालन हुने स्थान
4: वडा नम्बर 4 को कार्यालय साउन 17-19 गतेसम्म,
5: वडा नम्बर 2 को कार्यालय साउन 20-25 गतेसम्म,
4: वडा नम्बर 3 को कार्यालय साउन 26-28 गतेसम्म,
5: वडा नम्बर 5 को कार्यालय साउन 29-31 गतेसम्म,
4: वडा नम्बर 6 को कार्यालय भदौ 1 गतेदेखि 3 गतेसम्म,
5: वडा नम्बर 7 को कार्यालय भदौ 4-6 गतेसम्म,
4: वडा नम्बर 8 को कार्यालय भदौ 7-9 गतेसम्म
5: र वडा नम्बर 9 को भदौ 10-11 गतेसम्म।
4: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
6: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
4: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 9845080888, 9845015 र 9846134434।
6: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
4: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई भेष हुनु, मुटुको ढड़कन कम वा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-777। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
7: परिवार।
8: लो इति छिटो आमा बन्न लागो त
9: बेला भागन छ भन्छु आजै थाहा पाउँदैछु तबसम्म पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ कस्तो गाह्रो हुन्छ पनि काम गर्न विदेश जानु भएको छ के गर्ने के नगर्ने केही थाहा छैन
8: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारि 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
10: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
11: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सनासायो गोविंदायो नमो नमः। शौनकादी ऋषि प्रणाली श्रीमद् भागवत महापुराण में पंच पांडव को और भगवान परब्रह्म परमात्मा परमेश्वर को बारे में एक दिन इस्तोक प्रकार को चर्चा विचर्चा भो। कृष्ण भगवान स्वयं परब्रह्म परमात्मा परमेश्वर जगत का मालिक हुन भन्ने कुरा को वर्णन में युधिष्ठिरले प्रस्ताव लड़ाई पनि उहाँले जिताई बक्सिएको जति जहाँ जे जे भयो उहाँको करामतले भयो हामीले गरे के होइन गर्ने गराउने साक्षात नारायण प्रभु नै भई बक्सन्छ भनेर धृतराष्ट्र महाराजले भन्दाखेरिमा माने यस किसिमले आज्ञा गरी बक्सने राजा युधिष्ठिरलाई भाइहरूले पत्याएनन्। हाम्रो दाई जे पनि बोल्छन्, काम गर्नेवाला हामी, लडाई गर्नेवाला हामी, परेशान गर्नेवाला हामी, भिड्ने र लड्नेवाला हामी, तर जस र यस्तै कृष्णलाई दिने यो त भएन नि। एउटा सारथीलाई जस दिने, रथीहरूको त्यत्रो अपमान, यसरी आज्ञा गर्नेवाला पञ्च पाण्डवलाई तत्कालमै धृतराष्ट्र नाम पनि युधिष्ठिर महाराजको प्रतिमा पर्न जाने समस्यालाई मध्यनजर राखेर भगवान सवारी हुनुभयो। सरास्त्र परमात्मा कृष्णले पञ्च पाण्डवलाई हिँड दर्शन गर्न जाम भनेर लिएर गइबक्छु र पाँचै भाइ पाण्डव पाउपट्टि गए र पञ्च पाण्डवले सरसैयाका भेट कृष्ण पितामालाई विन्ती गरे, भगवान कृष्ण श्रीपट्टि विराजमान होइ बक्छु धृतराष्ट्र राजा मने यिनी विष पितामाले देखेका थिएनन्। कृष्ण भगवानलाई शरण सेवामा पाँचवटा पाण्डवले विन्ती गरे, पितामह हामी जस्तो पापी संसारमा को होला जसले आफ्ना बन्धुको हत्या गरिसक्यौं, जसले जब बुहारी जति सारा सम्पूर्ण गर्न विधवा भए, भाउजू बुहारीहरूलाई हामीले रोयौं, त्यति मात्रै हो र सबभन्दा ठूलो यातना जब ज्वाइँलाई मार्यौं, भाइ बहिनीलाई विधवा बनायौं, त्यति मात्रै होइन साला मारौं, ससुरा मारौं, सम्बन्धित सारा सम्पूर्ण मार्यौं, त्यो नरकले हामी कहाँ जान्छौं त्यो आकर्णले भन्दाखेरिमा मेरो राजा धन्दा नमान गर्ने गराउनेवाला प्रभु नै हुनुहुन्छ, तिनीहरूले पाण हानेको हो तापनि गर्ने गराउने प्रभु नै हुनुहुन्छ भनेपछि यी बुढाले भनेको कुरा र हाम्रा दाजुले भनेको कुरा मिल्यो भन्ने विषयमा चिन्तन गरे, भगवान प्रभुको प्रार्थना भयो, चरणमा ध्यान विन्ती गरे, बडो प्रेम सहसँग प्रभुको जागा मनाए। पाँचै भाइ पाण्डवले अन्तिम चरणमा भगवानको दर्शन पाए, मेरो मुक्ति हुने थियो भन्ने आशा राख्दा स्वयं परमात्माले दर्शन दिनुभयो र आखिरमा परमात्मा परमेश्वरलाई 1000 नाम विष्णु पितामहले जप्नु मर्ने बेलामा विष्णु विष्णु वस्त्रकारो भूत भवे भवत प्रभु भन्ने यस्ता 1000 नाम जपेर सर्वापर हरणायुध भगवानको चरणको ध्यान भएको थियो। आखिरमा मुक्ति लाभ प्रदान भयो शौनकादि ऋषि प्रणाली भनेकन शौनकादिको उपरमा पौराणिक सूत्रले नै निसारण्य क्षेत्रमा यस प्रकारबाट जब महिमाहरू प्रस्तुत गरिबक्स्यो, बाँकी अंशको लागि तपाईँ के सुन्न चाहिँ बस्छ भनेकन शौनकादिको उपरमा श्रीमद् भागवतको महत्वको बारेमा यथार्थ प्रकाश पार्दी बक्सिएको छ। लौत महाराज परीक्षित भनेकन राजा परीक्षित पञ्च पाण्डव सारा सम्पूर्णको स्वर्गारोहण जब नि विष्णुतामाको स्वर्गारोहण पछाडि पञ्च पाण्डवले क्रिया काष्ठादि सारा सम्पूर्ण काम गरेर श्रद्धाञ्जलि सेवाले आफ्ना पितामहको श्रद्धाञ्जलि गर्नुभयो र पाँचवै पाण्डवबाट विदावादी भए। अहिले भगवान श्रीहरि जगतको मालिक पनि आफ्नो धामपट्टि सवारी हुने कोशिशमा विचार गर्दै हुई बक्सन्छ भन्ने सम्मानको कथा यस अध्यायबाट

सनासायं गोविंदायो नमो नमः। महाराज परीक्षित को जन्मा, धृतराष्ट्र महाराज का सान्निध्य में एक दिन नारद ऋषि आए, उन्हें विदुर महाराज आउनु। विदुर महाराज ले के भन्नु भो भने, दादाश्री आराम बन्दा आराम बाबू भन्नु भो, दुर्योधन को द्रुवाच्यबाट धनुर्बाण ढोका में राखेर तीर्थयात्रा का लागि गएको म आज म आइपुगे दाई, तर मरे पछि पिण्ड हाम्रो धर्म संस्कृति बमोजिम सबैले खान्छन्, जिम्दै पिण्ड खाएको एउटा व्यक्तिले देखियो दाई भन्दिनु भो भगवानले, मैले यसरी आज्ञा गरिबक्छु विदुर राजाले। के कोले खायो जिम्दै पिण्ड भन्दाखेरि, जिम्दो पिण्ड खाने एक मात्र व्यक्ति तपाईँ हो भन्नुभयो। कसरी खाएँ भन्नुभएको थियो, कसरी खानु भएन, जन्मेदेखि मरण पर्यन्तका लागि तपाईँका विरोधी पक्ष पञ्च पाण्डवले तपाईँसँग कत्रो विरोधाभास भयो, तपाईँले कति विरोध गर्नुभयो, भीमसेनलाई समातेर मार्ने पनि कोसिस गर्नुभयो तपाईँले, तर लास्टमा गएर आज उनीहरूले दिएको खानी खानका खानुभएको छ। तपाईँका सयभाइ छोरा मार्ने तिनै, एउटा बुहारी विधवा बनाउने तिनै, तपाईँ गजवाई मारेर छोरी विधवा बनाउने तिनै, तपाईँका सैनिक जब सारा मार्ने तिनै, तिनका जब सारा सम्पूर्ण तपाईँको राष्ट्र लुटेर लिने तिनै, तिनीले दिएको कुरा खाँदाखेरि आज पिण्ड खाएको कि भुजा खाएको याद गर्नुहोस् महाराज भने, लो मेरो प्रभु साह्रै इज्जत जाने रहेछ भन्ने बुझेर धृतराष्ट्र नाम गरेको राजाले आफ्नो काम सारा छोडेर भगवान नारायण वासुदेवका चरणमा ध्यान गर्दै मनन गर्दै कीर्तन गर्दै आफ्नो कार्यक्रमको पूर्ण रफ्तार अगाडि बढाउनु भयो सौनका ऋषि प्रणाली। त्यसदेखि पछाडिबाट भगवान प्रभुले प्रभु गम्भीर वाणीमा आफ्नो कर्तव्य माथिको बोधलाई सम्झेर नितान्त निर्णय गरेर भगवत भक्तिमा चित्त लगाउनु भयो, ध्यान गर्नुभयो, मनन गर्नुभयो, कर्तव्य माथिको बोधलाई कहिल्यै बिर्सनु भएन। र अनि धृतराष्ट्र राजाले आफ्नो काम छोडेर जब अहिले पञ्च पाण्डव सारा सम्पूर्णका प्रतिबाट विदावादी नहुँदै एकान्त जग्गामा जब जंगलमा प्रवेश गर्नुभयो, भाइको मतबाट र चारैपट्टिबाट आफ्नो अग्निबाट आँखाबाट निक्लेको तेज पुञ्जरूपी ज्वालाले मरेर भस्म कराने धृतराष्ट्र महाराज आदि सारा सम्पूर्ण रामा समेत धृतराष्ट्र महाराजको श्रद्धाञ्जली सभा राजा युधिष्ठिर आदिले गर्नुभयो। भगवान कृष्णलाई पुर्याउन पाल्नु भएको अर्जुनजी आउनु भएको छैन, अनि त्यसपछिबाट बडा चिन्ता लाग्यो अर्जुनलाई, अर्जुन नआएको कारणले, र त्यसपछिबाट राजा युधिष्ठिरलाई बडो अपशकुन पनि भयो। जुरे गुरु डुरे जे बाछा बाछी डुर्न लागे, अङ्ग भङ्ग प्रत्यङ्ग सारा फरफराउन लाग्यो, शरीरमा कुचेष्टा हुन लाग्यो, शारीरिक मनक स्थितिमा गम्भीर चोट पर्न लाग्यो, स्यालकुत्ता गिद्धहरू दौड़न लागे। मेरो बाबु यस बेलासम्म किन आउँदैन अर्जुन, यसै कारणबाट अर्जुनको प्रतीक्षा गरेर बस्दै हुनुहुन्थ्यो। त्यसै बेलामा अर्जुनजी अल्लीखेरमा जब आइपुग्नु भयो, अर्जुनलाई देखेर राजा धृतराष्ट्र युधिष्ठिर महाराज आज्ञा गर्नुहुन्छ, बाबु तिमी किन रुँदै आएको, मलाई पनि सारै प्रकारले अपशकुन भएको छ, तिमी किन यस्तो भयो भन्ने आज्ञा गर्नुहुन्छ। यो न जुग उपवन, जब त्यस बेलामा युधिष्ठिर महाराजले आज्ञा गर्नुहुन्छ, जब अर्जुनजी मैले कसरी जब चित्त बुझाउँदाई सारी समस्याको कुरो छ, म हजुरलाई विन्ती गर्छु, यो न जुग उपवन मित्र दुरन्त कृक्षाद दुर्वा ससोरी विहिता तब योग्र भुग्य साकान सिस्टम उपभुज्य यतस्त्रलोकिम त्रेता मम सलिने दिन मग्न संग दाई कसरी बताऊ। एक त्यान्द्र साको प्रभावबाट दुर्वासा ऋषिले 60,000 चेलाको चित्त बुझाउनलाई सफलताको प्रदान गर्नुभएको थियो हामीलाई प्रतापमा, जसको प्रतापबाट भूमिको राज्य फिर्ता भएको छ, जसको प्रतापबाट यस लोक परलोकको सुधार भएको छ, जसको प्रतापबाट दैवी शक्ति हामीले प्राप्त गर्यौं, पाशुपतास्त्र प्रजन्यास्त्र वायवास्त्र मात्र होइन, शंकर भोले बाबा किरातेश्वर अवतारसँग मैले जब लिएको पाशुपतास्त्र, स्वर्गमा राजा इन्द्रसँगको लडाईमा विजयको प्राप्त गाण्डीव धनु, उस्ता भगवान हरि जसको प्रतापले हाम्रो संसारको विजय भयो, उनै प्रभु श्री हरिको आज हामीले जब हेर्दा हेर्दैमा जब यस किसिमबाट जरा बाधाले बाण हानेर प्रभुको स्वर्गारोहण भयो, यसै कारणले म रोएको हुँ भन्ने कुरा सुन्न आसाद हो। राजा युधिष्ठिरले अब पञ्च पाण्डवको अगाडि आज्ञा गर्नुहुन्छ, राजन म बस्नु हुँदैन, अब मेरो नाति परीक्षित तिमीलाई राज्य भनेर परीक्षित आफ्नो नातिलाई राजपाट सुम्पा गरेर धृतराष्ट्र महाराज जंगल सवारी हुनुभयो। भगवान नारायण वासुदेव प्रभु परमात्मा परमेश्वरको चरण रूपी कमलमा ध्यान मनन कीर्तन गरेर सारा कार्य पूर्ण गर्नका लागि सवारी हुनुभयो। लौ त महाराज परीक्षित,
अब तपाई के सुन्न चाहिँ बक्सन्छ भनिकन सौनकादी गोपुरमा पौराणिक सूत्रले नैमिषारण्य क्षेत्रमा यसै भागवत कथाको प्रयोजनको निमित्त प्रयोजन गराउँदै शाश्वत ज्ञान भक्तिको विषयमा प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। जय बलो श्रीमद् भागवत महापुराणको।

ओ महाराज परीक्षित यसै प्रसंगमा सौनकादिलाई पौराणिक सूत्रले आज्ञा गर्नुहुन्छ यस्तो प्रभावबाट लौ त सौनकादि ऋषि प्रणालीहरू परमात्मा श्री हरि जगतका नारायणले यसरी विविध प्रकारको प्रोग्राम मध्येमा आज आफ्नो धराधाम छोडी परमधाम सवारी हुई बक्सिएको समाचारले स्तब्ध भएका राजा पञ्च पाण्डवहरू आफ्नो नाति परीक्षित महाराजलाई राजपार सम्पा गरेर युधिष्ठिर आदि पाँचै भाइ पाण्डव स्वर्गारोहणको लागि उत्तरपट्टिको मार्गबाट सवारी हुनुभयो, जसलाई भनिन्छ अहिले हाम्रो प्युठान जिल्लाको स्वर्गद्वारी नामले प्रख्यात भएको छ। त्यसबाट सवारी भएको थियो। जाना जाना बीच बाटोमा सबभन्दा पहिला गन महारानी द्रौपदी हिउँमा डुबेर मर्नुभयो। भीमसेनले सोध्नुभयो, दादाश्री, हाम्रो पाँच भाइको प्यारी पाँच पाण्डवकी महारानी साझा हत्केली रानी आज कसरी मरिन्? यिनको कारण के हो भन्दा, बाबु, यिनले पाँचै भाइमा बराबर स्नेह र सद्भाव र माया गर्नुपर्ने, तर अत्यन्त सुन्दर देखेर काहीँ भाइ नहकुलपट्टि यिनको बढी सौभाद्रता थियो, यसैले गर्दाखेरिमा यिनको मृत्यु भयो। अनि त्यहाँ देख्नु प्रान्त अलि पर गइसकेपछि जब सहदेव ढले, मेरो दादा, हाम्रो प्यारो भाइ कान्छो सहदेव मर्यो, के गर्ने भन्दा, मेरो बाबु यो पनि घोडा चलाउने काममा बहुत शङ्कर चतुर, ज्यादै प्रकाण्ड सुफ्ने घमण्ड थियो, त्यसैले मर्यो। अलि पर गइसकेपछि नहकोल नै मरे, बिमात्रीपट्टिको जेठो हाम्रो पट्टिको काइलो, यो नै मर्यो, के गर्ने दाई भनेर सोद्धाखेरिमा, मेरो बाबा, यो पनि सबै कुरामा ठिकै थियो, तर औषधोपचारको डाक्टरी लाइनमा यद्यै नै म घमण्डी छु, म बढी छु भन्ने बारेमा विचार गर्थ्यो, यसै कारणले मर्यो भनिदिनु भयो। अलि पर गइसकेपछि फेरि जब मरे मेरो महाराज, जसको नाम हो महारानी द्रौपदी, मने मामा मध्ये यस किसिमबाट मन सहदेव र अर्जुन नकुल मरेपछि अर्जुनै मरे, जसको प्रतापबाट विश्व ब्रह्माण्ड सारा सम्पूर्णको रक्षा भएको थियो, जसको प्रतापबाट विश्व ब्रह्माण्ड सारा तयारी भएको थियो, जसले महाभारतको लडाईँमा विजयको नाद गर्यो, यस्तो बहादुर कसरी मर्यो मेरो दाई भनेर सोद्धाखेरिमा, यो पनि बोल्थ्यो पुर्याउँदैन थियो, यसै कारणले मर्यो भनिदिनु भयो। अहिले पर गएपछि भीमसेन आफै ढले ढले, दाई, मेरो मर्ने बेला भयो, म के गरौँ भनेर विन्ती गर्दा, बाबु, धर्मका मूल दया हो है, पापको मूल है अभिमान, तिमी अभिमान गर्थ्यौ यसै कारणले। चार भाइ र महारानी द्रौपदी मरिसकेपछि राजा जब शरास्त्र सवारी हुनुभयो र गम्भीर वाणीमा प्रभुको ध्यान मनन कीर्तन गरेर प्रभुको प्रार्थना गरी मुक्ति हुनुभयो, कुकुरलाई साथमा राखेर धर्मराज युधिष्ठिर स्वर्ग जानुभयो, अनि त्यसदेखि पछाडि परीक्षित महाराज राजा परीक्षितले राज्य सम्पालिनुभयो। त्यस हस्तिनापुर गद्दीको प्रक्रियामा उहाँले सम्हालेर राष्ट्रको उन्नति र वैभव सारा सम्पूर्ण तयारी गरेर भगवानको ध्यान मनन कीर्तन गरिकन कार्यक्रमको रफ्तारलाई अगाडि बढाउँदै अहिले युधिष्ठिर नामगिरीका महाराजका जब भाइ साइला अर्जुन, अर्जुनका छोरा अभिमन्यु, अभिमन्युका छोरा गर्भेटोरा महाराज परीक्षित गद्दीमा आरूढ भएर हस्तिनापुरको गद्दी सारा सम्मेलनले जाँदा जाँदा जाँदा अहिले घोर जंगलको बीचबाट पार गरेर एउटा कृतमाला नाम गरेको नदीको तटकिनारमा आज पुग्दै हुनुहुन्छ भन्ने सम्मको कथा हे सत्यबाट। जय बलो श्रीमद् भागवत महापुराणको।

समादरणीय सज्जन वृंद, सामुदायिक रेडियो टीकापुरी एफएम 101 मेगाहर्ज बाट प्रातः कालीन पुनित बेलामा प्रसारण भइरहेको यस अध्यात्म जागरण कार्यक्रम अन्तर्गत प्रत्येक मंगलवार नेपाल आर्य समाज टीकापुरद्वारा वेद उपनिषद आदि वैदिक आर्ष ग्रन्थहरूमा वर्णित अध्यात्म विज्ञानको रहस्यमाथि चिन्तन हुँदै आएको छ, जस अन्तर्गत आज ऋग्वेद मण्डल 5 सूक्त 64 को मन्त्र 3 लिएर उपस्थित भएको छु र यस मन्त्रले विशेष गरेर मित्रले देखाएको मार्गबाट गति प्राप्तिको सन्देश दिएको छ र यसमा मित्र दुई किसिमका छन्। एउटा मित्र त्यो जो हामी जीवनमा प्राप्त गर्दछौं र ऊ कहिलेकाहीँ विमुख पनि भइहाल्छ, त्यो मित्रले सधैं कल्याणकै बाटो देखाएको हुँदैन। त्यसैले आचार्य चाणक्यले भने अनुसार भनिएको छ, न विश्वसेत कुमित्रे च मित्रे चापि न विश्वसेत कदाचित कुपितम मित्रम सर्वम गुह्यम प्रकाशयेत भनेर आचार्य चाणक्यले लेख्नु भएको छ। जो कुमित्र छन्, जो सधैं अरू उसको कुभलो चिताउँछन्, त्यस्ता कुमित्रहरूको कहिल्यै विश्वास गर्नु हुँदैन। मित्रे चापि न विश्वसेत, जो अत्यन्त नजिकको मित्र छ उसको पनि पूर्ण विश्वास गर्नु हुँदैन। किन भन्दा उनले भन्छ, कदाचित कुपितम मित्रम। यो संसारमा मानिस जति पनि छ, कहीँ न कहीँ त्रुटि हुन्छ र त्यो त्रुटिका कारणले, सानो तिनो गल्तीका कारणले मानिसहरूमा वैमनस्यता उत्पन्न हुन्छ। ठिक त्यही अवस्था यदि कदाचित त्यो मित्रमा पनि भयो भने के हुन्छ, उसले यदि चाहिँ उसले आफ्ना सबै कुराहरू, सबै वृत्तान्तहरू सुनाएको छ भने जुन दिन ऊ रिसाउँछ, कदाचित कुपितम मित्रम सर्वम गुह्यम प्रकाशेत, जति पनि गोपनीयता उसले आफ्नो मित्रलाई भनेको छ त्यो सबै प्रकट गरिदिन्छ दुनियाँका अगाडि र उसको बदनाम गरिदिन्छ। र यस्ता प्रकारका घटनाहरू धेरै छन् र ती घटनाले मानिसलाई त्यो मित्रताको जुन कुरा छ त्यसलाई चाहिँ पूर्ण चरितार्थ गरिरहेको देखिँदैन। त यहाँ अर्को मित्रको, जुन मित्रको यो मन्त्रमा चिन्तन गरिएको छ, यो मन्त्रमा चिन्तन गरिएको मित्र हो परमपिता परमात्मा, जो सधैंको मित्र हो। हामी दोष दिन्छौं, कुनै घटना परिघटनाहरू घट्छन् र त्यो घटना परिघटनाहरू घटेपछि हामी ईश्वरलाई दोष दिन्छौं, हे ईश्वर तैँले त्यस्तो किन गरिस्, हामी उसलाई दोष दिन्छौं। किन दिन्छौं कि हामी अल्पज्ञ छौं, हामीलाई थाहा छैन। जब ऊ अत्यन्त राम्रो हुन्छ, धेरै कुराहरू उसले प्राप्त गरेको हुन्छ, सुख प्राप्त छ, सम्पत्ति छ, धन वैभव पुत्र कलत्र आदि सबै कुराहरू छन्, सारा चिज प्राप्त हुँदा ऊ कहिल्यै भन्दैन, हे परमात्मा तैंले मलाई यति सुन्दर परिवार दिइस, यति सम्पत्ति दिइस, यो सुन्दर शरीर दिइस, कहिल्यै भन्दैन। त्यति बेला उसले के भन्छ, त्यति बेला उसले भन्छ कि मैले मेरा कर्मले सबै प्राप्त गरे। जब कहीँ दुःख हुन्छ, जब पीड़ा खेप्नुपर्ने अवस्था आउँछ, त त्यस्तो अवस्थामा उसले ईश्वरलाई दोष दिन्छ। ईश्वर कसैको कुभलो चिताउँदैन, ईश्वरले कसैलाई पनि पक्षपात गर्दैन, ईश्वरले कसैका कुराहरू प्रकट गर्दैन। ईश्वरले जो ज्ञान प्रकट गर्नुभएको छ मनुष्यका लागि, त्यही नै सबैका लागि समान रूपले दिनुभएको छ, सबैका लागि। ईश्वर पक्षपाती हुँदैन र ईश्वरीय ज्ञान पनि पक्षपाती हुँदैन। मनुष्य पक्षपाती हुन्छ, त्यसैले मनुष्यले जुन ज्ञान प्रसारण गर्छ त्यो पनि पक्षपाती हुन्छ। पक्षपात मनुष्यले गर्ने हो, ईश्वरले कहिल्यै पनि पक्षपात गर्दैन। ईश्वर सबैका लागि सदैव एक रूप एक रसले उसलाई दिनुपर्ने न्याय दिइरहेको हुन्छ। त ईश्वरीय न्याय व्यवस्थाको तात्पर्य हो कर्मफल सिद्धान्त। हामी जस्ता प्रकारका कर्महरू गर्छौं त्यस्तै प्रकारको प्रतिफल हामीलाई प्राप्त भइरहन्छ। त नास्तिकहरूले यसलाई स्वीकार गर्दैनन् किनकि
ईश्वरै छैन भन्छ, जसले ईश्वर नै छैन भन्छ उसले स्वीकार गर्ने कुरो पनि त आउँदैन। तर ऊ यो कुरालाई चाहिँ बिर्सिहाल्दछ, ईश्वर छैन ठिक छ म कसरी छु त्यो कुरालाई चाहिँ बिर्सिहाल्छ, किनकि त्यहाँसम्म उसको गति छैन, उसको मति छैन। मति चाहिन्छ बुझ्नका लागि, यदि मति छैन भने बुझ्न सकिँदैन। केवल विरोधको मतिले ऊ ईश्वरलाई चिन्न सक्दैन, ऊ आत्मालाई चिन्न सक्दैन, ऊ प्रकृतिलाई चिन्न सक्दैन। त्यसलाई जान्नका लागि पनि त्यो आवश्यक हुन्छ। कतिपयले हामी प्रकृति पूजक हौ, यिनीहरू होइनन्, यस्तो प्रकारको अनेक जसको मनमा जे आयो त्यो बोलेको छ। यो दुनियाँमा प्रकृति पूजक को छैन? त्यो नास्तिक पनि प्रकृति पूजक छ र त्यो आस्तिक पनि प्रकृति पूजक छ। प्रकृति भनेको के हो? यदि हामीले केवल कुनै पनि समुदायले, कुनै पनि सम्प्रदायले जुन कुराहरू गर्छ, जसलाई उसले स्वीकार गरेको छ र जुन जसलाई उसले आफ्नो उपासनाको एउटा आधार बनाएको छ, त्यसैलाई प्रकृति भन्छ भने उसको सबभन्दा ठूलो भूल हो। प्रकृति को उपासना अथवा प्रकृतिलाई प्रयोग गर्ने, उसको सही प्रकारले उसको सदुपयोग गर्ने दुनियाँमा को छैन? हरेक व्यक्ति छ। जल पनि प्रकृति हो, मानिसले जललाई पनि देवता मानि पूजेको छ। अग्नि पनि प्रकृति हो, अग्निलाई पनि मनुष्यले देवता मानि पूजेको छ। अझ साँच्चै भन्ने हो भने प्रकृति पूजक वैदिक सनातनी हुन्, किनकि वेदभित्र वेदले देखाएका जुन कुराहरू छन् सम्पूर्ण प्रकृतिसँग सम्बद्ध छन्। भनिएको छ अग्निर्देवता, वातो देवता, सूर्यो देवता, चन्द्रमा देवता, वसवो देवता, रुद्रा देवता, दित्या देवता, मरुतो देवता, विश्वे देवा देवता, बृहस्पति देवत्यन्द्रो देवता, वरुणो देवता, हरेक प्राकृतिक जति पनि वस्तुहरू छन् प्रत्येकलाई देवताको रूपले चाहिँ सम्बोधन गरिएको छ र त्यसको सही प्रकारले सदुपयोग गर्नुपर्छ भन्ने उपदेश दिएको छ र त्यसको उपयोग गर्ने क्रममा उसको पूजा त हुन्छ। त को छैन प्रकृतिको पूजक? हरेक व्यक्ति प्रकृतिको पूजक छ, चाहे त्यो आस्तिक होस् चाहे नास्तिक होस्। के नास्तिकले आगोमा पाकेको खाना खाँदैन? के नास्तिकले जल पिउँदैन? के नास्तिकले वायु लिँदैन? के नास्तिकले सूर्यको ताप, सूर्यको प्रकाशमा आफ्नो जीवन देख्दैन? हरेकले त देख्छ नि, तर समस्या त्यहाँ होइन, समस्या उसको अज्ञानता। र अर्को कुरा, उसभित्रको कुण्ठा, ऊ अरूलाई स्वीकार गर्दैन, जे गरेर विरोध गर्न सकिन्छ त्यही गर्छ। र त्यो विरोधले मानवता जीवित रहँदैन, मानवता नाश भएर जान्छ। त्यसैले यदि मानवता बचाउनु छ भने पनि संसारको अथवा सृष्टिको जुन नियम छ, यो सृष्टिको नियमभित्र सबैले अटाउन आवश्यक छ, सबैले बुझ्न आवश्यक छ। आज जति पनि लडिरहेका छन् ती कुनै तिनले मान्य धर्मग्रन्थ लडिरहेका छैनन्, ती धर्मग्रन्थ लेख्नेले लडाइरहेका छन्। र त्यो धरातलमा केही अज्ञानीहरूले, केही पक्षपातीहरूले वेदलाई समेत राखे, वेदलाई एउटा इतिहासको दस्तावेज बनाए र वेदको जुन उत्पत्ति छ, वेद लेखिएका कुराहरू छन् त्यसलाई अत्यन्त नवीन बनाए, त हामी त्यसलाई स्वीकार गर्दैनौं जसले वेदमा विश्वास गर्छन्, किनकि वेद अपौरुषेय मान्छौं हामी र वेद

कि कह पन्थ मार्ग कुन हो, कुन मार्गबाट जाने? तर यो प्रश्नको उत्तर उसले कहिले खोज्दैन, सदैव प्रश्नमै अल्झिरहन्छ। यस विकट परिस्थितिमा उसलाई सर्वमित्र, सहज मित्र, अकारण मित्रको आदेश प्राप्त हुन्छ, प्रेमले भरिएको सन्देश प्राप्त हुन्छ कि किन भट्किरहेका छौ, जाऊ, जुन मार्ग मैले भनिरहेको छु त्यसमा यात्रा गर। यो सन्देश प्राप्त गरेर चित्तमा त्यस मार्गमा हिँड्ने भावना जागेको छ। यसलाई मन्त्रको पूर्वार्धमा व्यक्त गरिएको छ, यन्नु नमस्याम गतिम मित्रस्य यायाम पथा। यदि म मार्गबाट हिँडे भने अवश्य मित्रको गति पाऊ, अथवा यदि म मित्रको मार्गबाट हिँडे भने अवश्य गति प्राप्त गरू। यसलाई एक अर्को पनि यसको अर्थ छ, यदि मैले निश्चित रूपले मित्रको गतिलाई जाने भने त्यस मार्गमा हिँडु त त्यो परमात्मा जसलाई यहाँ मित्र भनिएको छ, किनकि ऊ कहिल्यै साथ छोड्दैन, जस्तो सुकै परिस्थितिमा पनि ऊ साथ छोड्दैन, तर उसले सन्देश दिन्छ, भित्रबाट प्रेरणा दिन्छ, हे मनुष्य, हे जीव, गलत कर्म नगर, सही कर्म गर, सही कर्मले नै तिम्रो गति हुनेछ, प्रेरणा दिन्छ। फेरि पनि जब हामी त्यो प्रेरणालाई लत्याउँछौ, त्यो ज्ञानलाई जब हामी मान्दैनौ, त्यो मित्रको आदेशलाई जब हामी मान्दैनौ, अनि हाम्रो दुर्गति हुन्छ। हामी केवल संसार मात्रै नहेरौं, संसारका सुख सुविधा पनि नहेरौं, हामी देख्छौ समाजमा हिजो कुनै व्यक्ति विपन्न थियो, आज ऊ सम्पन्न भयो, उसमा सम्पन्नताको मद चढ्यो, सम्पन्नतालाई उसले बचाएर राख्न सकेन र फेरि ऊ कंगाल बन्यो। धेरै उदाहरणहरू छन् समाजमा। ऊ मध्यम स्थितिमा पनि बस्न सक्दैन, एउटा विपन्न व्यक्ति ऊ जस्तो सुकै परिस्थितिसँग पनि लड्न सक्छ, जुझ्न सक्छ, अगाडि बढ्न सक्छ, तर एकपल्ट सम्पन्न भइसकेको व्यक्ति फेरि ऊ त्यो गरीबको जीवन जिउन सक्दैन, उसले अत्यन्त असह्य भइहाल्छ। त यसको कारण के हो? यी सबै हुनुको पछाडिको कारण हो, कोही पनि व्यक्ति संसारमा गरीब हुन चाहँदैन, कुनै पनि व्यक्ति अत्यन्त विपन्न अवस्थामा जान चाहँदैन, हरेक व्यक्ति सम्पन्न हुन चाहन्छ, हरेक व्यक्ति धनी हुन चाहन्छ, हरेक व्यक्ति सुखी हुन चाहन्छ, सबै सुख सुविधाहरू प्राप्त गर्न चाहन्छ, तर पनि ऊ चाहेर पनि प्राप्त गर्न सक्दैन। किन सक्दैन? हामी त्यसको कहिले त्यस प्रश्नको उत्तर खोज्दैनौ, त्यसका पछाडिको कारणलाई हेर्ने प्रयास गर्दैनौ, त्यसको अन्वेषण गर्दैनौ, अनि हामी भेट्टाउँदैनौ। त्यो अवस्थामा त्यो नास्तिक भए पनि त्यो अवस्थामा चाहिँ परमात्मालाई दोष दिन्छ, ईश्वरलाई दोष दिन्छ, अरू बेला ऊ मान्दैन ईश्वरलाई, तर त्यो अवस्थामा ईश्वरलाई दोष दिन्छ। त समाजमा हुने विकृति विसङ्गतिलाई पनि लिएर उसले धर्ममा जोड्छ, उसले परमपिता परमात्माका सद्ग्रन्थहरूमा जोड्छ। त त्यसैले यी सबै कुराको पछाडिको कारण हामी मनुष्यहरूको अल्पज्ञता हो, हामीले त्यसलाई बुझ्ने प्रयास गरेनौ, जान्ने प्रयास गरेनौ, र जुन उपदेश परमपिता परमात्माले हामी मनुष्य मात्रका लागि दिनुभयो त्यसको अनुसरण गरेन, त्यसको विरोध गर्दै हिँड्यो, र मानिस आफ्नो सामाजिक प्रतिष्ठा बचाउनका लागि, आफ्नो तथाकथित जातीयताको दम्भलाई सुरक्षित गर्नका लागि अनेक प्रकारका कुतर्कहरू गर्छन्, एक अर्कालाई आक्षेप गर्छन्, एक अर्कालाई दोष लगाउँछन्, तर ती दोष लगाउनेहरू म मनुष्य हुँ भन्ने भावना कहिल्यै बोक्दैनन्, म मनुष्य हुँ भन्ने विचार कहिल्यै प्रकट गर्दैनन्, अनि केही गर्न नसकेका कारणले द्वन्द्व सृजना हुन्छ, एक अर्काको अस्तित्वलाई स्वीकार गर्न नसक्ने अवस्था आउँछ, किनकि त्यो सर्वजनहिताय हुँदैन। यदि हामी कुनै जातिको कुरा गर्छौं, कुनै वर्गको कुरा गर्छौं, कुनै चाहिँ सम्प्रदायको कुरा गर्छौं भने त्यहाँ कहाँ